0: बालबालिकामा बढ्दो मानसिक समस्या, बालबालिकासँग अन्तर्वार्ता तथा फोटो भिडियो खिच्न रोक शीर्षकमा खबर छ। भोटेकोसी बाढ़ीले घर सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढ़ीपछिको मानसिक असर गहिरिँदै गएको छ। उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढ़ीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिन्द्रा, बारम्बार झस्किने, रूने तथा असमान अन्य व्यवहार देखिन थालेको हो। मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढ़ी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रूने तथा सानो आवासमा समेत चस्किने समस्या देखिएको बताएका छन्। मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको बेदोरमा काम गरिरहेको मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ। उहाँका अनुसार केही बालबालिका राति पटक पटक बिउजिएर बाढ़ी आयो भन्दै कराउने गरेका छन्। बाढ़ीले भौतिक क्षति मात्र गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सृजना गरेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ। घरबार विहीनता, परिवारबाट छुटिनु, आफन्तको मृत्यु वा बेपत्ता हुनु, राहत केन्द्रमा भीड़भाड़ र स्वास्थ्य सेवा अवरूद्ध हुनुका कारण मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकता बढ़िरहेको डब्ल्यूएचओको आकलन छ।
1: हानी नोक्सानी कोषले सुन्ला त नेपालको आवाज। गत भदौ 10 गते रसुवा स्थित भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्यायो। बाढ़ीका कारण हजारौं भन्दा धेरैले ज्यान गुमाइसकेका छन्। अहिलेसम्मका विभिन्न वैज्ञानिक विश्लेषणहरूलाई लिने हो भने यसको मुख्य कारक जलवायु परिवर्तन नै रहेको देखिन्छ। नेपाल जस्ता साना मुलुकहरूको कार्बन उत्सर्जनमा सबैभन्दा धेरै योगदान रहे पनि यस्तै साना राष्ट्रहरू बढ़ी मारमा पर्ने गरेका छन्। भोटेकोशी जल प्रलय पश्चात नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय हानी नोक्सानी कोष समक्ष जनधनको क्षतिपूर्तिका लागि प्रस्ताव पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार तत्कालका लागि 20 मिलियन अमेरिकी डलर क्षतिपूर्ति सहयोग माग गरिएको छ। जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालका अनुसार नेपालले दावी गरेको रकम कानूनी रूपमा बाध्यकारी क्षतिपूर्ति भने होइन, अन्तर्राष्ट्रिय नियम र पेरिस सम्झौतामा कानूनी क्षतिपूर्तिको व्यवस्था नभएकाले आवश्यक रकम अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरूसँगको सहकार्यबाटै जुटाउनु पर्ने हुन्छ।
0: नेपाली कांग्रेसले 15 महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ। आन्तरिक विवाद मिलाउन नेताहरूले कसरत गरिरहेका बेला पार्टी निर्वाचन समितिले तल्लो तहमा अधिवेशन कार्यतालिका हेरफेर गरेको हो। कांग्रेसले गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने निर्णय गरेको छ। दुई दिनमध्ये अनुकूलताका आधारमा अधिवेशन गर्न भनिएको छ। त्यसअघि पनि तल्लो तहका अधिवेशन तालिका पटक पटक सारिएका थिए। 6743 अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। त्यस्तै असोज 7 गते गाउँ नगर, 10 गते प्रदेशसभा, क्षेत्रीय प्रतिनिधि सभा, क्षेत्रीय अधिवेशन मिति समेत तोकिएको छ।

0: एल जी ले आयो नया एल जी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में एल जी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर नेपाली कंग्रेसभित्र 15 महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेका बेला सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष संवाद गर्न समेत नसकेको गुनासो गरेका छन् पार्टीलाई एउटै प्रक्रियाबाट महाधिवेशनमा लैजाने प्रयास स्वरूप आफूले देउवासँग भेटका लागि पटक पटक पहल गरे पनि समय पाउन नसकेको जानकारी थापाले सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा गराएका हुन्
3: भित्र महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला अर्थात बीपीको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ विक्रम सम्बत 1971 भदौ 24 गते जन्मिनुभएका बीपीले नेपालमा राष्ट्रियता लोकतन्त्र र समाजवाद स्थापनाका लागि अतुलनीय योगदान दिनुभएको छ
2: रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक किट पठाएको छ मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगबाट प्राप्त हैजा विरूद्धको प्रभावित जिल्लामा पठाइएको हो
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़ेपछि विकल्पका रूपमा गोरखतर्फको सड़क स्तर उन्नतिको काम शुरू भएको छ त्रिशुली नदी वारी गोर्खातर्फको 19 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू भएको हो
2: चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको चौथो लट मंगलबार काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ चिनिया जनमुक्ति सेना पीएलए वायुसेवाको Y20A विमान मार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो
3: नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ सरकारी तथ्याङ्क अनुसार हालसम्म 662 वृद्धि भएर 800 सामुदायिक विद्यालय मर्ज भएका छन् पछिल्लो 5 वर्षमा देशभरका सामुदायिक विद्यालयको संख्या 27,813 घटेर 25,623 झरेको छ
2: सुनसरीको झुम्का कारागारबाट गत वर्षको जेएनजी आन्दोलनका क्रममा भागेका मध्ये अधिकांश फर्किएको भए पनि अझै 398 जना फरार छन् कारागारबाट 1575 जना कैदीबन्दी भागेका थिए

0: कल सेन्टर 01-5-97-12-22 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाई कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-5-13-17-966, गजुरी शाखा सम्पर्क 98-5-13-18-367, थुम्चे शाखा सम्पर्क 98-5-13-17-866, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 16-60-1-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौ। कृषि विकास बैंक लिमिटेड।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। रूस राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन्। उनले आगामी शुक्रबार अर्थात 11 सेप्टेम्बर नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने भएका छन्। क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ता बारे जानकारी दिएका हुन्। पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन्।
5: लय गुमाएसँगै ब्याटिङमा सुधार गर्न नसक्दा नेपालले हारपछि एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। मलेसियामा भएको प्रिमियर कपमा खराब ब्याटिङसँगै नेपाल मंगलबार हङकङसँग 15 रनले पराजित हुन पुग्यो।
1: जननायक बीपीको सम्झना शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार छापिएको छ। व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु, जमीनको हदबन्दी तोक्नु, देशको वार्षिक आय व्यय संसदमा प्रस्तुत गर्ने प्रथा बसाल्नु, गाउँ गाउँमा रहेका राजाका सिपे जस्ता खारेज गर्नु, मुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउनु, वाक प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम बीपीले गरेका थिए। बनेपा सिन्धुली बाटो भैंसे हेटौडा बाटोको कल्पनाकार पनि उनी थिए।
5: अनुत्तरित 24 भदौ शीर्षकमा मल्ल के सुन्दरको विचार कान्तिपुर दैनिकमा छापिएको छ। एकातिर स्वयं सरकारद्वारा गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन नै अलपत्र छ, आधिकारिक रूपमा सार्वजनिक गर्न पनि आवश्यक ठानिएको छैन। अर्कातिर मानव अधिकार आयोगको प्रतिवेदन र कार्यान्वयनका लागि गरिएको सिफारिश दराजमा थन्किएको छ। सुशासनको उद्घोष सहित सत्ता आरोहण गरेकाहरूबाट दायित्व र जिम्मेवारी बोधको खोजी भइरहेको छ।
1: विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्व सूचना प्रणाली शीर्षकमा दिपेश घिमिरेको विचार छापिएको छ। भोटेकोशीको घटनालाई राज्यले दिएको पूर्व सूचनालाई नागरिकले किन विश्वास गरेनन् भन्ने कोणबाट अध्ययन गरिनु आवश्यक छ। साथै आगामी दिनमा विपद जोखिम न्यूनीकरणको मूल्यांकनमा नागरिकको राज्य संयन्त्रप्रतिको विश्वासलाई नयाँ सूचकका रूपमा समेटिनुपर्छ।
5: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: काया कैरन का साथ
1: अनावरण हुँदै
2: कास्कीको किमरुङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानैसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
1: भोटेकोशी बाढीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ्दो। जलवायु परिवर्तनले नै बाढी आयो भन्ने प्रमाण जुटाउन कठिन। यस अघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
3: त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ, त्यसलाई हामीले यति क्षति गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ।
2: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा, घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
1: र एसीसी प्रिमियर कपमा हङकङसँग पराजित भए पनि नेपाल समूह विजेता।
4: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
4: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: अब खबरको सिलसिला। एक वर्ष अघि नवयुवा आन्दोलनको क्रममा भएको हिंसात्मक घटनाको छानबिन र दोषीमाथिको कार्यवाही अझै टुंगिन सकेको छैन। तत्कालीन सत्ता पक्ष तथा शहीद परिवारले प्रश्न गर्दै आएका छन्, घटनाका दोषीमाथि किन कार्यवाही भएन? भदौ 23 र 24 दुई दिनका घटनाको अनुसन्धान अधुरै रहँदा दोषी उम्कने र दण्डहीनता बढ़ने जोखिमप्रति सुरक्षा अधिकारीहरूले समेत चिन्ता व्यक्त गर्दै आएका छन्। यसैबीच गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको क्रममा ज्यान गुमाएका 45 शहीदका शालिग सहितको शहीद पार्क तयार भएको छ। ललितपुर सातदो बाटो स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा रहेको पार्क आज अनावरण गरिँदैछ। गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले आज बिहान शालिग अनावरण गर्ने कार्यक्रम तय भएको छ। दमन गर्नेलाई कार्यवाही न ध्वंस गर्नेलाई सजाय शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच आजको कान्तिपुर दैनिकले सरकारको कार्यशैलीप्रति नवयुवा आन्दोलनको अगुवा गर्नेहरूकै असन्तुष्टि शीर्षकको खबर छापेको छ। नवयुवा आन्दोलनको क्रममा गोली चलाइएको तत्कालीन संसद भवन वीरेन्द्र अन्तर्राष्ट्रिय भवन परिसरमा ठिक एक वर्ष अघि नवयुवाका घाइते र शहीद परिवार भेला भए। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे। यो हिजो भएको कार्यक्रमको खबर हो। एक वर्ष अघि उठाइएको सुशासनको आवाज सम्झिए, घाइते र शहीदप्रति भएको न्याय अन्यायको लेखाजोखा गरे। आन्दोलनमा सहभागी भएकै कारण कतिपय युवा अझै जेलमै रहेको, घाइते र शहीद परिवारसँग गरिएको सम्झौता अनुसार सरकारले काम नगरेको, भेलामा सहभागी अधिकांशको गुनासो रहेको थियो। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सविता गौतम लगायत उपस्थित कार्यक्रममा नवयुवाका प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाह नआएकोमा गुनासो पनि गरेका छन्। प्रधानमन्त्रीको समेत प्रतिनिधित्व गर्दै गृहमन्त्री गुरूङ उपस्थित कार्यक्रममै सरकारको आलोचना गर्दा नवयुवाका घाइते पवन खड्काल प्रहरी नियन्त्रणमा पुग्नु भएको थियो।
3: कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङ खोलाको बहाव रोकिएको छ। हिजो बेलुका पहिरो खसेर किमरूङ खोला थुनिएको हुन सक्ने अनुमान सहित मोदी खोला र तल्लो तटीय क्षेत्रका बासिन्दालाई आज बिहानसम्म उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका हुन्। थुनिएको पानी 81 बगेमा त्यसले मोदी खोलामा बाढ़ी सहित कास्कीको नयाँ पुल, बिरे ठाँटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनारका बस्तीमा असर पर्न सक्छ। किमरूङ खोला झिनुमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै काली गण्डकी नदीमा समेत बाढ़ी आउन सक्छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पहिरोले खोला थुनिएको खबर प्राप्त भएपछि स्थानीय बासिन्दालाई माइकिङ सहित सचेत गराएको र तटीय क्षेत्रमा पनि सतर्कता बढ़ाइएको बताउनु भएको छ। पहिरोले थुनिएको किमरूङ खोलाको अवस्था बुझ्ने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो। बाढ़ी पूर्वानुमान महाशाखाले रातीको समयमा थुनिएको क्षेत्रमा पुग्न तथा जोखिम आंकलन गर्न कठिन भएकाले काली गण्डकीको दोबानसम्म आज बिहानसम्म नै सतर्क रहन आग्रह गरेको छ।
2: सरकारले भोटेकोशी बाढ़ीपछिको खोज, उद्धार तथा डीएनए पहिचान कार्यमा संलग्न सरकारी निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक उपकरण सहयोग मागेको छ। भोटेकोशीको बाढ़ीपछि खोज तथा उद्धार कार्यमा शुरूमा भारत र चीनका उद्धार विशेषज्ञ र लगत्तै कोरियाली विज्ञ खटिएकोमा अहिले 3 देशका थपिएका छन्। मलेसिया, यूएई र अस्ट्रेलियाका उद्धार टोलीले काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भारत, चीन र कोरियाका दाङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम निरन्तर गरिरहेका छन्। त्यस्तै यूएईको खोज तथा उद्धार टोली, मलेसियाको विशेष विपद सहायता तथा उद्धार टोली र अस्ट्रेलियाको विपद सहायता तथा प्रतिक्रिया टोलीले पनि अभियानमा सहयोग पुर्याइरहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। यसैबीच भदौ 10 रसुवामा गएको बाढ़ी प्रभावित क्षेत्रमा काठमाण्डुबाट संचालित उद्धार उडान मार्फत 833 जना नागरिकको उद्धार गरिएको छ। उद्धार कार्यको लागि त्रिवनन्तराष्ट्रिय विमानस्थलबाट कुल 363 हेलिकप्टर उडान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले रसुवामा भएको विपदपछि उद्धार तथा राहतलाई हेलिकप्टर उडानलाई सहज बनाउन क्यानले नियमनकारी प्रावधानमा लचकता अपनाएको बताउनुभयो। प्राधिकरणले हेलिकप्टरको अनुमति प्रक्रिया त्रिवनन्तराष्ट्रिय विमानस्थल टीआईएबाटै छिटो छरितो बनाउनका साथै उद्धार बाहेकको चार्टर उडानमा समेत रोक लगाएको छ। रसुवामा ठूलो विपद भएपछि लाङटाङ, रसुवा, नुवाकोट र त्रिशुली क्षेत्रमा उद्धारका लागि हेलिकप्टर नै मुख्य हवाई साधन बनेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म हेलिकप्टरमा 833 उद्धार शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: यसै गरी भोटेकोशी हुँदै चीनबाट रसुवागढ़ी नाका भएर त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीले नुवाकोट सहित 3 जिल्ला निकै प्रभावित भएका छन्। अकल्पनीय बाढ़ीले नुवाकोट, रसुवा र धादिङ जिल्लामा जनधनको क्षति गरी प्रभावित बनाएको छ। बाढ़ीबाट घरबार विहीन भएकाहरूलाई नुवाकोटको विदो र बेलकोटगढ़ी नगरपालिका तथा किस्पाङ गाउँपालिकामा संचालित विभिन्न 25 आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टर कायम गरिराखिएको छ। जसमध्ये विदो नगरपालिकामा 19, बेलकोटगढ़ी नगरपालिकामा 4 र किस्पाङ गाउँपालिकामा 2 आश्रित केन्द्र कायम गरिएका छन्। ती आश्रित केन्द्रहरूमा आइतबार बेलुकीसम्म 1211 महिला सहित कुल 2714 जना बसोबास गरिरहेका छन्। ती प्रत्येक आश्रित केन्द्रमा 11 जनादेखि 335 जनासम्म बसोबास गरिरहेका छन्। अधिकांश आश्रित केन्द्र अर्थात होल्डिङ सेन्टरमा बाल बालिका, सुत्केरी, वृद्ध वृद्ध तथा नियमित औषधि सेवन गर्नेहरू रहेका छन्। हजारौं घर बाढ़ीले नष्ट गरेपछि बाढ़ी पीड़ितहरू आश्रित केन्द्रमा पुगेका हुन्। धेरैजना बसोबास गर्नुपर्ने कारणले एकै ठाउँमा शौचालय तथा पानीको समेत अभाव हुन थालेको छ। चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिनुपर्ने बाढ़ी पीड़ितहरूले माग गरेका छन्। यसैबीच भोटे कोशी हुँदै त्रिशुली नदीमा आएको अकल्पनीय बाढ़ीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानमा विद्यालय सञ्चालन गरिने भएको छ। बाढ़ी गएको 2 विद्यालय खोल्ने तयारी शुरू भएको हो। विनाशकारी बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिकाका विद्यालयहरू आजदेखि सञ्चालनमा आउने भएका हुन्। नगरपालिकाको बैठकको निर्णय अनुसार बाढ़ीका कारण बन्द रहेका विद्यालयलाई अवस्था हेरेर सञ्चालनमा ल्याउन लागिएको हो। आश्रित केन्द्रमा रोग व्याधिको चिन्ता, सुत्केरी तथा बाल बालिका समस्यामा शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
2: काया कैरनमा भोटेकोशी बाढ़ी र यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहलको खाँचोबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
1: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन, सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढ़दो, 45 सहितको सालिक सहित तयार भएको पार्क आज अनावरण हुँदै कास्कीको किमरूङ खोलाको बहाव रोकियो, मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह, कोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीपछि नेपालले जलवायु न्यायको पैरवी गर्दै अन्तर्राष्ट्रिय रूपमा क्षतिपूर्तिका लागि पहल गर्नुपर्छ भन्ने विषय उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले यो कुरा सार्वजनिक रूपमा भन्नुभएको छ भने प्रधानमन्त्री बालेन्द्र शाह भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन राष्ट्रसंघीय महासभामा जानुहुने भएको छ। तर जलवायु न्यायका कुरा गर्दा अन्तर्राष्ट्रिय कानूनका आधारहरू के छन्, त्यसको लागि हामीसँग प्रमाणहरू कतिको प्रभावकारी छन् भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। यस्तै जलवायु न्यायको कुरा गर्दा कहाँ जाने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। प्रमाण कसरी जुटाउने र न्यायका लागि कहाँ जाने त थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
5: भोटेकोशी घटनाबारे विस्तृत अध्ययन गर्न बाँकी नै छ, त्यसैले यो घटना जलवायु परिवर्तनका कारण भएको हो भन्ने प्रमाण हामीसँग छैन। यो अवस्थामा तिमीले जलवायु परिवर्तन गराउन भूमिका खेल्यौ र हामी पीड़ित भयौं भन्ने तर्कले काम गर्दैन। तर हिमाली भेगमा यसअघि गरेका अध्ययनले त्यहाँको तापक्रम औसतभन्दा बढ़ी दरले वृद्धि भइरहेको, हिमनदी पग्लने दर बढ़ेको र हिमताल विस्फोट हुने जोखिम रहेको देखाएका छन्। यस्तै कुरालाई आधार मानेर अन्तर्राष्ट्रिय समुदायसँग न्यायका लागि आह्वान गर्नुपर्ने पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा जलस्रोत इन्जिनियरिङ शाखा संयोजक डाक्टर पवन कुमार भट्टराईले बताउनुभयो।
6: ब्याकग्राउण्ड इन्फर्मेशनबाट एउटा स्ट्रङ केस स्टडी बनाउन सक्छौ अप्लाई गर्नको लागि। हामीले जलवायु न्यायको लागि एउटा केस स्टडी हामी के बनाउन सक्छौ भन्दा आईपीसीसीले भनेको छ हिमालयमा चाहिँ टेम्परेचर राइज भएको छ, त्यहाँ ग्लेसियर मेल्ट भएको छ, ग्लेसियर घटिरहेछ भनेर त्यो रिपोर्ट हामीसँग छ। दोस्रो इसिमोडले हामीलाई के भनेको छ भन्दा प्री इन्डस्ट्रियल एरा भन्दा विश्वको चाहिँ तापमान चाहिँ 1.5 रहने हो भने हिमालयमा 1.8 पुग्छ भन्ने कुन छ। भनिसकेपछि त्यस्तो किसिमले गर्दा त हामी ब्याकग्राउण्ड के बनाउन सक्छौ भने यो जुन क्षति भयो ट्रिगरिङ मेकानिजम जुन अहिले आइसेभिलेन्सिभ त्यो चाहिँ अब जलवायु परिवर्तनले भन्ने कुरा चाहिँ खोज गरेर थाहा होला, तर पक्कै पनि त्यसको लागि चाहिँ ब्याकग्राउण्ड भएको छ। त्यही हामीले यति क्षति इकोनोमिक र नन इकोनोमिक लस गर्यौं भन्ने किसिमले एउटा केस हामीले बनाएर प्रस्तुत गर्न सक्ने हो विश्वको सामु भने चाहिँ हामीलाई यो जलवायु न्याय हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
5: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा स्थापना भएको हानि नोक्सानी कोष छ, तर त्यसमा निवेदन दिने

0: झण्डै 3 अर्ब रूपियाँ मात्र हो। त्यो भोटेकोशी विपत्तिको क्षतिको तुलनामा केही पनि होइन, तर अरू विभिन्न कोष तथा निकाय पनि रहेकाले त्यसतर्फ जान सकिन्छ।
1: यसको लागि चाहिँ फाइनेन्सियल प्याकेज चाहिँ विभिन्न ठाउँहरूमा अप्लाई गर्नुपर्छ। एउटा कूटनीतिक हिसाबले विभिन्न ठूला देशहरूसँग डेभलप कन्ट्रीसँग रहने नै हो। दोस्रो, जस्तै हामीले वर्ल्ड ब्याङ्कको सीआरडब्ल्यू फण्ड छ, रिकभरीको लागि पैसा माग्न सक्छौ। त्यस्तै हामीले जीसीएफसँग, हामीसँग अहिले 25 मिलियनको क्याप छ, जीसीएफबाट पनि हामी एडेप्टेशन फण्डहरू छ, त्यसमा चाहिँ फ्युचर रिडक्सन गर्नको लागि हामीलाई चाहियो भन्न सक्छौ। क्रियुज भन्ने फण्ड छ, क्रियुजलेमा चाहिँ हामी, मलाई लाग्छ 25 मिलियन जति चाहिँ हामी यो अर्ली वार्निङ सिस्टमको लागि पैसा ल्याउन सकिन्छ। त्यस्तै हामीसँग सेन्टियागो नेटवर्कसँग चाहिँ क्यापासिटी बिल्डिङहरू गर्नको लागि, जनशक्ति तयार पार्नको लागि भोलि यस्ता किसिमको लागि चाहिँ फण्ड लिन सकिन्छ। यस्ता फण्डहरू जहाँ जहाँ एभाइलेबल छ हामीले प्याकेज बनाएर चाहिँ अप्लाई गर्नुपर्छ।
0: क्षति पुनर्स्थापना, पूर्व चेतावनी प्रणाली तथा सचेतना लगायत छुट्टा छुट्टै योजना बनाएर अन्तर्राष्ट्रिय निकायमा पुग्न सकिन्छ। अरू देश तथा निकायहरूसँगका वैकल्पिक सम्बन्धहरू पनि प्रयोग गर्न सकिन्छ, तर त्यसका लागि एउटा न्यूनतम अनुसन्धान पत्र तयार पार्नुपर्छ, जसमा विगतको भौतिक तथा मानवीय क्षति र तापक्रम वृद्धिको विवरण समेट्नुपर्छ।
1: यति लस भएको छ, इकोनोमिक र नन इकोनोमिक लस, मान्छे यतिजना बेपत्ता हुनुभएको छ, यति मान्छेको डेथ भएको छ, यो भनेको एउटा अकल्पनीय घटना हो र यसलाई सबै विश्वले बुझेको छ, तर यसलाई ढिलो हुन दिनु हुँदैन। यही बेलामा हामीले एउटै प्याकेजमा हामी सम्भव हुँदैन, पूर्व सूचना प्रणालीलाई एउटा पैसा माग्ने, त्यस्तै लस एण्ड ड्यामेज भयो भनेर एउटा पैसा जति आउँछ लिने, प्याकेज बनाएर चाहिँ नेपाल सरकार चाहिँ यसरी टुक्रा टुक्रामा गएर जाने हो भने हामी एउटा मेजोरिटी अफ फण्ड चाहिँ लिएर आउन सक्छौं, र अरू हाम्रो छिमेकी देशहरूसँगको चाहिँ म्युचुअल सम्बन्धहरू, अब विभिन्न डेभलप कन्ट्रीसँगको चाहिँ म्युचुअल सम्बन्धले पनि हामी ग्रान्टहरू लिएर आएर चाहिँ काम गर्न सक्छौं।
0: सकेसम्म प्रष्ट हुने प्रमाण जुटाएर अन्तर्राष्ट्रिय न्यायका लागि पहल गर्नुपर्छ, सँगै स्रोत साधन ल्याएर देशभित्र पुर्याउँदा पीड़ित समुदायले साँच्चै सहयोग कसरी पाउँछ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ। सिंगो विश्वलाई सोच्न बाध्य पारेको यो अवस्थामा सरकारले अन्तर्राष्ट्रिय समुदायसँग न्याय खोज्दा आफ्ना बजेट निर्माण र विकासका अवधारणामा पनि पीड़ित समुदायलाई केन्द्रमा राख्नुपर्छ।
2: भोटेकोशी बाढ़ी, त्यसबाट धेरै क्षति हुनुका कारण र अबको व्यवस्थापनको बारेमा पुल्चोक क्याम्पसका सहायक प्राध्यापक तथा बाढ़ी विज्ञ डाक्टर पवन कुमार भट्टराईसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, गैराती कास्कीको याङ्जाकोट सहित धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी, गण्डकी, बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यम र केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीको याङ्जाकोटमा 67.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै काठमाडौँ उपत्यका सिन्धुपाल्चोक, लमजुङ, उदयपुर, गोर्खा, धादिङमा पनि हल्कादेखि मध्यमसम्मको पानी परेको महाशाखाले जनाएको छ। तराईका पा, मोरङ, बारा, कञ्चनपुर लगायतका जिल्लामा पनि पानी परेको छ। महाशाखाका अनुसार आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
4: बरसातमा गाई, भैँसी तथा भेडा बाख्रामा चरचरे रोगको जोखिम बढ्ने भएकाले पशुलाई हिलो, फोहोर र ओसिलो ठाउँमा नराख्नुहोस्। गोठ सफा र सुक्खा राख्नुहोस्। रोगी पशुलाई स्वस्थ पशुबाट अलग गर्नुहोस् र सम्भव भए समयमै प्राविधिकसँग सल्लाह गरेर खोप लगाउनुहोस्।

0: एकमात्र डीटीएच सेवा डिस्को खुशीको कनेक्शन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।

0: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। अत्यावश्यक वस्तु ढुवानी र पश्चिम नेपाललाई राजधानीसँग जोड्ने एकमात्र चितवन मुगलिन काठमाण्डु सड़क पटक पटक अवरूद्ध हुँदा उपत्यकाको आपूर्ति प्रणाली प्रभावित हुँदै आएको छ। पश्चिम नेपाल आउ जाउ गर्ने यात्रुले पनि पटक पटक समस्या भोग्दै आउनु परेको छ। तर सरकारले पृथ्वी राजमार्गको वैकल्पिक सड़क निर्माणलाई भने पूर्णत व्यवस्था गर्दै आएको छ। काठमाण्डुमा ग्यासको ट्याङ्कर, इन्धन बोक्ने ट्रक, खाद्यान्न तथा निर्माण सामग्री बोक्ने ठूला ठूला मालवाहक ट्रकका लागि एकमात्रै सड़क मार्ग चितवन मुगलिन काठमाण्डु हो। काठमाण्डुसँग जोड्ने बीपी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ जस्ता सड़कमा ठूला ठूला मालवाहक ट्रक उडाउन मिल्दैन। त्यही कारण ग्यास ट्याङ्कर, इन्धन ट्रक र खाद्यान्न सामग्री बोक्ने गाड़ीलाई पृथ्वी राजमार्ग नै एक्लो विकल्प हो। यही सड़क पटक पटक अवरूद्ध हुँदा सबैभन्दा बढ़ी जनसंख्या भएको शहर काठमाण्डु उपत्यकामा अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भइरहेको छ। अहिले धादिङको कृष्ण भीरमा सड़क भाँसी सिधा पृथ्वी राजमार्ग भदौ 14 यता अवरूद्ध छ, जसले गर्दा काठमाण्डुमा ट्याङ्कर ल्याउन नसक्दा ग्यासको अभाव चुडिएको छ भने खाद्यान्न सामग्रीको मूल्य पनि उच्च दरमा बढ़ेको छ। त्यसमाथि चिनी लगायतका विभिन्न सामग्रीको अभाव हुन थालेको छ। काठमाण्डु छेडे मुख्य राजमार्गमा सधैँ दुःख, वैकल्पिक सड़क निर्माणमा बेवास्ता शीर्षकको खबर नयाँ पत्रिकामा छ।
2: अब विदेशको खबर। बेलायतले कब्जामा रहेको वेस्ट ब्याङ्कमा रहेका इजरायली बस्ती र बस्ती विस्तारमा सहयोग गर्ने व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। बेलायती विदेश मन्त्री एड मिलिब्यान्डले इजरायली बस्तीमा बसोबास गर्नेहरूले प्यालेस्टिनीमाथि हिंसा र जातीय सफाया गरिरहेको आरोप लगाउँदै सरकारले यस विषयमा कड़ा कदम चाल्नुपर्ने बताएको बीबीसीले जनाएको छ। उहाँले यो कदम इजरायल प्यालेस्टाइन द्वन्दलाई हेर्ने बेलायतको नयाँ दृष्टिकोणको शुरूआत भएको समेत बताउनु भएको छ। बेलायतको घोषणाप्रति इजरायलले भने कड़ा आपत्ति जनाएको छ। इजरायली विदेश मन्त्री गिडी एन सारले मिलिब्यान्डको आरोपलाई झूठ भन्दै आलोचना गर्नुभएको छ। सरकारले पूर्वी जेरुसलेममा रहेको बेलायती वाणिज्य दूतावास बन्द गर्ने लगायत प्रतिकात्मक कदम चाल्ने घोषणा गरेको छ।
1: प्रिमियर कप क्रिकेटमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग 15 रनले पराजित भएको छ। हङकङले दिएको 262 रनको लक्ष्य पछ्याएको नेपालले 49 ओभर एक बलमा 246 रन बनाउँदा सबै विकेट गुमायो। हङकङसँग हारे पनि नेपालले समूह एको विजेता बन्दै सेमी फाइनलमा स्थान बनाएको छ। हङकङ समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेको छ। अब सेमी फाइनलमा नेपालले ओमानसँग र हङकङले युएसँग खेल्नेछ। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
2: अब केही खबर संक्षेपमा। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा अहिलेसम्म 11,95,17,00,000 रूपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार हिजो बेलुका 5 बजेसम्म कोषका 9 नेपाली रूपियाँ खातामा 8,76,69,00,000 र 2 अमेरिकी डलर खातामा 2,11,08,471 अमेरिकी डलर मौजदात रहेको छ।
1: चाडपर्व नजिकिँदै गर्दा सर्वसाधारणले खाना पकाउने ग्यास र चिनी सहज रूपमा पाउन सकेका छैनन्। सरकारले ग्यास आपूर्ति सहज बनाउन काम भइरहेको दावी गरे पनि काठमाण्डु उपत्यकामा उपभोक्ताले घण्टौं लाइन बस्दा समेत ग्यास पाउन सकेका छैनन्। ग्याससँगै पछिल्लो समय बजारमा चिनी समेत अभाव देखिएको छ। उपभोक्ताले प्रति किलो 150 रूपियाँसम्म तिर्दा पनि चिनी सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन्।
2: कांग्रेसले 15 महाधिवेशन आउन अब झण्डै 3 हप्ता मात्र बाँकी रहँदा तल्लो तहका अधिवेशनको कार्यतालिका संशोधन गरेको छ। गाउँ नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो। जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ।
1: मोबाइलमा सिम कार्ड नभए पनि प्राकृतिक विपदको पूर्व सूचना दिन मिल्ने गरी सरकारले सेल ब्रोडकास्टिङ संचालनको तयारी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल दूरसंचार प्राधिकरणसँगको समन्वयमा एकैपटक धेरै मानिसलाई पूर्व सूचना पठाउन मिल्ने यो प्रविधि संचालनमा काम गरिरहेको छ।
2: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको 79 बैठकले नेपाललाई सम्मान गरेको छ। नेपालले एक दशकदेखि मातृ तथा नवजात मृत्युदर न्यूनीकरण र धनुष संकार उन्मूलन कायम राखेकोमा सम्मान गरेको हो। डब्ल्यूएचओले बलियो राष्ट्रिय प्रतिबद्धता, गुणस्तरीय खोप सेवा तथा सुरक्षित प्रसूति अभ्यास मार्फत उपलब्धि कायम राखेको भन्दै नेपाललाई सम्मान गरेको हो।
1: इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि 1,464 जना सहायक कामदार केयर गिभर माग गरिएको छ। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्ने सहायक कामदार छनौटका लागि आवेदन खुलाएको हो।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौ। आजका मुख्य खबर फेरि एकपटक।
1: नवयुवाको आन्दोलनका क्रममा भएको दमनबारे छानबिन र कार्यवाही अझै टुंगिन सकेन। सरकारको कार्यशैली प्रति असन्तुष्टि बढ़दो। 45 शहीदको शालिग सहित तयार भएको पार्क आज अनावरण हुँदै
2: कास्कीको किमरूङ खोलाको बहाव रोकियो। मोदी खोला र तटीय क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन आग्रह। भोटेकोशीको बाढ़ीपछि आश्रित केन्द्रमा बस्नेहरू पनि थप समस्यामा।
1: भोटेकोशी बाढ़ीपछि क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल गर्नुपर्ने माग बढ़दो। जलवायु परिवर्तनले नै बाढ़ी आयो भन्ने प्रमाण जुटाउन कठिन। यसअघिका अध्ययनलाई समेटेर योजनाबद्ध पहल गर्न विज्ञको सुझाव।
2: बेलायतद्वारा वेस्ट बैंकका इजरायली बस्तीमाथि प्रतिबन्ध घोषणा। घोषणाप्रति इजरायलको कड़ा आपत्ति।
1: र एसीसी प्रिमियर कपमा हङकङ सँग पराजित भए पनि नेपाल समूह विजेता।
2: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुनले गृहमन्त्रीको पछिल्लो भाषण र प्रयोग भएका भाषा शैलीलाई व्यङ्ग्य गरेको छ। यहाँ गृहमन्त्री सुदन गुरूङ जस्ता देखिने व्यक्ति छन् अनि उनी भन्दैछन्, ए पुराना दल, तहरू सुध्रनु, हामीलाई फुर्सद छैन। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो संखुवा सभा बहुमुखी क्याम्पस सैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 99542 98 4529 98 4252 96 96 र 98 4276 78। संखुवा सभा बहुमुखी क्याम्पस सैनपुर, सैनपुर नगरपालिका 6, संखुवा सभा।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
4: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखे सल्लाह दिएको के प्वाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
7: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
6: अब चैनपुरतिरै जानु पर्ला।
7: ल, त्यतिको लागि चैनपुर जानुपर्छ।
6: हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
7: सब थोक त्यहीँबाट हुन्छ त।
6: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
8: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
9: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा। मोबाइल 9821993181 र 9899768333।
6: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
10: बासको कालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कालिलो तामा कान्छीको मन हर्ने, कुरली गाईको बाक्लो

0: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम शङ्खुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम शङ्खुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैँची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गते सम्म कार्यक्रम कार्यान्वयन एकाइ शङ्खुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैँची सुपरजन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, 5, 56 नगरपालिका 1 र 9, खाँदबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2

0: तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखा सभा 029562855, भोजपुर 029420049, नवीन कुमार डागी संखा सभा मोबाइल नम्बर 98520555079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98527376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: बस्नेत वस्त्रालयले दिदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98621443460।
2: हातमा के पो बोकेर लाग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: लु अब त्यहीबाट जाने
2: लाखे सल्लाह देखेर के पाक्क बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054538302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।

0: यहाँको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 मेगाहर्ज को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश
1: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
0: सागर घायल कुलुङ साल्फा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
1: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलधुरा हाल इन्डिया
0: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
1: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
0: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
1: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
0: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
1: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 त्याउली भोजपुर
0: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी संखुवा सभा हाल मोरङ
1: लिम्बु विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
1: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसिउला केराबारी 5 थर हाल कुवेत
1: बिरबल तामाङ साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
0: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
1: गजेन्द्र राई साल्पा सिलिचो गाउँपालिका 4 भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
1: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा

हेलो हाई गुड मर्निङ अनि नमस्ते कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मनहरूलाई हार्दिक स्वागत गर्दै सदाज आजको बसाइमा पनि म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो पात्र मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाईलाई तपाईँले हप्ताको सातै दिन साथीभाइ एनएकी बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनु भएको छ र विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको छ। विशेष गरी व्यवसायमा म जम्मा 20 जना मीडिया प्रेमी मनहरूलाई सम्झन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जे जस्तो अवस्थामा भए तापनि हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। बिहानीको बसाइ यति बेला कतिपय साथीहरू त ओछ्यानतिर हुनुहुन्छ होला, कतिपय साथीहरू त यति बेला घरे यस्तै कामतिर व्यस्त हुनुहुन्छ होला भने कतिपय साथीहरू बाटोतिर यात्रा गर्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला भनौँ आफ्नो आफ्नो कामतिरै हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, 9840668623 को लाइन खुल्ला छ। आज भने हामी बुधबारे बसाईमा छौं, यो बसाईमा हामी जहाँ चाहिँ देशभन्दा बाहिर हुनुहुन्छ साथीहरू, प्रवासमा हुनुहुन्छ उहाँहरूसँग पनि जोडिने गर्छौं र नेपालमै रहनुहुने साथीहरूसँग पनि हामी जोडिने गर्दछौ। आज पनि बुधबारे बसाई यो बसाईमा हामी वाट्सएप कलमा पनि जोडिनेछौ। आज वाट्सएप कल हामीलाई नेपालमा रहनुहुने साथीले नै गर्नु पाउनुहुनेछ र विदेशमा रहनुहुने साथीले पनि कल गर्नु पाउनुहुनेछ वाट्सएपमा चाहिँ। तपाईँले वाट्सएपमा फोन गर्दाखेरि चाहिँ अलिकति ध्यान पनि दिनुपर्ने हुन्छ, तपाईँ जहाँ चाहिँ फ्रिक्वेन्सी भन्दा धेरै टाढा हुनुहुन्छ तपाईँले अनलाइनको माध्यमबाट सुन्नुहुन्छ। आज भने तपाईँहरूको लागि अनलाइनमा सुन्ने साथीहरूले चाहिँ आज हामीलाई वाट्सएप कल पनि गर्न सक्नुहुनेछ। जहाँ चाहिँ फ्रिक्वेन्सीबाट तपाईँ रेडियो सुन्नुहुन्छ त्यहाँबाट चाहिँ तपाईँले हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइनमा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। र अब पनि चाहिँ कार्यक्रम शुभ सन्देश मार्फत साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुभन्दा पहिला पनि तपाईँका आफ्ना विशेष शुभकामना सन्देशहरू लेख्नै पर्ने भन्नै पर्ने छन् भने पनि तपाईँले फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि लेखेर पठाउनुहोला, हामी तपाईँहरूको ती कमेन्टलाई पनि व्यवसायमा मछेटोमा भए पनि वाचन गर्ने नै छु। र अब पनि कार्यक्रम शुभ सन्देश साथीहरूलाई विशेष शुभकामना सन्देश दिनुपर्दाखेरि आज मिति 2083 साल भदौ महिनाको 24 गते जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि विशेष शुभकामना, त्यसै गरी वैवाहिक जीवनमा बाधित हुनुहुन्छ दाम्पत्य जीवनको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौ, नयाँ कामको थलानी गर्दै हुनुहुन्छ कार्य सफलताको लागि विशेष शुभकामना, त्यसै गरी परीक्षा लेख्दै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छौ। र तपाईँ जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम कार्य गरिरहनु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला, फोन लाइन खुल्ला छ। मैले नम्बर फेरि पनि एकपटक जानकारी गराएँ, वाट्सएप नम्बर पनि यही छ र स्टुडियोको मोबाइल नम्बर पनि यही छ, 9840668623 को लाइन खुल्ला छ। सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म पनि अब पनि कार्यक्रमको आरम्भमा एकदमै मिठो देशभक्ति गीत छ, एकदमै मिठो गीत छ ऋषि खड्काको आवाजमा रहेको फर्क बोलको गीत छ। यो गीत तपाईँहरूको लागि पहिलो सांकेतिक कोसेलीको रूपमा राख्दैछु, यो गीत पश्चात म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश।

0: हजुर, कार्यक्रमका आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, फर्क नेपाली ऋषि अधिकारीको आवाजमा रहेको एकदमै मिठो गीत थियो। कार्यक्रमका आरम्भमा मैले राखेको थिएँ देशभक्ति गीत। र अब भने चाहिँ म ढिला गरिदिनु, साथीहरू फटाफट आउनुहोला। 9840 6863 लाइन खुल्ला छ। र म भने अब ढिला गर्दिनँ, म फोन लाइनतर्फै लाग्छु। आजको लागि फर्स्ट ट्यान्ड लगी कलर साथी फोन लाइनमा हुनुहुन्छ, हाम्रो वाट्सएप नम्बरमा हुनुहुन्छ, म उहाँलाई अनेर गर्छु कहाँदेखिको हुनुहुन्छ। हेलो, नमस्ते। हेलो, गुड मर्निङ। नमस्ते हजुर।
1: हेलो, नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, इन्डियाबाट भावना मगर बोल्दै हुनुहुन्छ। के छ हाम्रो भावनाजीको खबर खबर सुनाउनुहोस् न, धेरै समय पछाडि आज आउनु भएको छ।
1: हजुर, मेरो खबर खबर ठिकै छ भनौँ न, अनि कामको व्यस्तताको कारणले मैले प्रोग्राम पनि राम्रोसँग सुन्न पाएको छैन। आज धेरै दिनपछिको सहभागिता भएको छु भनौँ न।
0: हजुर, भनेपछि एकदमै कामको व्यस्तताले हामीलाई सुन्नु पनि पाउनु भएको छैन, कल पनि गर्न पाउनु भएन। जे होस्, धेरै समय पछाडि आज हामीसँग जोडिनु भएको छ भावनाजी। अनि के छ तपाईँको नयाँ खबर, कस्तो हुनुहुन्छ, तपाईँलाई कस्तो छ?
1: नयाँ नौलो भन्नुपर्दा मेरो खबर एकदमै ठिकै छ, आरामै कसै छु भन्नु पर्यो। अनि फेरि मौसमहरूको कुरा गर्नुपर्दा पानी पर्दैछ, चिसो मौसम छ भनौँ न। बर हजुरको के छ नयाँ नौलो ताजा खबर सुनाउनुहोस् न।
0: हजुर, हाम्रो पनि खबर खबर समग्रमा सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ। हामी पनि सन्चै छौँ, आरामै छौँ भन्नुपर्छ। मौसम त यस्तै हो, यता पनि बाहिर धुम्मधाममा छ, घाम लाग्न सकेका छैन बिहानखेरि। अरू सब ठिकठाक छ भन्नुपर्छ है त भावनाजी। हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा। यो समयमा तपाईँका विशेष शुभकामना सन्देशतर्फ लागौँ, को कसको लागि राख्नुहुन्छ?
1: सुन्छ, विशेष गरी हजुरलाई कार्य सफलताको शुभकामना दिन चाहे, अनि त्यसै गरी उता नेपालतिरै हुनुहुन्छ मम्मी बाबा, उहाँलाई विशेष विशेष सम्झन चाहे, अनि त्यसै गरी नेपालतिरै हुनुहुन्छ अनि दाई भाउ थियो उहाँलाई विशेष सम्झन चाहे, अनि मलेसियातिर दाई हुनुहुन्छ उहाँलाई पनि विशेष विशेष सम्झना मिठो माया दाई भन्न चाहे। अनि साथीहरू भन्नुपर्दा दिलसा राई, अनि दिदी जिनेता चामलिङ राई, साथीहरू अनि फेरि हरपल रोशनी, सपना मोक्तान तामाङ, अनि चन्द्रमाया तामाङ, अनि मिडिया प्रेमी निमु शेर्पा, रिमा थामी, अनि हरपल मलाई भावना मगर भन्ने जतिले पनि चिन्नुहुन्छ सम्पूर्णलाई विशेष गरे नाम चेतेका साथीहरूलाई भन्दैछु कि नमस्ते बाबाई टेकियर।
0: हजुर नमस्ते, टेकियर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भावना मगर हुनुहुन्थ्यो, डडेलधुरा जिल्ला घर भइहाल इन्डियाबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना भनौँ शुभकामना सन्देशहरू यो व्यवसायमा राखेर छुटिसक्नु भएको छ। यति बेला म फोन लाइनतर्फ लाग्छु, फोन लाइनमा कोही मित्र हुनुहुन्छ, म उहाँलाई अनेर गर्छु कहाँबाट को हुनुहुन्छ।

0: हामीलाई पनि सुन्दै हुनुहुन्छ होइन?
1: हजुर
0: हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा सुमीजी, अवसरमा तपाईँका शुभकामना सन्देश तर्फ लागौ।
1: शुभकामना सुरक्षा तपाईँलाई, प्राविधिक मित्रलाई शुभ दिनको कामना गरे, आशिष नयन बस्ने ढकाल दरबारा जन्मदिनको तयारीमा रहनुहुने सृजना मुखियालाई जन्मदिनको धेरै धेरै शुभकामना, वरुण चञ्चले सुर्गेली आकाश राई अनि हाम्रो रत्नबहादुर थापालाई शुभ दिन, हजुरलाई नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमे लिम्बु तेह्रथुमबाट, उहाँसँग म छुटे। यति बेला म फेरि फोन लाइन तर्फै लाग्छु, कोही मित्र लाइनमा हुनुहुन्छ। हेलो गुड मर्निङ, नमस्ते हजुर।
2: हेलो गुड मर्निङ, नमस्ते नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर वरुण चञ्चले अरुण पारीबाट यहाँलाई कार्यक्रममा स्वागत छ है त। हजुर ल, अनि के छ वरुणजीको खबर खबर सुनाउनुहोस् न। हजुर ठिकै छ, राम्रै छ, अलैँची छोडाउँदै हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ।
2: विशेष गरी तपाईँलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि आज जन्मदिन मनाउने हाम्रो केशव ढकाल हुनुहुन्छ, उहाँलाई जन्मदिनको शुभकामना। अनि आज यात्रामा हुनुहुन्छ दाई सुरज र भाउजू साबित र चाहिँ यहाँ कुदाकाबलीबाट खासदरीसम्मको, उहाँहरूलाई एकदम शुभ यात्रा भन्न चाहन्छु। अनि यहाँ छिमेकी हजुरबा चाहिँ खस्नु भएको रहेछ, उहाँलाई चाहिँ एकदम हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन, सुमी लिम्बु, ढकाल धर्मराज अनि प्रवीण निमा, अब सुनु सुनिता, सरस्वता लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई आज दिन एकदमै शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छु ल। बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ व्यवसायबाट। यति बेला म फेसबुक कमेन्ट पनि छुटे हेर्नेछु, कमेन्टहरू आउँछ धेरैजना साथीहरूको। यति बेला सपना शासनकरले अब गुड डे अल भन्नुभएको छ, विष्णु कुमार तामाङले गुड मर्निङ नमस्ते सुन्दैछु है, यता माधीबाट सबैमा सबैमा शुभ दिनको कामना गर्नुभएको छ। डेलो सानु याम्पूले पनि गुड मर्निङ अल भन्नुभएको छ। युनिसा ब्लन तामाङ हुनुहुन्छ, उहाँले सबैमा शुभ दिनको कामना, मामडिङबाट सुन्दैछु मजाले, युनिसा तामाङ है भन्नुभएको छ। मुना कोइस योबी हुनुहुन्छ, उहाँले पनि गुड मर्निङ, ह्याभ अ नाइस डे अल भन्नुभएको छ। यति बेला कोही हुनुहुन्छ लाइनमा? हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, शुभ बिहानी, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर शङ्कर ढकाल मोरङबाट, के छ तपाईँको खबर खबर सुनाउनुहोस् न शङ्करजी।
3: ठिकै छ, अब बिहानलाई सन्चै छ, राम्रै छ, अब मौसम भन्नुपर्दा बिहानै शीतल शीतलै छ, अहिले चाहिँ अब दिउँसो घाम हुन्छ होला, गर्मी अब अलिक दिन गर्मीको कुरा गर्नै पर्यो, यस्तै छ भन्नुपर्छ।
0: हजुर खबर खबर सबै ठिकै छ, राम्रै छ, गर्मी गर्मी छ है?
3: हजुर समग्रमा सबै ठिक छ।
0: हजुर हजुर ल, सधैँभरि यस्तै राम्रै रहनुहोला, अनि आउनुभयो कार्यक्रममा, यो व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ।
3: हुन्छ, फर्स्ट अफ अल त हजुर लगायत होल युनिटलाई शुभ दिनको कामना, अनि तारा शङ्कर, राजु कटवाल, सुमी लिम्बु, मनकुमारी कान्छी कुलुङ, प्रतिमा ईश्वरजी लगायत सम्पूर्णलाई शुभ दिनको कामना गर्दै बिदा हुन चाहन्छु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो, उहाँसँग छुटे। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते भन्दा पनि लाइनमा हुनुहुन्छ। हजुर नमस्कार, कहाँबाट को बोल्नुभयो? हजुर मनकुमारी कान्छी कुलुङ बोल्दै हुनुहुन्छ, अनि के छ हाम्रो मनकुमारीजीको खबर खबर? हजुर मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ, सन्चै छु, आरामै छु भन्नुपर्छ है त। हजुर ल हुन्छ, आउनुभयो कार्यक्रममा, शुभकामना सन्देश तर्फ लागौ। हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मनकुमारी कान्छी गुलुङ, शङ्खुवा सभा तामको साथी, उहाँसँग म छुटे भने पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा, हेलो नमस्ते।
4: हेलो दिदी, गुड मर्निङ, नमस्ते नमस्ते।

0: हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्नुभयो? हजुर तामकुबाट रमिला कुलुङ बोल्दै हुनुहुन्छ। हजुर पक्कै पनि। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, त्यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर एकदमै ठिक हुन्छ। हामी त बस्नु उठेर खाजा खाएर मनको बारे खान्छु पनि घाम तात्तैछौँ भन्नुपर्छ है दिदी।
0: ओहो भनेपछि दामकोतिर जाडो बढिसकेको हो र?
1: हजुर एकदमै अस्ति नै देखि पानी परेको हो भने त आज चाहिँ बिहानै उठ्दा घाम अब देख्नु पाएँ अनि घाम पो थाक्दैछु भन्नु
0: न। हो र घाम ताप्दै हुनुहुन्छ, यता त खै घामै लागेको छैन, लागे पनि गर्मी हुन्छ, के गर्ने र घाम ताप्नै पर्दैन यतातिर त। अहिले चाहिँ मौसम दिउँसो त गर्मी हुन्छ है,
1: हुँदैन भनौँ न, यता त जाडै छ।
0: हजुर हजुर हजुर। अब भनेपछि तामको भन्दाखेरि अलिकति लेखै पर्छ कि क्या हो तपाईँको ठाउँ? हजुर हजुर त्यही त। अनि अहिले त त्यति धेरै जाडो त नहुनुपर्ने, यतातिर नै जाडोको चाहिँ हल्का महसुस चाहिँ बढिया छ मलाई, तर त्यति धेरै चिसो चाहिँ होइन, हल्का भर्खर भर्खर बढेको जस्तो अनुभव भइरहेछ, तर त्यहाँतिर चाहिँ अब एकदमै चिसो बढिया रहेछ है, अब आफ्नो ख्याल पनि गर्नुहोला। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ।
1: हुन्छ पछिल्लो दिदी हजुर लगायत अहिले अरू मेरो उहाँले त तिमीलाई नै शुभ दिनको कामना भन्न चाहे। हस् हुन्छ, अनि हेर्नुहुन्छ मनको बारी शान्ति हुनुहुन्छ, अलिअलि विराम हुनुहुन्छ, उहाँलाई शुक्र स्वच्छ लाभको कामना दिदी भन्न चाहे। अनि हाम्रो अरूतिर तपस्तोपट्टि भत्ता आउँदै छ, उनीहरूलाई चाहिँ अघि भुवै जन्मदिनको धेरै धेरै शुभकामना नानीहरू भन्न चाहे। अनि दिनु राई, अनि अहिलेको समयमा जो त्यसले कार्यक्रम सुन्दै हुनुहुन्छ सबैजनालाई शुभ दिन भन्दै छु तिर। नमस्ते टेक केयर बाबा।
0: हजुर नमस्ते टेक केयर बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला रमिला कुलुङ शङ्खुवास्तव तामको साथी हुनुहुन्थ्यो, उहाँसँग बसेटे यति बेला अर्को जना मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ नमस्ते।
2: गुड मर्निङ नमस्ते।
0: हजुर गुड मर्निङ नमस्ते, कार्यक्रममा स्वागत छ, कहाँबाट को बोल्नुभयो? हजुर सब पोखरीबाट सम्झना रुङबाङसा बोल्दै हुनुहुन्छ, के छ हाम्रो सम्झनाजीको खबर खबर सुनाउनुहोस् न।
2: मेरो खबर एकदम ठिकै छ, मौसमको बारेमा कुरा गर्नुपर्दा घुमिरहेछ, शीतल छ, मात्र अहिले तरकारी काट्दै भन्नुपर्छ।
0: हजुर भनेपछि एकदमै खबर ठिकै छ, राम्रै छ, मौसम धुम्म धुम्म छ, अनि तरकारी पकाउनको लागि तरकारी काट्दै हुनुहुन्छ है? हजुर ल हुन्छ, एकदमै राम्रो भनौँ मिठो पकाएर खानु होला है त। ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, यो समयमा तपाईँको शुभकामना सन्देश तर्फै लगाऊ।
2: अनि बिरामी हुनुहुन्छ साथी रञ्जना भाइलाई, उसलाई पनि के टेन्सन चाँडै निको हुनु होला, धेरै सम्झिरहेको छु भन्न चाहे। अनि

0: शुभकामना चन्दस्कुल हुँ। बुनो अस्मिता एमपीलाई पनि नै कार्य सफलताको शुभकामना, शुभ दिन धेरै सम्झिरहेको छु, बोल्न नपाए नै भन्न चाहे। अनि प्यारी साथी इन्डियातिर छ अस्मिताले, उनलाई पनि कार्य सफलताको शुभकामना। अनि अहिलेको समयमा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन कार्य सफलताको पनि शुभकामना भन्दै जान्छु। टेक केयर, बाई बाई।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङभाङसा हुनुहुन्थ्यो, सभापोखरी जमिरेको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटेँ भने पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
2: हेलो गुड मर्निङ, नमस्कार।
1: हजुर गुड मर्निङ, नमस्कार, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर खानबारी छ, तल्लो पाङ्ठाबाट तीर्थ राई बोल्दै हुनुहुन्छ। के छ हाम्रो तीर्थजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
2: हजुर म लगायत यता तल्लो पाङ्खातिरको खबर एकदमै ठिकै छ भन्नुपर्छ। मौसमको बारेमा जानकारी गराउनु पर्दाखेरि यो त अलिअलि घाम लागिरहेको छ भन्नुपर्छ। अनि के कस्तो छ तपाईँहरूको खबर र चैनपुरतिरको मौसमको बारेमा पनि जानकारी गराउनुहोस् न मलाई।
1: हजुर हाम्रो पनि खबर खबर एकदम ठिकै छ, राम्रै छ भन्नुपर्छ। चैनपुरतिर मौसम यस्तै छ, घाम लागेको छैन, अहिले बिहान चाहिँ धुमाधुम नै छ भनौँ न है। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, तपाईँको शुभकामना सन्देश तर्फै लागौँ।
2: मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त हजुर लगायत रेडियो अरुण होल इन्टा टिमलाई नै आजदेखि स्वर होस् भन्न चाहन्छु। र यी साथीभाइहरूलाई शुभकामना सन्देश छोड्नु पर्दाखेरि अरुण सत्यराजा तुम्सा, पूजा लकान्द्रे, विद्या प्रेमी मित्रपा, सानुमय शेर्पा, रिमा तामी, सपना मक्तान तामाङ, बहिनी चन्द्रमा तामाङ, रन्जा साइङ राई, भूमिका राई, विद्या प्रेमी राई, अनिता सनी शेर्पा, सिम्पल सरिना लगायत साथीहरू धेरै हुनुहुन्छ ज जसले मलाई चित्त भनेर दिनुहुन्छ र ज जसले जुन चाहिँ माध्यमबाट कार्यक्रम शुभ सन्देश सुनेर बस्दै हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई चाहिँ आजको दिन शुभ रहोस् भन्ने हजुरको पछाडिबाट छुटेर जान चाहन्छु। हस्त नमस्ते, बाई बाई।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। शुभ दिन साथी हुनुहुन्थ्यो यति बेला, तीर्थ राई खानबारी छ तल्लो पाङ्ठाबाट। यति बेला कमेन्ट तर्फ लाग्छु म। भावद मगरले हेलो सिस गुड मर्निङ, म पनि सुन्दैछु इन्डियाबाट भन्नुभएको छ। मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ, हेलो गुड मर्निङ, नमस्ते दिदी, म पाँच खबर नाच्युङखुरुङबाट। निमु शेर्पा हो, म पनि प्रोग्राम सुन्दैछु है। गेट वेलसन प्यारी मम्मी, अनि त्यहीँबाट शुभ यात्रा साथी सुरेश राणा मगर, एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, नमस्ते शुभ दिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत साथीहरूलाई शुभकामना दिनु पर्दाखेरि आजको दिनमा जन्मदिन मनाउनुहुने मेरो सासू मम्मी सलमाया भण्डारी, त्यसै गरी मेरो भतिज दीपप्रभ ढकाल र पाँच तरका साथी आदित्य गौतमलाई जन्मदिनको शुभकामना भन्नुभएको छ। यति बेला कोही मित्र हुनुहुन्छ फोन लाइनमा। हेलो नमस्ते, हेलो गुड मर्निङ, नमस्ते हजुर।
3: हेलो गुड मर्निङ, नमस्ते।
1: हजुर गुड मर्निङ, नमस्ते नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: काठमाडौँबाट भूमिका राई बोल्दैछु।
1: हजुर काठमाडौँबाट भूमिका राई बोल्दै हुनुहुन्छ, के छ हाम्रो भूमिकाजीको खबर खबर यति बेला, के गर्दै हुनुहुन्छ?
3: मेरो एकदम ठिक छ, ड्युटी जाने तयारीमा पनि हो। तपाईँहरूले पनि हल्का फुल्का जे सुन्दै कल ट्राई गर्दै थिएँ, कल मजाले रिसिभ भयो, बोल्न पाइयो, खुसी लाग्यो। हजुरको चियानास भयो त?
1: हजुर एकदमै चियानास त मेरो भएको छैन भन्नुपर्छ, तपाईँको भइसक्यो।
3: मेरो चाहिँ चिया चाहिँ भइसक्यो भन्नुपर्छ है त?
1: हजुर चिया भइसक्यो, हुन्छ एकदम। अब बिहान त चिया पिउने समय हो, तर म चाहिँ खासै अब बिहान उठेर चाहिँ त्यस्तो खाने केही चलन छैन, एकैचोटि खाना खाने हो होइन। अब बिहान चियाहरू खाँदाखेरि त भरे खाना खानलाई ढिलाइ हुन्छ, घरि के हुन्छ, त्यही भएर चाहिँ म एकैचोटि खाना मात्रै खान्छु, बिहान चिया चाहिँ पिउने बानी छैन नि त मेरो। हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा भूमिकाजी, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौँ है।
3: हजुरलाई नै शुभ दिन, जति परिवारलाई शुभ दिन कामना गरे। अनि त्यसै गरी गरी जन्मदिन पहिले छ मेरो प्यारी बहिनी अनि पूजा राईलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे भन्न टिप्रगति सम्झना मिठो माया। अनि बाँकी दिन शुभ रहोस् भन्ने भन्न चाहे केही साथीहरूलाई शुभ सन्देश राख्नु पर्दा पूर्वेली आकाशलाई, आशिष लाइन बस्छ, दिदी हल्का पान्तवा, लक्ष्मी छेत्री, भूमि सिंह मगर, प्रवीण मगर, निमा शेर्पा, वरुण चर्चाले, ढकाल धनराज, राजगले मगर,
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो भूमिका राई काठमाडौँबाट, यति बेला लिम्बु विजय हुनुहुन्छ, उहाँले गुड मर्निङ अल माई फ्रेन्ड्स शङ्खुवा सभाबाट भन्नुभएको छ। सम्झना रुङभाङ शुभ दिन अल भन्नुभएको छ। मनकुमारी कान्छी गुलुङले तामकोबाट सुन्दैछु शुभ दिन भन्नुभएको छ। कुलुङ पञ्चले कुलुङ पञ्च हुनुहुन्छ, गुड मर्निङ एभ्री वान भन्नुभएको छ। सुमन गुरुङले सुजा याम्फु गेटवेल सन ह्याभ अ नाइस डे अल भन्नुभएको छ। त्यसै गरी पुष्प राई हुनुहुन्छ, शुभ दिन सबै सबैमा भन्नुभएको छ। मिडिया प्रेमी राई अनिसा हुनुहुन्छ, मिस यु अल भोजपुरबाट सुन्दैछु है, मिडिया प्रेमी राई अनिसा भन्नुभएको छ। प्रीति थामी हुनुहुन्छ, उहाँले शुभ प्रभात श्री सारामै हुनुहुन्छ भन्नुभएको छ। म आरामै छु, तपाईँलाई कस्तो छ? मजाले कार्यक्रम सुन्दैछु है, घर सिन्धुली भइहाल काठमाडौँबाट भन्नुभएको छ। त्यसै गरी राई पीके राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ शुभ प्रभात सेवा है सुमिता शिष भन्नुभएको छ। हजुर सेवाहरू म पनि मजाले प्रोग्राम सुन्दैछु भन्नुभएको छ। उहाँले मोरङ केटाबारी घर बैहाल मलेसियाबाट ड्युटी गर्दै साथीहरू मलाई शुभ सन्देश राख्नुपर्दा मेरो नामसँग चित परिचित सबैमा आजको दिन शुभ रहोस् भन्नुभएको छ। मातृका बस्तेतले ह्याभ अ गुड डे अल सबै सबैमा भन्नुभएको छ। त्यसै गरी रिमा थामी हुनुहुन्छ, हेलो सुमिता लिम्बुखिम याखा सोल्टिने के छ खबर भन्नुभएको छ। एकदम ठिक छ, तपाईँको के छ? उहाँले लेख्नु भएको छ, यति बेला आज त प्रोग्राम सुन्न पाएको छैन, सबैमा शुभ दिन है भन्नुभएको छ। लाखेमा व्यस्त हुनुहुन्छ हाम्रो रिमा थामीजी। त्यसै गरी रामजी घिमिरेले शुभ दिन अल भन्नुभएको छ। अर्जुन याखा हुनुहुन्छ, गुड मर्निङ नमस्ते, तर मैले दुई तामाफुकबाट सुन्दैछु भन्नुभएको छ। भने दिल्सा राईले यति बेला हेलो सेवारो म कान्छी इलामबाट शुभ दिन डियर मित्र आलेलाई भन्नुभएको छ। त्यसै गरी यति बेला नानु प्रीति हुनुहुन्छ, हाई गुड मर्निङ नमस्ते भन्नुभएको छ। हजुर म धनकुटाबाट नानु प्रीति लिम्बू सबैमा शुभ दिन भन्नुभएको छ। सपना तामाङ मोक्तान हुनुहुन्छ, हेलो गुड मर्निङ सुमिता भन्नुभएको छ। हजुर गुड मर्निङ सपनाजी, म सपना सुन्दैछु यता पाँच भवनबाट, सबै सबैमा शुभ दिन भन्नुभएको छ। यति बेला म वाट्सएप कलतर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते, हजुर नमस्ते, गुड मर्निङ सेवारो, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर मोरङ केराबारी घर भइहाल मलेसियाबाट राई पीके राई बोल्दै हुनुहुन्छ, यहाँलाई कार्यक्रममा स्वागत छ है त। हजुर अनि के छ? हजुर मेरो खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ, म मात्र नभएर हामी सबैजना आरामै छौँ भन्नुपर्छ है त। हजुर हजुर हस् हुन्छ राई पिकेजी, अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँको शुभकामना सन्देश तर्फै लागौ न, कसको लागि? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला मोरङ केराबारी घर भइहाल मलेसियाबाट राई पीके राई हुनुहुन्थ्यो, उहाँसँग म छुटे, उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर व्यवसायबाट छुटिसक्नु भएको छ। र अब भने कार्यक्रम शुभ सन्देशको बसाईमा म दोस्रो सांकेतिक कोशेलीतर्फ लाग्छु। एकदमै मिठो गीत छ, देशभक्ति गीत नै छ, तपाईँहरूको लागि गीत राख्छु। गीतपछि छोटो विश्राम रहनेछ, विश्राम पछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने।
1: अब चैनपुरतिरै जानु पर्ला।
3: ल, त्यतिको लागि चैनपुर जानुपर्छ। हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
1: तप थोक त्यहीँबाट हुन्छ त।
3: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाणपत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
4: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
5: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरबोटे, सङ्खुवा सभा। मोबाइल 9891993181 र 9899786333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: होइन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ, शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट, प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, सिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल, सम्पर्क नम्बर 9841150600।
6: खलाङ सम्पर्क सञ्जीव कटवाल, 9916538440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल, सम्पर्क नम्बर 9840069782।
8: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
9: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
8: औ लु, समस्याको समाधान भनेकै म हो,
10: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
8: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएपछि हो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
9: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
10: लु अब त्यहीबाट जाने,
8: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
11: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: हजुर, कार्यक्रम शुभ सन्देशको बसाइमा राखिएको यो छोटो विश्राम पश्चात पूर्ण स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेख बेसीको ध्वनि रेडियो अरूण शान्त 90.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला www.radioarun.com.np लगइन गरेर संसारभरमा एकै साथ सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको बसाई तपाईँले हप्ताको साथै दिन साथीभाइले निकै बिहान 7 बजेदेखि 8 बजीसम्म सुन्दै आउनुभएको छ। यो 1 घण्टा समय अवधि भएर हामी तपाईँहरूसँग जोडिनेछौ र तपाईँको आफ्नै विशेष शुभकामना सन्देशहरू समेट्नेछौ। र म भने ढिला गर्दिनँ, यति बेला फोन लाइन त छ, लाग्छु कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई अन्यर गर्छु। हेलो, गुड मर्निङ, नमस्ते। हजुर नमस्ते, गुड मर्निङ, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, तिलसा राई बोल्दै हुनुहुन्छ इलामबाट।
1: एकदमै
0: होइन होला, 50% मात्रै जस्तो लाग्छ मलाई त इलामबाट त भन्नु पनि, अब त खै तपाईँलाई के भन्नु हो। अब यसरी नै होइन, अब ठ्याक्कै यो अनियरमा त भन्नु भएन, तपाईँलाई अफियरतिर भनौँला है। हजुर हजुर, ल म इनबक्समा पठाउँछु, तपाईँ त्यहाँ हेरेर बस्नु ल। अनि के छ हाम्रो दिलसाको खबर खबर सुनाउनुहोस् न। निन्द्रा त पुर्याउनु भयो नि कि, सुत्नु बाँकी छ आज? निन्द्रा पुगेको छैन तपाईँको, मलाई थाहा छ। अच्छा हो, कता दाउदी पुग्नु हो मेरो निन्द्रा? होइन होइन, मेरो निन्द्रा पुगिसक्यो, मेरो निन्द्रा अघि बिहानै पुगेको होइन, तपाईँको पुग्नु पुर्याउनु बाँकी छ, निन्द्रा पुर्याउनु होला है त। हजुर हजुर, खै विश्वास लागेन अब। हजुर हजुर, होइन होइन, मलाई थाहा छ 4 बजी त्यतिकै गफ मात्रै हान्नु भएको कार्यक्रममा, यहाँ साथीहरूले लाज मर्दै हुन्छ भनेर। गफ नलाउनु लु, तपाईँको गफलाई भरे अफियारतिर कुराकानी गरौँ ल। अनि यो समयमा लामो कुराकानी गर्नुभन्दा पनि शुभकामना सन्देशतर्फ लागौँ है। हजुर हजुर, ए ल हुन्छ, धेरै अब ल्याङल्याङ गर्नु हुँदैन, हामी अब त आफ्नो आफ्नो स्थानमा गइसकेको छ। हुन्छ, उहाँलाई पनि गुड मर्निङ छ मेरो तर्फबाट।
1: एकदम मजाले पुर्याउँदै हुनुहुन्छ, अब फेरि अब अलिक मोटी हुनुहुन्छ नि त, बिस्तारै अब आइपुग्नुहुन्छ लन्च मान्छेतिर, अनि उहाँले सिकाइ पनि सक्नुभयो तपाईँको गुड मर्निङहरू सबै। अनि हुन्छ, अब सर्वप्रथम मिठो भइसक्यो भने हजुरको लागि विशेष शुभ दिन, सबै सबैलाई पनि धेरै धेरै शुभकामना दिन चाहन्छु। अनि अरू फिल्म सेटिङको लागि समाजतिर कार्यक्रम विचारेर विशेष शुभ दिन, कार्यक्षमताको शुभ कामना। अनि जिम्मेवारी साथी हुनुहुन्छ फुलमा राईलाई टेक केयर भन्न चाहन्छु। अनि म डेली क्यापारी सासू छ, अनि हाम्रो दाजुहरू छ, अनि नाना जुनिता चामलिङलाई, चामलिङलाई र नाना भावनालाई चाहिँ जिम्मे सत्तराको सामान आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। अनि मेरो प्यारी भन्दा प्यारी साथीहरू हुनुहुन्छ, जुनिता प्लस, सपना प्लस, अस्मिला पनि शुभ दिन, र हाम्रो दाईहरू ढक्का धर्मराज, वरुण सञ्चले, र मेरो दादा जीवन थापा, दादा कृष्ण तामाङको लागि पनि शुभ दिन, अनि हाम्रो नाना कल्पनालाई पनि शुभ दिन भन्दै चाहिँ। नमस्ते भाइ।
0: हजुर नमस्ते, टेक्योर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलसा राई इलामबाट, उहाँसँग म छुटेँ। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्नुभयो? हजुर, उदयपुरबाट एन्जल तस्पिरा बान्तवा। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ एन्जल तस्पिराजी। अनि के छ तपाईँको खबर खबर? हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, गरेपछि कामतिर व्यस्त हुनुहुन्छ है? हजुर ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा एन्जल तस्बिराजी, व्यवसायमा तपाईँको शुभकामना सन्देश तर्फ लागौँ है।
1: मलाई फोन लगाएर सपोर्ट गरिदिनु होला विशेष गरी, मेरो हातमा मित्र सुनिदिनुलाई धेरै सम्झना माया भन्छु, तिमी पुरा सभाको जनालिए विशेष धन्यवाद पनि तिमीलाई भन्छ।
2: मजबुतीको साथी हुन्छ अस्मिता बान्ता हुने खुसी र उसलाई धेरै सम्झना माया चाहन्छु सिन्धु कार्यक्रमबाट शुभकामना है भने चाहे कमला मुखिया मुना मुखी सृजना मुखिया हुनुहुन्छ राजभन्दा भगवान्तिर घुम्ने चाहिँ जानेर बस्ने चाहिँ रिसन खुलाउ अनि भित्र हुनुहुन्छ एलिसा बान्ता सङ्गीता बान्ती सङ्गीता अनि हुनुहुन्छ मानिसमा बान्ता प्रोग्राम सुनेर बस्ने धेरै दिन साथीहरू हुन्छ
0: हजुर नमस्ते डेकीहरू बाई बाई साथी हुनुहुन्थ्यो यति बेला एन्जल तस्बिर बान्तवा उहाँसँग म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ र यति बेला अर्कोजना मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते नमस्कार कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सरोज मैथिल बोल्दै हुनुहुन्छ कताबाट भन्नुभयो तपाईँले हजुर सिराहाबाट मैले ठ्याक्कै नाम भुले के छ अनि सिराहातिर यति बेला के कस्तो छ मौसम यति बेला तपाईँ के गरिदिनुहुन्छ हजुर खबर ठिकै छ राम्रै छ घरतिरै बसिराख्नु भएको छ है हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभ सन्देशको कसको लागि
2: हुन्छ फर्स्ट अफ अल त दिदी दिदी दिवसमा प्रोग्राम सञ्चालन गर्ने विषय हजुर लगायत अनि हाम्रो प्राविधिक मित्र लगायत अरू मिठाई दिन परिवारलाई नै आजको दिनमा प्रेम भएर बाँच्छ गर्ने एकदमै विश्व होस् शुभ दिनको कामना भन्न चाहन्छु अनि आज अध्यक्ष हुनुहुन्छ सङ्घ सभातिरको साथीमा कुमार गान्धी उहाँलाई ग्रेजुएसन पूजा स्वास्थ्य र आफ्नो कामना चारै घन्टा चाँडैको सुनिबुला आफ्नो स्वास्थ्यको एकदमै धेरैभन्दा धेरै केयर गर्नु होला भन्न चाहन्छु अनि लगायत अब साथीहरू त धेरैभन्दा धेरै हुनुहुन्छ विशेषहरू जति पनि साथीहरूको काम सुनेर गर्छु लाग्छ मेरो नाम र आवाजसँग पछि मलाई महाजनलाई शुभ दिनको कामना भन्दै हजुर पाएँ हस्तलाई
0: हजुर नमस्ते टेकीहरू भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला सरोज मैथिल हुनुहुन्थ्यो उहाँसँग पनि म छुटेँ उहाँले पनि शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते कहाँबाट को बोल्नुभयो हजुर रेनिसा धनकुटोबाट हजुर के छ रेनिसाजी यति बेला के गर्दै हुनुहुन्छ भनेपछि घरतिरै हुनुहुन्छ यति बेला व्यस्त व्यस्त हुनुहुन्छ है हजुर एकदम व्यस्त हुनुहुँदो रहेछ जे होस् हामीलाई सम्झिनु भएको छ यही खुसी लाग्छ अनि आउनुभयो यो व्यवसायमा तपाईँको शुभकामना सन्देशतर्फै लागौँ
2: हुन्छ तपाईँले एकदम धेरै शुभ दिनको कामना गरे अनि भोलि जन्मदिन मनाउँदैछ रविनालाई एकदम जन्मदिनको धेरै शुभकामना अनि यहाँसालाई पनि एकदम जन्मदिनको धेरै शुभकामना अनि अन्जना हुनुहुन्छ धनचेतानले पनि शुभ दिन जिना हुनुहुन्छ प्रवीण विपिन अनि बाँकी टाइममा प्रयास गरेर बस्नु हुने सबै साथीले शुभ दिनको कामना चाहिँ दिन मात्र मनाउँदैन है
0: हजुर नमस्ते टेक्योर भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला रेनिसा राई धनकुटो भाटी हुनुहुन्थ्यो उहाँसँग म छुटेँ यति बेला अर्कोजना मित्र हुनुहुन्छ हेलो नमस्ते
3: हजुर गुड मर्निङ नमस्ते
0: हजुर गुड मर्निङ नमस्ते गाउँबाट को बोल्दै हुनुहुन्छ
3: म बोल्दैछु खरङदेखि सुनिता लास्टमा लास्टमै फोन लाग्यो भन्नुपर्छ
0: हजुर भनेपछि बोल्दै हुनुहुन्छ खरङबाट भन्नुभयो तर म खरङमा त छुइनँ यता कता छु अब ठ्याक्कै भन्नुहोस् त
3: म चैनपुरदेखि बोल्दैछु अभागी मनिषा
0: पोया हजुर चैनपुरबाट बोल्दैछु अभागी मनिषा पोया अनि सुमिता याखा पनि तपाईँ नै हुनुहुन्छ मनिषा पनि तपाईँ हुनुहुन्छ अब मैले यस विषयमा के भन्ने र हजुर ल हुन्छ अनि के छ हाम्रो मनिषाजीको खबर खबर
3: एकदमै ठिकै छ भनौँ न सुरुदेखि कल ट्राई गरेको लास्टमा लाग्यो भनौँ न
0: हजुर सुरुबाट कल ट्राई गर्नुभयो लास्टमा आएर लाग्यो है
3: हजुर
0: ल अनि यति बेला के गर्दै हुनुहुन्छ
3: कार्यक्रम सुन्दै बसिराख्नु भनौँ
0: हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ हजुर ल एकदमै आउनु भएको छ अन्तिम अन्तिमतिर आउनुहुन्छ आजको लागि लास्ट टाइम लकी कलर पनि हुनुहुन्छ जस्तो लाग्यो समयले नेटवर्क काटि नै सकेको छ मनिषाजी तपाईँले मनिषा भन्नु कि सुमिता भन्नु अब ठ्याक्कै मैले त मनिषै भनिहालेँ हुन्छ तपाईँको शुभकामना सन्देश तर्फै लागौँ
3: शुभकामना सन्देश राख्नु पर्दा त सफलतातिर टेक्निसियनमा रहने मित्र हाम्रो अभिनय हो इन्डिया टिमलाई त्यस कार्य सफलताको दिए शुभकामना व्यक्त गर्न चाहन्छु. ओके, युआर वेलकम. अनि त्यसरी सानो कमला लाग्छ.

हजुर नमस्ते टेकियर भाइ भाइ साथी हुनुहुन्थ्यो आजको लागि लास्ट लकी कलर भागी मनिषा पैया चैनपुरबाट म उहाँसँग छुटेँ र म अब थप साथीहरूसँग कुराकानी गर्न सक्दिनँ. यति बेला कमेन्टहरू पनि धेरै नै छन्, कमेन्टहरू पनि मैले भाषण गर्नुपर्ने हुन्छ. यति बेला जुन तिवानी तिगेर हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ. बसन्त श्रेष्ठ हुनुहुन्छ, हेलो गुड मर्निङ नमस्ते, इट्स मी बसन्त फ्रम ताप्लेजुङ सिद्धुवा पाँच लिम्बू वानबाट हो, मिस यु अल भन्नुभएको छ. अनि दिलचा राई हुनुहुन्छ, अनि यो बिहानीको कार्यक्रममा त कसैलाई ट्यापट्याप गर्नुहुन्न त भन्नुभएको छ. ल कसैले गर्नु भएन भने तपाईँले गरेर चाहिँ सहयोग गरिदिनुहोस् न है. दिलचाजी सुन्दै हुनुहुन्छ भने त्यसै गरी सत्यकला इसारा हुनुहुन्छ, उहाँले हेभ अ सेफ जोर्नी भाइ भन्दा पनि बधाई मलेस टु केटिएम मिस यु अल भन्नुभएको छ. मिलन घायल मुटुले पनि गुड मर्निङ सबैमा शुभ दिन दुहा कतरबाट भन्नुभएको छ. निरुसा चामलिङ राई हुनुहुन्छ, शुभ दिन निरुसा भन्दा नि निरुता चामलिङ राई हुनुहुन्छ, शुभ दिन सबैमा भन्नुभएको छ. त्यसै गरी यति बेला लीला आचार्यले गुड मर्निङ भन्नुभएको छ. अनिता नाकुकले हेलो गुड मर्निङ नमस्ते म पनि सुन्दैछु भोजपुरबाट. अनिता नाकुक ह्याभ अ ग्रेट डे अल भन्नुभएको छ. सानु कमला हुनुहुन्छ, गुड मर्निङ नमस्ते सुमी, म सानु कमला चैनपुर भन्स्याङबाट हो, प्रोग्राम सुन्दैछु. शुभयात्रा बोनु सपना विश्व गर्मा अनि अञ्जिता गदाल र बुनु इन्द्र इन्दिरालाई शुभ दिन भन्न चाहन्छु भन्नुभएको छ. अतीत अञ्जन राई हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते म पनि आज हजुरको हजुरको आत्मीय प्रोग्राममा उही त हो नि हजुरहरूको हजुरहरूलाई माया गर्ने कान्छो अतीत अञ्जन राई घर उदयपुर बसाई काठमाडौँबाट हो भन्नुभएको छ. र सबै सबैमा शुभ दिन भन्न चाहन्छु है भन्नुभएको छ उहाँले. सन्ध्या लिम्बू हुनुहुन्छ, उहाँले गुड मर्निङ अल भन्नुभएको छ. ताप्लेजुङबाट भन्नुभएको छ. सोनिम राई हुनुहुन्छ, गुड मर्निङ मिस यु अल भन्नुभएको छ. मेनुका गुम्बा तामाङ हुनुहुन्छ, उहाँले मेनुकाजीले यति बेला लेख्नु भएको छ कमेन्ट, म हेर्दैछु. उहाँले लेख्नु भएको छ गुड मर्निङ सिस्टर के छ खबर, मेनुका गुम्बा सबैमा सम्झना छ है भन्नुभएको छ. सीता तामाङले मिस यु अल के छ खबर भन्नुभएको छ, ठिकै छ मेरो तपाईँको के छ. निर्मला राई हुनुहुन्छ, उहाँले पनि यति बेला हेभ अ ग्रेट डे अल भन्नुभएको छ. त्यसै गरी सिम्पल सरिना हुनुहुन्छ, हाई नमस्ते के छ खबर, म मोरङ काने पोखरीबाट हो. सिम्पल सरिना शुभ दिन अल भन्नुभएको छ. नवीन जोशी हुनुहुन्छ, उहाँले गुड मर्निङ नमस्ते सुन्दैछु यता अछामबाट भन्नुभएको छ. रमला साम्पाङले हेभ अ गुड डे अल भन्नुभएको छ. राज घले मगरले यति बेला हेलो नमस्ते ले उदयपुर घरवै हाल भारतबाट सुन्दैछु. आज जन्मदिन परेको छ आदरणीय दाजै सुरेश राईलाई जन्मदिनको विशेष शुभकामना भन्नुभएको छ र शुभ दिन भन्नुभएको छ. अञ्जली श्रेष्ठले हेभ अ ग्रेट डे अल भन्नुभएको छ. दिपसन छेत्री हुनुहुन्छ, उहाँले दर्शन हजुर नमस्कार.

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गरेर जानुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं. युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस एकैसाथ आइरहेको छ भने धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ. आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ. जेएनजी आन्दोलनको आज दोस्रो दिन 1 वर्ष पूरा भएको छ. 23 गते सड़कमा उत्रिएका जेएनजीहरूले 24 गतेको त्यो कहाली लाग्दो दिनलाई आज पनि हामी सम्झिताङ जिरिङ्ग हुन्छ. जेएनजी विद्रोह 23 गते सरकारले जसरी नागरिकहरूमाथि तत्कालीन सरकारले भट्टाभट गोली चलायो त्यसपछिको एउटा अर्को स्थितिको सामना गर्नुपर्ने स्थिति आयो राज्यले र 24 गते निकै भयावह स्थिति बन्यो. तत्कालीन बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने स्थिति आयो. शीर्ष नेताहरू दलका नेताहरू भाग्नुपर्ने एउटा परिस्थितिको सृजना भयो. धेरै ठूलो नोक्सानी भयो. सड़कमा आन्दोलन भयो. धेरै भवनहरू जले. सिंहदरबार जल्यो. अदालत अड्डा अदालतहरू जले. सरकारी सम्पत्तिको द्वन भयो, नाश भयो. र त्यसै गरी निजी क्षेत्रहरूका पनि धेरै व्यापारी उद्योगीहरूका पनि उद्यमहरू जले. कल कारखानाहरू जले. आधारित स्रोत आज त्यो दिन 24 गतेको दिन धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्यो. 76 जनाकोले चाहिँ मृत्युवरण गर्नुपर्ने एउटा स्थिति आयो. राजनैतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका थिए. ती 5 दिनमा तपाईँले राम्रोसँग थाहा छ. जंगी अड्डाले माइकिङ गर्थ्यो. कसलाई प्रधानमन्त्री बन्न मन लागेको छ भोलि आउनुहोला. आधुनिक श्रोता, यस्तो समस्या यस्तो परिस्थितिबाट आज देश गुज्रेको 1 वर्ष पूरा भएको छ. आज हामी 24 गतेको दिनमा बसेर कुराकानी गरिरहेका छौं. अझै पनि सड़कमै छन् जेएनजी. कायमै छ असन्तुष्टि. जेएनजी आन्दोलन हाइज्याक भयो भनेर पटक पटक आवाज उठ्ने गर्यो. किनभने जेएनजीहरूले गरेको आन्दोलनमा एउटा समूहले एउटा तबकाले त्यसलाई हाइज्याक गरेर आज उनीहरू सत्तामा पुगेको एउटा परिस्थिति छ. किनभने जेएनजीले त्यस विषयमा आवाज अहिले पनि उठाइरहेका छन्. आदरणीय श्रोता, अहिले तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि जेएनजी दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि खोजी भएको थियो. सरकारको कार्यशैली प्रति जेएनजी अगुवाकै असन्तुष्टि रहेको विषय पनि तपाईँलाई जानकारी गराउन चाहन्छु. गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो. संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो. आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न घटनाबारे धेरै विषय र विमर्शहरू यतिखेर आएका थिए. 26 भदौ 2082 शीतल निवासको राजनीतिक विमर्शमा कहिले प्रस्ताव नगरिएको एउटा विषय उठ्यो. समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउन सकिएला? कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायका रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बानेश्वर स्थित संसद भवनको कम्पाउण्डबाट 2:50 बजे मात्रै प्रवेश गर्यो. अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो. आखिर किन लाग्यो? आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ. जेएनजीका बलबाट बनेका सरकारहरू, तत्कालीन बेला बनेको सुशीला कार्की सरकार, त्यसको सुशीला कार्की सरकारको क्याबिनेट, त्यसले दिन खोजेको सन्देश र तत्कालीन समयको एउटा परिस्थितिको कसरी सामना गर्नु परेको थियो त नेपालीहरूले? आज नेपालीहरू बिर्सिएका छैनन्। आज नागरिकहरू बिर्सिएका छैनन्। जेएनजी आन्दोलनको म्यान्डेट पूरा गर्ने सरकारले प्रतिबद्धता जाहेर गरेको छ. तर सरकारले त्यो प्रतिबद्धता जाहेर गर्न सक्छ त? त्यो पूरा गर्न सक्छ त? भएर त्रासबाट राज्य चल्छ त? डर धम्कीबाट राज्य चल्छ त? लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा डर धम्की त्रास आदेशका भरमा चाहिँ राज्य सञ्चालन हुन्छ त? आखिर अहिलेको परिस्थिति चाहिँ कतातिर जाँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ. दमन र विध्वंसका दोषीमाथि अझै पनि कार्वाही किन भइरहेको छैन? सिंहदरबारमा थन्किएका छन् 3 वटा प्रतिवेदन. प्रतिवेदनको कार्यान्वयन किन हुन सकेन? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, आज बीपी स्मृति दिवस, बीपी जयन्ती, आज बीपी जयन्ती र बीपीलाई पनि धेरैले सम्झेका छन्। महाधिवेशनमा यतिखेर जुटेको छ संस्थापन पक्ष. देउबा पक्षको पनि छुट्टै तयारी छ. आज बीपीको 113 जन्म जयन्ती. पार्टी भित्रको महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कंग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। आदरणीय श्रोता, बीपी जयन्तीको विषयलाई लिएर नेपाली कंग्रेसले एकताको सन्देश आफूलाई दिन सक्छ त? आजको बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: चाहना हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है?
2: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
3: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
2: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
3: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
4: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
4: सुप्रिम सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
0: यसरी हाम्रो बेसमा पूर्व गृहमन्त्री ओम प्रकाश अरियाल हुनुहुन्छ। अरियालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: नमस्कार।
0: अब गत वर्षको यसै दिन आज भाद्र 24 गते 23 गते एक किसिमको आन्दोलन भएको थियो, सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारको नियन्त्रण, सुशासन कायम गर भनेर तत्कालीन सरकारलाई जेएनजीहरूको खबरदारी थियो। तर 23 गतेको घटना घटिसकेपछि 24 गतेले झन भयावह रूप लिएको आजको दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ?
6: 24 गतेको दिन त धेरै ठूलो विध्वंस भयो। त्यसमा राज्यका तीनवटै अङ्गहरू, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ध्वस्त भए। व्यवस्थापिका त पूर्ण रूपमा नै ध्वस्त भयो। त्यसपछि मान्छेको हताहती पनि भयो, निजी क्षेत्रमा पनि ठूलो विध्वंस भयो, मीडिया मा पनि ठूलो विध्वंस गरियो, व्यक्तिगत सम्पत्ति पनि जलाइए, पार्टी कार्यालय पनि जलाइए। त्यो चाहिँ मुलुक नै समाप्त हुने जस्तो, मुलुकलाई नै समाप्त पार्ने जस्ता क्रियाकलापहरू 24 गते भए र त्यसपछि अन्त्यमा सेना नै सड़कमा आएर राति 24 गते रातिदेखि चाहिँ स्थितिलाई नियन्त्रणमा लिनुपर्ने सम्मको अवस्था आयो। त्यसकारणले अब राष्ट्रको जीवनमा इतिहासमै सबभन्दा ठूलो क्षति पुगेको दिन हो 82 साल भाद्र 24 गते।
0: अब यो 24 गतेको जगमा ओम प्रकाश अरियाल, कानूनको जानकार, एउटा अधिवक्ता जसले चाहिँ विभिन्न मुद्दा मामिलाहरूमा चाहिँ आफ्नो स्पष्ट रूपमा अडान वकालत राखेर भ्रष्टाचार विरूद्धको अभियानमा चाहिँ जुन किसिमको दृढ़ साहस जगाएको एउटा व्यक्ति, यस यो जगले तपाईँलाई फेरि गृहमन्त्रीमा डोर्यायो, जुन कुरा तपाईँले कल्पना गर्नुभएको थिएन होला। तर गृहमन्त्रीमा आफू बस्दाखेरिको अनुभूति सुनाउनुहोस् त। त्यति बेला तपाईँ जेएनजी आन्दोलनको बलमा गृहमन्त्रीमा पुग्नुभयो, सत्तामा पुग्नुभयो, त्यसपछि भन्दैछ आज, त्यसो भए
6: त्यो उतै सोध्नुपर्ने हो। हाम्रो पालामा त अब देशको प्रधानमन्त्री, देशको गृहमन्त्री, अरू मन्त्रीहरू सबै ढोका खुल्ला थियो। जेएनजीहरूसँग हामी एकदमै धेरै छलफल गर्थ्यौँ, जेएनजीसँग पनि, अरू राजनीतिक स्टेक पोलिटिकल स्टेक होल्डर्ससँग पनि, कर्मचारी, सुरक्षाकर्मी सबैको हामी पहुँचमा थियौँ। हामी सबैसँग सहकार्य गरेको, हामी जेएनजीलाई घाइते हुँदा हामी हस्पिटलमा पनि गएका छौँ, जेएनजीका घरमा पनि गएका छौँ, जेएनजीको हताहती भएकोमा हामी चाहिँ दाह संस्कारमा पनि गएका छौँ, दाह संस्कार भइसकेपछि अरूको घरमा गएका छौँ, हरेक हिसाबले हामी जोडिएको, हाम्रो त्यतिखेरको नेतृत्व, गृहमन्त्री, प्रधानमन्त्री र अब अहिलेको सरकारका अब मान्छेहरूले किन त्यो काम गर्नु भएन, जबकि झन् बढी लाभ त उहाँहरूले लिइरहनु भएको छ, राजनीतिक रूपमा जेएनजी आन्दोलनको लाभ त उहाँहरूले लिएको। उहाँहरूको अब भइदियो के भने अब फेसबुकतिर चाहिँ अलिक बढी छ होइन, यो कन्टेन्ट क्रिएटरको पृष्ठभूमिबाट आउनुभएका साथीहरूको अब फेसबुकमा बढी देखिने, सामाजिक सञ्जालमा बढी देखिने, अब जनताले पनि अहिले त्यस्तै रुचाइरहेको छ। सामाजिक सञ्जालमा आएपछि त्यही नै अन्तिम सत्य हो, त्यही नै साँचो हो कि भन्ने छ। तर हामीले चाहिँ फिल्डमा बढी खट्थ्यौँ, हामी चाहिँ प्रत्यक्ष जोडिन्थ्यौँ, पर्सन टू पर्सन जोडिएर मान्छेको भावनाको कदर गर्थ्यौं। अब अहिले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने कामहरू बढी भइराखेको छ। अब यो त यो यो पुरै त्यो त्यो अलग छ पहिला हाम्रो पालाको र अहिलेकोमा अप्रोच नै एकदम अलग छ अहिले सामाजिक सञ्जालबाट चलिएको छ।
0: पूर्व गृहमन्त्रीज्यू एउटा कुरा तपाईँले त्यतिखेर जेएनजी परिषद गठनको आदेशको एउटा परिकल्पना गर्नुभएको थियो त्यो किन गठन हुन सकेन त्यो कहाँनिर के कस्तो खालको बाधा अड्क
6: यो त्यही सरकारलाई नै सोध्नुपर्छ। अब त्यो चाहिँ जेएनजी सम्झौतामै त्यो कुरा छ है जेएनजी सम्झौता प्रधानमन्त्री र जेएनजीका प्रतिनिधिहरू बीच गरेको सम्झौता हो त्यो सम्झौताले जेएनजी जनआन्दोलन भनेको छ त्यसले पाँच छवटा संयन्त्रहरू गठन गर्ने कुरा छ त्यसमध्ये जेएनजी परिषद छ जेएनजी परिषद गठन भएको भएदेखि जो चाहिँ दलमा आबद्ध हुनुहुन्न ती स्वतन्त्र जेएनजीहरू जेएनजी परिषदमा हुनुहुन्थ्यो जेएनजी परिषद भइसकेपछि जेएनजी परिषद र त्यो प्रधानमन्त्री कार्यालयमा राख्ने भनेको थियो अनि प्रधानमन्त्रीको बीचमा प्रधानमन्त्रीको सचिवालयको बीचमा मुख्य सचिवसँग समन्वय गर्थ्यो जेएनजीहरू त्यसरी पनि सम्बोधन हुन्थ्यो जेएनजी त्यो प्रत्यक्ष जोडिनु पर्यो नि त सामाजिक सञ्जालबाट जोडिएको कुरालाई वाह वाह गर्ने होइन अब सामाजिक सञ्जालमा त अनेक उद्देश्यहरू छन् नि त्यहाँ सामाजिक सञ्जालमा अब बाट इन्टरेक्सन गर्दा त मान्छेले पैसा कमाइरहेको हुन्छ पैसा कमाउनलाई कन्टेन्टहरू चाहिँ जस्तो कन्टेन्ट पनि बनाइरहेछ अहिले होइन फाइदाको लागि चाहिँ पेट पाल्नको लागि कन्टेन्ट क्रिएट गर्ने कामहरू छ पेट पाल्नको लागि कसैको चरित्र हत्या गर्ने कुरा छ कसैकोलाई डिफेम गर्ने कुरा छ कसैलाई होच्याउने कुरा छ कसैलाई मिसगाइड गर्ने कुरा छ फलोअर्सहरू कमाउनेमा बढी लागिरहेछ सरकारमा पुगिसकेपछि पनि साथीहरू फलोअर्स कमाउनेमा लागिरहेछ फलोअर्स कमाउँदा त पैसा कमाउनु त हो नि त्यहाँबाट
0: फेसबुकले पैसा दिन्छ कन्टेन्ट बराबरको पैसा राम्रै दिन्छ नि फेसबुकले पनि
6: हो अनि अब सरकारमा बसेर फलोअर्स कमाउने फलोअर्स कमाउँदा त्यो अपराधी फलोअर्स कमाउने कुरा बढी भइरह्यो त समाजमा अपराधी तत्त्वहरू पनि छन् अपराधीहरूले लाइक गर्ने अपराधीहरू इन्गेज हुने अनि अपराधीहरूले आफ्नो पक्षमा आएर अर्कोलाई जो चाहिँ लोकतन्त्रको पक्षमा छन् जो संस्कारको भाषा बोल्छन् जो विधिको शासनको कुरा गर्छन् उनीहरूको धजी उडाउने उनीहरूको चरित्र हत्या गर्ने फलोअर्स तपाईँले चाहिँ विदेशीहरू पनि त फलोअर्स त्यहाँ छिरेका हुन सक्छन् नि होइन विदेशी चाहिँ यो चाहिँ एजेन्सीका मान्छेहरू फलोअर्समा छिरेर अनि चाहिँ एक किसिमको वातावरण बनाइदिया पनि हुन सक्छन् नि भनेपछि अब फलोअर्समा बढ्यो भने त्यही हो मेरो सफलता भनेर त्यसरी चाहिँ अगाडि बढिएको अवस्था छ। अब लोकतन्त्रको ठ्याक्कै अपोजिटको विषयवस्तु हो यो लोकतन्त्रमा त्यस्तो हुँदैन लोकतन्त्रमा लोकतान्त्रिक संस्कारै बढाउनु पर्छ। अब अहिले फलोअर्स बढाउने कामहरू भइरहेछ यो सरकारमा बसेर पनि त्यही काम गरियो
0: तर एउटा कुरा चाहिँ जस्तो जनताले पनि यो कुरालाई रुचाइरहेको छ नि त जनताले यसैमा ताली बजाइरहेको छ यो किन त्यसो भए
6: होइन जनता त अब जनता त्यही भएर त जनतालाई एउटा सही बाटोमा निर्देशित गर्ने सही बाटोमा ल्याउने काम नेतृत्वको हो नि अब जनता भडखालोमा जाँदैछन् जनताले चाहिँ समाजको संस्कार बिगार्दैछन् आफू पनि बिग्रदैछन्।

0: सरकार आज एउटा पोलिसी निर्माण गर्ने ठाउँमा भएका तालुकदार मन्त्रालयका मन्त्रीहरू उहाँहरूका कार्यशैलीहरू उहाँका भूमिकाहरू देखेर तपाईँ सन्तुष्ट हुनुहुन्छ?
1: होइन, सरकार बढी फेसबुकमा देखिने भइरहेछ कि, कुरा छोडिदिनु न त्यहाँ,
0: होइन,
1: फेसबुकमा देखिने जोडिनु पर्यो नि, जस्तो जेएनजीसँग प्रत्यक्ष जोडिनु पर्यो नि सर, कि त हामीले लिएको अप्रोच बेसिक थियो त त्यसो भए भइहाल्छ भनिदिनु पर्यो नि, अन्तरिम सरकारले त प्रत्यक्ष जेएनजीसँग जोडिएर उहाँहरूको आक्रोश पनि सुन्थ्यो, उहाँहरूका गाली पनि सुन्थ्यो, उहाँहरूका सुझाव पनि सुन्थ्यो, उहाँहरूलाई सहकर्मीको जस्तो व्यवहार गर्थ्यो, उहाँहरूलाई उहाँहरूको पहुँचमा थियो, जेएनजीहरूको पहुँचमा थियो अन्तरिम सरकार, अहिलेको सरकार छ त जेएनजीहरूको पहुँचमा छैन नि, अहिलेको सरकारको कमजोरी भएको हुनाले स्वयं चाहिँ अहिलेको सरकार चलाउने पार्टीको सभापतिज्यू त्यसमा संलग्न भइरहनु परेको छ, सरकारले एउटा त्यो खाली ठाउँ छोड्या हुनाले त्यो खाली ठाउँ जसरी पनि पूर्ति गर्नको लागि चाहिँ पार्टीको सभापति रवि लामी छाने अग्रसर हुनु परेको अवस्था छ, त्यो कुरा त प्रमाणित भइसक्यो नि त।
0: अनि यसमा पार्टी सभापति रवि लामिछानेको सक्रियता र संलग्नताको विषयलाई के फरक ढंगले निहाल्न सकिन्छ? त्यसो
1: भए सरकारले ग्याप छोड्यो नि त, सरकारको त्यहाँ जहाँ त्यो भूमिका सरकारको चाहिन्थ्यो, सरकारले अग्रसरता लिनु पर्थ्यो, सरकारले नेतृत्व दिनु पर्थ्यो, त्यसमा चाहिँ अब पार्टीको सभापति अग्रसर हुनुपर्ने अवस्था कसरी आयो त? सरकारले केही चाहिँ रिक्तता छोडेको कारणले हो नि, हो, त्यस कारणले सरकार भनेको सरकार रहने साथीहरूले चाहिँ स्टेक होल्डरसँग प्रत्यक्ष आफैले भेटेर निरन्तर इंगेज भइराख्नुपर्छ, उहाँहरूको भावना ठुलो कुरो हो नि, मुख्य कुरा भावना हो नि, फेसबुकबाट आएको भावना त फेसबुकमा धेरै कुराहरू डिस्टोर्ट भएर आएको छ नि, फेसबुकमा अर्कै प्रयोजनको लागि भइरहेको छ कि, फेसबुकको सञ्चालन अन्तिम सञ्चालक त नेपाल होइन नि, नेपाल राष्ट्रमा त्यसको चाहिँ सार्वभौमिकता छैन नि, यो चाहिँ डिजिटल सोभरिन्टी त नेपालभित्र छैन नि, त्यसको हेडक्वार्टर त सिलिकन भ्याली हो नि, अब सिलिकन भ्यालीसँग सहकार्य गरेर सरकार चलाउने, देश राज्य चलाउने, समाज चाहिँ लाई निर्देशित गर्ने काम त राम्रो भएन नि,
0: सम्बोधन त्यहीबाट आएको छ प्रधानमन्त्रीको,
1: नेपाली जनतासँग नेपाली जन नागरिकसँग सहकार्य गर्ने हो, कुरा यति हो ल पोटकरीमा भन्दाखेरि।
0: अब अहिले सरकारको कार्यशैली कस्तो छ? कार्यशैली केही सुधारात्मक छ अहिले यो छ सात महिनासम्म आइपुग्दाखेरि?
1: अनि कार्यशैली त अरूको मानमर्दन गर्ने, अहिले डिग्निटीको युग हो, एज अफ डिग्निटी हो, तर अहिले डिग्निटी समाप्त पार्ने, सबैको डिग्निटी समाप्त पार्ने, सबैलाई त्रासमा राख्ने, मेरो इज्जत कसैले लुटिदिन्छ कि भनेर अहिले बोल्न चाहिँ डराउने, गाली पाइन्छ कि भनेर बोल्न डराउने स्थिति छ, तपाईँको पेजमा फेसबुक पेजमा गएर कसैलाई गाली गरिरहेको छ त्यसको जिम्मेवार तपाईँ हो, त्यो पेज सञ्चालक हो, त्यो कुरा खै त्यहाँ अर्कोलाई गाली गराउने चाहिँ वातावरण किन सिर्जना गरिँदैछ? अर्काको हुर्मत लिने, आफू बाहेक अरू सबैलाई निचा देखाउने चाहिँ संस्कार किन बसालिँदैछ? यो काम किन हुँदैछ? किन रोकिने छैन यो सरकारबाट? यो रोक्नु पर्यो नि, आफूलाई फाइदा हुन्छ, आफ्नो कन्टेन्ट चाहिँ अरूले मन पराइदिउन् भन्नको लागि चाहिँ त्यो नशामा भएका मान्छेहरूलाई अझै उत्तेजित बनाउने खालका कुराहरू, त्यसले त भोलि राष्ट्र नै समाप्त हुन्छ नि, सबै हामी नेपाली नेपाली लड्दै गयौं, एकअर्कामा घृणा फैलियो भनेदेखि राष्ट्र जोगिन्छ र सरकारमा भएकाले त राष्ट्र जोगिने, राष्ट्रमा एउटा चाहिँ राजनीतिक संस्कार विकास गराउने प्रयास पो गर्नु पर्यो त, राजनीतिक कुसंस्कार भित्राएर त्यसको फाइदा लिने कुरा त पाप पनि लाग्छ होला नि त, अरूको चरित्र हत्या गरेर पैसा कमाउने, अरूको चरित्र हत्या गरेर पद प्राप्त गर्ने, त्यो काम त त्यो अपराधको फल हो नि, त्यो अपराधको फल लिन मिल्छ र राजनीतिको अपराधीकरणको श्रृङ्खलाभित्र पर्छ नि यो कुरा त, राजनीतिको अपराधीकरणै हो नि, अरूको चरित्र हत्या गर्ने, अरूलाई डिफेम गर्ने, होइन झेडा फैलाउने, त्यसबाट फाइदा लिने, राजनीतिक फाइदा लिने, आर्थिक फाइदा लिने भनेपछि त्यो त राजनीतिक अपराधीकरण गरेर फाइदा लिने कुरा, पहिलाको र अहिलेकोमा तात्विक के फरक पर्यो त? पहिला पनि राजनीतिक अपराधीकरण भयो, राजनीतिक भ्रष्टीकरण भयो भनेर हामीले विरोध गरेका हौं, जेएनजी त्यसैको विरूद्धमा हो नि त, खास त राजनीतिक अपराधीकरण भयो, राजनीतिको दलालीकरण भयो, राजनीतिको भ्रष्टीकरण भयो, सुशासन भएन भनेर चाहिँ विद्रोह भएको, अब अहिले पनि चाहिँ राजनीतिको अपराधीकरण, राजनीतिको भ्रष्टीकरण अनि चाहिँ राजनीतिक कुसंस्कारहरू चाहिँ विकास हुँदै जाँदाखेरि पनि अब सरकारले त्यसमा चासो नदिने, त्यसैबाट त्यसको बेनिफिसियरी बन्ने त्यो क्रम जारी रहनु भनेको राम्रो होइन।
0: अब यो बीचमा निर्वाचन पनि गराउनुभयो, निर्वाचन गराउँदाको त्यति बेलाको अनुभव चाहिँ कस्तो रहेको छ?
1: त्यो हेर्नुहोस्, अब एउटा मेलमिलापको वातावरण बनाएको, हामीले द्वन्द रोकेको हो, हामीले सद्भाव बढाउने कामहरू गरेको हो, त्यस कारणले नै त्यतिखेर रगतको थोपा नबगिकन निर्वाचन भयो, इतिहासमा पहिलोचोटि कहीँ पनि हामीले पुनः मतदान गर्नु परेन, फर्जी मतहरू खास दिएनौँ हामीले।

0: होइन सबैले स्वीकार्नुभयो. पहिला पहिला चुनावमा नआएका दलहरू पनि चुनावमा आउनुभयो. हामीले त त्यसमा त एउटा ऐतिहासिक रूपमा नै सफलता प्राप्त गरेको हो. एउटा राजनैतिक संस्कारको लागि हामीले अपिल गरेको हो. त्यो राजनीतिक संस्कार विकास होस् भनेको हामीले युवाहरू राजनीतिको मूलधारमा आउनु भनेको हो. राजनीतिको मूलधारमा आउनुभयो युवाहरू, नवयुवाहरू सबै आउनुभयो. त्यसमा त अब प्याराडाइम नै सिफ्ट भएको छ नि. हो यो अवसर प्राप्त गर्नुभएका साथीहरूले आफूलाई पुष्टि गर्नुहोस्, आफ्नो उपस्थितिको आफ्नो नेतृत्वलाई पुष्टि गर्नुहोस् भनेर हामीले त्यसमा सहयोग गर्न खोजिरहेछौँ नि अहिले पनि.
1: होइन
0: देशले पहिलोचोटि चाहिँ मधेसी समुदायको व्यक्तिलाई प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ. देशले 35 वर्षको युवा प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ. देशले चाहिँ गैर राजनैतिक व्यक्तिलाई एकैचोटि प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ. किन भन्दा जोसुकै भोलि दलमा नलागेका मान्छे पनि एकैचोटि प्रधानमन्त्री हुन सक्ने हो. देशले एकैचोटि स्थानीय तहको प्रमुखलाई प्रधानमन्त्रीको रूपमा ल्यायो, यो कुरा त अन्त भएको थिएन नि. इण्डियामा हेर्ने हो भने पनि मुख्यमन्त्रीबाट प्रधानमन्त्रीमा आएको न हो मोदी. यहाँ त स्थानीय तहको प्रमुख पनि राम्रो काम गर्यो भने एउटा चाहिँ जनताको बीचमा रुचाइयो भनेदेखि एकैचोटि प्रधानमन्त्री हुन सक्ने रहेछ भन्ने कुरा पुष्टि गराइयो हामीले. होइन यो भयो नि त. तर अब त्यहाँ त्यो पदमा पुगेपछि फेरि आफ्नो उपस्थितिको पुष्टि गर्नुपर्ने चुनौती छ. त्यो चुनौती चाहिँ अहिलेको सरकार प्रमुखले कसरी चाहिँ पूरा गर्नुहुन्छ भन्ने सम्बन्धमा हेर्दाखेरि आजका दिनसम्म चाहिँ भय र त्रास चाहिँ बढाउने काम भएको छ. भय त्रास बनाएर बढाएर चाहिँ मान्छेको मर्यादामा कतिखेर कसले आँच पुर्याउँछ भन्ने एउटा त्रासको बीचमा बस्नुपर्ने, चौतर्फी जतासुकै द्वन्द्व सिर्जना गर्ने कामहरू चाहिँ नभइदै हुन्थ्यो होइन भन्ने कुरा चाहिँ छ. सरकार भनेको अभिभावक हो, अभिभावकले अभिभावकको जस्तो भूमिका खेल्नुपर्छ. अभिभावकमा चाहिँ त्यो अलि मानवीय संवेदनशीलता चाहिँ बढ्दै जानुपर्छ. सबैसँग सहकार्य गर्ने, सहकार्यको वातावरण बनाउने, होइन सद्भावको वातावरण बनाउने काम अभिभावकबाट हुनुपर्छ. त्यसमा चाहिँ अलिक ठूलो सुधार हुनुपर्छ.
1: अब अहिले कतिपय प्रतिवेदनहरू सिंहदरबारमै थम्किएका छन्। दमन र विध्वंसका दोषीमाथि पनि कार्यवाही भइरहेको छैन। उद्यमीहरू, उद्योगीहरू, व्यापारीहरू, निजी क्षेत्रका लगानीकर्ताहरू केही हदसम्म त थोरै थोरै उठ्न त खोजिरहेका छन्। तैपनि यसको विश्वासको वातावरण बनाउनका निम्ति सरकारले चाल्नुपर्ने कदमहरू के हुन सक्छन्? जाँदा जाँदै तपाईँको सुझाव के छ?
0: त्यही हो, होइन त्यो त्रासको वातावरण सिर्जना गरिदिनु भएन. होइन भए त्रासको वातावरण सिर्जना गर्न कसैलाई फाइदा छैन. समाजमा दुश्मनी बढ्छ, होइन राष्ट्रमा द्वन्द बढाउने कामहरू गर्नु हुँदैन. जब राष्ट्रमा द्वन्द हुन्छ त्यसपछि चाहिँ राजनीतिक शक्तिहरूको उपस्थिति बढ्दै जान्छ नेपालमा. किन भन्दा नेपालको द्वन्दले अरू छिमेकी राष्ट्रहरूको राष्ट्रिय स्वार्थमा असर पुग्न थालेपछि छिमेकी राष्ट्रहरूको चासो बढ्न थाल्छ, उहाँहरूको उपस्थिति बढ्न थाल्छ, उहाँहरूको हस्तक्षेप बढ्न थाल्छ. अहिले द्वन्द्वात्मक हुन्छ, त्यो द्वन्द्व भित्राउने कामहरू हामीलाई गर्नु हुँदैन. त्यसैले अब यो राष्ट्रको जीवनमा हामीले जत्रो ठूलो क्षति बिहोर्यौं गएको साल, त्यस्तो क्षति चाहिँ भविष्यमा बिहोर्न हुँदैन, बिहोर्नु नपरोस्. अब हामीले ठूलो क्षति बिहोर्न पनि सक्दैन, राष्ट्रले धान्नै सक्दैन नि, द्वन्द्व राष्ट्रले धान्न सक्दैन नि. त्यस कारणले अब यो द्वन्द्व बढाउने काम चाहिँ कुनै पनि नहोस् सरकारको तर्फबाट. एउटा सामाजिक सद्भाव, राष्ट्रिय सद्भाव, सहकार्यको वातावरण बनोस्। अब त्यसमा चाहिँ सरकारले एउटा अभिभावकको हिसाबले, नेतृत्वकर्ताको हिसाबले पहल कदमी लियोस् भन्ने मेरो चाहिँ अनुरोध छ, सुझाव छ.
1: हस् पूर्व गृहमन्त्रीज्यू, यहाँको समय र सुझाव सम्वादका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
0: धन्यवाद.
1: हुनुहुन्थ्यो पूर्व गृहमन्त्री ओम प्रकाश सरियाल, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुने.
2: ए कान्छा, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा. ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है. खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
3: ल ल आमा, म तु गए तु आए.
2: होइन आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्रालीमा भइहाल्छ नि.
4: हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ. साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ. वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर 6, शङ्खुवा सभा. प्रोपाइटर आशिष साख्य. टेलिफोन नम्बर 0295701128. मोबाइल नम्बर 9852045741.
5: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
6: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। महामन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर, धन्यवाद।
0: आज भाद्र 24, आजको दिन निकै अकल्पनीय दिन पनि, फेरि बीपी को स्मृति जन्म जयन्ती पनि आज, होइन? आज कसरी सम्झिनुहुन्छ बीपीलाई सबैभन्दा पहिला?
1: अब तपाईँले एउटा दुःखद कुरा पनि अहिले उद्धृत गर्नुभयो, त्यो नेपालको इतिहासमा अब त्यसलाई हामी चाहिँ एउटा ऐतिहासिक धब्बाकै रूपमा सम्झिन्छौ। अब त्यसलाई त्यो घटनामा चाहिँ जुन हामीले सम्पदाको राष्ट्रिय सम्पदाहरूको विनाश गर्यौं, त्यो हामीलाई परेको गहिरो चोट को क्षतिपूर्ति हुनै सक्दैन। र मूल कुरा अब तपाईँले अहिले उठाउन खोज्नु भएको बीपी चाहिँ संयोगले चाहिँ भाद्र 24 जन्मिनु भएको हो। बीपी कोइराला जननायक बीपी कोइराला आज उहाँको चाहिँ जन्म जयन्ती पनि हो र यो हाम्रा लागि चाहिँ प्रेरक दिन हो। यस्तो ऐतिहासिक दिन जसले नेपाली धरतीलाई एउटा सपोर्ट दियो, जसको नेतृत्वमा चाहिँ एउटा युगान्तकारी परिवर्तन भयो, नेपाली समाजलाई चाहिँ अन्धकारपूर्ण चाहिँ एउटा स्थितिबाट प्रजातन्त्रको आलोक, प्रजातान्त्रिक प्रकाश प्रदान गर्ने चाहिँ एउटा शिखर पुरुष, यो पुरुष जन्मेको दिन हो। उहाँले नेपालको चाहिँ प्रजातन्त्रको एउटा लामो संघर्षको चाहिँ जुन अहिले बिन्दुमा हामी छौँ त्यसको बीजारोपण गर्नुभएको थियो, 7 सालको क्रान्तिको, जनक्रान्तिको नेतृत्व गरेर। र नेपाली समाजमा एउटा अमिट एउटा त्यस्तो व्यक्तित्व जसकै कारण चाहिँ उहाँको जीवनकालभरि नेपाली राजनीति घुमिरह्यो, नेपाली राजनीतिको प्रजातान्त्रिक दोरी खडा भयो र अन्य राजनीतिक दलहरूलाई पनि प्रजातान्त्रिक बाटोमा लाग्ने प्रेरणा दियो र नेपाली समाजलाई खुला आकाश प्रदान गर्यो। त्यो व्यक्ति चाहिँ जननायक बीपी कोइरालाको आज जन्मदिन हो, त्यसलाई हामीले सम्झँदा मात्रै पनि हामीले गौरव हुन्छ।
0: एउटा कुरा नि बाबुजीज्यू, होइन, अब बीपीको जन्म जयन्ती हो, बीपीलाई तपाईँले राम्रोसँग सम्झिनु पनि भएको छ, तर आज हेर्नुहोस् न, अब देशमा अहिलेको स्थिति हेर्ने हो भने जेएनजी विद्रोह त भएको पनि 1 वर्ष पूरा भएछ, होइन, एउटा नयाँ सरकार आएको छ। नेपाली कंग्रेसको हिसाबले हेर्ने हो भने त तपाईँहरूले रिफर्मको बाटो पनि एउटा तय भयो, तपाईँहरूलाई त राम्रै पनि भएको छ, कंग्रेस अब सुध्रिनुपर्छ भन्ने छ, तर कंग्रेसभित्रको एउटा तब्कालाई अझै पनि मिलाउन सकिया छैन, होइन, फरक फरक समानान्तर गतिविधिहरू चलिरहेका छन्, फरक फरक समयमा अधिवेशनका मितिहरू तय भएका छन्। आज बीपीलाई सम्झिँदा पनि अलिकति अप्ठ्यारो महसुस हुँदैन तपाईँहरूलाई?
1: होइन, मूलत हामी कहाँ छौँ भन्ने कुरा हो, होइन, अहिले हामी कुन स्थितिमा छौँ, मूल कुन स्थितिमा छ। अब पछिल्लो चाहिँ एउटा घटना हेर्ने हो भने विभत्स र भयावह घटना चाहिँ भटिकुसीको चाहिँ त्यो चाहिँ विपत्तिले हामीलाई त्यो संकटको सामु उभ्याएको छ। आज हजारौं व्यक्तिहरू चाहिँ हराइरहेका छन्, हजारौंको जीवन गएको छ, खरबौंको सम्पत्ति विनाश भएको छ। एकातिर अहिले भर्खरको यो घटना छ, दुःखद घटना, पीड़ादायी घटना छ, त्यसको सामना हामी गरिरहेका छौँ। र तपाईँले भन्नुभएको चाहिँ यो नेपाली कंग्रेसको चाहिँ अहिले आन्तरिक जुन विषयहरू छ, मूलत हामी प्रजातन्त्रवादी चाहिँ हौ भन्नेहरूले चाहिँ बुझ्नुपर्ने कुरा के हो भने कुनै काम विधिपूर्वक सम्पन्न भयो भने त्यसलाई सहर्ष हामीले स्वीकार गर्नुपर्छ। विधि मिचेर, प्रक्रिया मिचेर, विधिमाथि व्यक्ति हावी भएर, होइन, एउटा चाहिँ संसारभरि स्थापित मान्यता के हो भने विधिमाथि व्यक्ति हावी भयो भने प्रजातन्त्र मर्छ, लोकतन्त्र मर्छ, त्यो बाटो हामीले कहिले पनि हिँड्नु हुँदैन। तर हामीले अहिले जुन बाटो हिँडेका छौँ नेपाली कंग्रेसका चाहिँ हामीहरू भनौँ न एउटा नेतृत्व परिवर्तनको एउटा प्रक्रियालाई सम्पन्न गरेर 15 महाधिवेशनको चाहिँ सम्मुखमा हामी खडा छौँ र नेपाली कंग्रेसलाई चाहिँ पुनर्जीवन दिने चाहिँ एउटा ऐतिहासिक अभिभारा हाम्रो काममा छ र सँगसँगै पार्टीभित्र अन्य गतिविधिहरू पनि देखिएका छन्, होइन, विधि सम्मत भएका परिवर्तनलाई, प्रक्रिया सम्मत भएको चाहिँ बदलावलाई चाहिँ चाहिँ त्यसलाई चाहिँ हामीले सहजतापूर्वक लिन सकिरहेका छैनौँ, त्यसैले यो समस्या आएको छ। त्यसैले मूलत के कुरा के हो भने आज बीपी जयन्तीको यस पुनित पवित्र र ऐतिहासिक जुन दिनमा म सबै पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रो समस्या समाधानको चाहिँ नै एउटै बाटो के हो, एउटै चाहिँ उपाय के हो भने चाहिँ 15 महाधिवेशनमा सबै सहभागी भएर हामीले त्यो प्रजातान्त्रिक अभ्यासलाई चाहिँ नै अङ्गीकार गरेर हामीले चाहिँ जे परिणाम आउँछ त्यसलाई स्वीकार गर्यौँ भने चाहिँ सबभन्दा चाहिँ नै समस्या समाधानको बाटो त्यही हो। त्यसो भएको हुनाले अन्य
0: गतिविधिहरू
1: त्यही त ती गतिविधिहरूलाई चाहिँ नै हामी जुन कुरा हामी चाहिँ अलिकति आध्यात्मिक कुरामा पनि विश्वास गर्छौँ, यो लौकिक र पारलौकिक कुरामा पनि हामी विश्वास गर्छौँ। त्यसो भएको हुनाले तपाईँले भन्नुभएको
0: सपनामा आउनुहुन्न बिपी तपाईँको महामन्त्रीज्यू
1: होइन, अब ती कुराहरू अब भावनात्मक कुरा हुने हेर्नुहोस् तपाईँले भन्नुभएको होइन भावनात्मक कुरा हुन् ती कुराहरू पनि हामीले सम्झिनुपर्छ। ती कुराको हेक्का राखेनौँ भने वास्तवमा हामी सही बाटोतर्फ अग्रसर हुन सक्दैनौँ। त्यसैले हामीले वातावरण निर्माण गरेका छौँ, एउटा उहाँहरूले
0: वातावरण निर्माण हुन्छ भने क्या महाधिवेशनको मिति फरक फरक भइ नै सक्यो, अब सर्वोच्चमा गएको मुद्दाको किनारा नलागुन्जेलसम्म चाहिँ 14 महाधिवेशनले नै नेतृत्व लिनुपर्छ, त्यो ढङ्गले अगाडि जानुपर्छ भन्ने खालका विषय
1: सुन्नु न मुलुकको के कुरालाई चाहिँ मान्ने हो त, हामीले के कुरालाई मान्ने, संवैधानिक अङ्गले भनेको कुरा मान्ने हो कि होइन, हामीलाई प्रजातन्त्रवादी हो कि होइन, अदालतले दुईपल्ट भनिसक्यो, वैशाख 4 भन्यो, अस्ति चाहिँ फेरि भन्यो, दुईपल्ट भनिसक्यो, महाधिवेशन रोक्नु पर्दैन भनेको होइन अदालतले, वैशाख 4 गति चाहिँ नि विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई सदर गरे होइन अदालतले, होइन भनेपछि महाधिवेशनको प्रक्रिया चाहिँ नि रोक्न भनेर चाहिँ साथीहरू अदालत पुग्नु हो, रोक्नु पर्दैन भने होइन अदालतले भनेपछि यी कुराहरूलाई मान्ने हो कि होइन,
0: मूल मुद्दा त
1: हामीले हामीले सुन्नु न हामीले निर्वाचन आयोगले हामीलाई चाहिँ त्यो सदर नगरे अब हामी के गर्थ्यौँ, यो कुरा सदर हुन्थ्यो त्यसलाई मानेर जाँदैन थियौँ, अदालतले सदर नगरे अब हामी के गर्थ्यौँ, हामीले भनेका थियौँ सम्मानित सर्वोच्च अदालतले भनेको कुरा हामी मान्छौँ, निर्वाचन आयोगले भनेको कुरा हामी मान्छौँ, अदालतले न्यायालयले दिएको निर्णय हामीलाई चित्त बुझोस् नबुझोस् हामी मान्छौँ भनेर हामीले भने होइन सार्वजनिक रूपबाट हामीले भने होइन, अब अहिले अब अधिवेशन गराउन मार्ग प्रशस्त गरेपछि त अधिवेशन भयो नि त हामी सबैको दायित्व हो, त्यो अधिवेशन गराएनौ हामी अल्मली हौ भने हाम्रो चाहिँ हामी दायित्व छित हुँदैनौ कर्तव्य छित हुँदैनौ, हामी त्यो पूरा गर्नुपर्छ पर्दैन हामीले अभिभारा, त्यो त अभिभारा त पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्न लागेका छौँ। अब नेपाली कङ्ग्रेसको अधिवेशन चाहिँ यो तपाईँको असोज 3 र 4 गते एउटा अधिवेशन सुरु भएर असोजको 16, 17, 18, 19 महाधिवेशन सिद्धिन्छ, नेपाली कङ्ग्रेसको महाधिवेशन हाम्रो पार्टी सभापति गगन थापाको नेतृत्वमा जो नेपाली कङ्ग्रेस छ अहिले जो जसको वैधानिक नेतृत्व छ होइन उहाँको नेतृत्वमा भएको नेपाली कङ्ग्रेस पार्टी बाहेक नेपाली कङ्ग्रेस त अर्को त छैन त, नेपाली कङ्ग्रेस पार्टी अर्को छ र नेपाली कङ्ग्रेस पार्टीको नाममा अन्य गतिविधिहरू यदि कसैले गर्छ भने त्यो चाहिँ त्यसले वैधानिकता प्राप्त गर्छ र
0: पुरानो अनुहारहरूले एउटा तब्का त चलाइरहनु भएको छ नि त अहिले पनि सुनदेवीमा बसिसक्नु भएको छ नि त,
1: होइन उहाँहरू उहाँ निवर्तमान सभापति हो, उहाँहरूको ठुलो योगदान छ, यो राजनीतिक संघर्षमा ठुलो योगदान छ, राजनीतिक परिवर्तनमा धेरै ठुलो योगदान छ, सारा जीवन समर्पण गर्नुभएको छ, त्यसलाई हामीले मानेकै छौँ नि, कदर गरेकै छौँ नि होइन, उहाँहरूको चाहिँ साइडबाट आएको मागलाई पनि सम्बोधन गऱ्यौँ, यो अध्यावधिको बाध्यकारी जुन अहिले प्रक्रिया छ त्यसलाई चाहिँ हामीले खुकुलो बनाएका छौँ, पुष 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई हामीले चाहिँ नि मान्यता दिएर 15 महाधिवेशनको तयारीको क्रममा चाहिँ नि गत पुष 10 गतेसम्म भएका चाहिँ नि नवीकरणलाई नवीकरण गरेका सदस्यहरूलाई चाहिँ महाधिवेशनमा सहभागी हुने बाटो त हामीले खोलिदिउँ त, उहाँहरूकै माग हो त, हामी सबै सहभागी हुने वातावरण बन्छ, एउटा चाहिँ परिस्थिति अनुकूल हुन्छ, त्यो गरिदिनु पर्यो भनेपछि त हामीले त भन्यौँ त गऱ्यौँ त होइन, भनेपछि अब महाधिवेशनमा सहभागी हुनलाई त गाह्रो छैन नि, एउटा अधिवेशनमा सहभागी हुने प्रक्रियामा सहभागी हुने सर्वसम्मत द्वारा आउने अथवा निर्वाचनको प्रक्रियाबाट निर्वाचित भएर आउने महाधिवेशनमा चाहिँ प्रतिस्पर्धा गर्ने मन लागेको चाहिँ चाहेको व्यक्तिलाई चाहिँ समर्थन गर्ने यो बाटो त हामीले खोल्यौँ त, कसलाई बन्दैज गरेका छौँ, फेरि हामीले भन्दैछौँ, भेटेर भन्दैछौँ, सार्वजनिक रूपबाट भन्दैछौँ, बैठकहरूमा भन्दैछौँ, सबैलाई सम्मान गरेका छौँ, सबैलाई इज्जत गरेका छौँ, सबैका लागि हामीले वातावरण बनाएका छौँ, हामीले पक्षपात ओरक हो परक हो आफ्नो बिरानो हामीले त गरेकै छैनौँ. सबैका लागि ढोका खुला छ.
0: वैधानिक
1: प्रक्रियामा सहभागी हुने सबैका लागि समान अवसर छ. त्यसैले अब घिडगिडो कसैले मनै हो मनै अन्तिम हो मनै सत्य हो भने घिडगिडो हो. एउटा सत्ता प्रजातन्त्रवादीले त्यसो घिडगिडो राख्नु भएन.
0: ठिक छ. अब एउटा कुरा के गर्नुहोस् भने आज 24 गते यो काली लाग्दो दिन धेरै दलका शीर्ष नेताहरू भागेको दिन होइन जोगाउन नसकिएको दिन सिंहदरबारबाट चाहिँ सिंहदरबारको गेटसम्म सेना आर्मी आइपुग्न चाहिँ करिब 2-3 घण्टा लागेको दिन धेरै सम्पत्तिहरू राजनीतिक रूपमा राजनीतिक कार्यालय मात्र होइनन् निजीदेखि लिएर सरकारी सम्पत्तिहरू ध्वस्त भएको दिन फ्ल्यास ब्याकमा फर्केर हेर्दा चाहिँ सरकार विध्वंसकारीहरूलाई कारवाही गर्ने लाइनमा छ कि छैन र यो अवस्था ननिम्ति नदिनका निम्ति चाहिँ अहिलेको बहुमतको सरकारले काम गरिरहेको छ कि छैन.
1: मूलत हेर्नुहोस् हामीले कानूनी राज्यका निम्ति ठूलो लडाईँ लडेका हौ विधिको शासन र कानूनी राज्यका लागि. कानून सबैका लागि बराबर हो र हामीले कुनै पनि प्रकारको अपराध चाहे त्यो राजनीतिक कर्मीबाट भएको होस् अथवा अन्य नागरिकबाट भएको होस् होइन कसैले पनि गरेको अपराधलाई हामीले चाहिँ नि आँखा चिम्लनु नजरअन्दाज गर्नु त्यसलाई चाहिँ नि हामीले चाहिँ त्यो त्यसलाई चाहिँ व्यवस्था गर्नु उपयुक्त हुँदैन. त्यो इतिहासले हामीलाई माफ गर्दैन. हिजो हामीले जुन विभत्स घटना देख्यौँ गत 1 वर्ष भयो ठ्याक्कै आज त्यो घटना चाहिँ कुनै पनि एङ्गलबाट जायज थिएन. हेर्नुहोस् भदौ 23 नियत्ता निर्दोष बालबालिकालाई गोली चलाउने जुन घटना भयो त्यसलाई कसैले पनि राम्रो कसैले भनेकै छैन. त्यो त्यो दिनको गत 23 चाहिँ गतिविधिलाई तपाईँहरूले निहाल्नु तपाईँले निहाल्नुभयो सञ्चार माध्यमले निहाल्नु पनि देख्नुहुनेछ. हामीले व्यक्तिगत रूपमा मैले पनि होइन शान्तिपूर्ण प्रदर्शनलाई चाहिँ हुन दिनुपर्छ र जेएनजीका आन्दोलनलाई चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ भन्नेदेखि लिएर ती मागहरू जायज छन् भन्नेदेखि लिएर सामाजिक सञ्जालमाथि यो प्रतिबन्ध ठिक छैन भन्ने कुरादेखि लिएर गोली चलाउने जुन कार्यलाई हामीले भर्सना निन्दा होइन तत्कालीन चाहिँ गृहमन्त्रीको राजीनामा तत्कालीन सरकारको चाहिँ नि अकर्मण्यताको बारेमा हामीले त्यो बेला पनि कुरा उठाएको 23 घटनाको निन्दा त्यो चाहिँ यति ठुलो भर्सना हामीले गर्यौँ त्यो बेला पनि हामीले जबकि हाम्रै पार्टी सरकारमा थियो त्यो बेला तत्काल सरकार छोड्ने गलत काम भयो. यो त एक प्रकारको चाहिँ नि ठुलो अपराधै भयो गोली हान्ने काम भयो एकदमै गलत भयो भनेर हिजो अभिलिखित छ रेकर्डेड छ हिजो. अब र 24 कुरा आजकै 1 वर्ष अघिको कुरा सिंहदरबार जलाउने कुरा सर्वोच्च अदालत जलाउने कुरा व्यक्तिगत सम्पत्तिमा हाजिरी गर्ने कुरा कुटपिट गर्ने कुरा होइन आक्रमण गर्ने कुरा देशभरि खरबौँको सम्पदा जलाउने कुरा निन्दनीय कुरा हो नि त यो होइन. त्यसमा संलग्न व्यक्तिहरूलाई चाहिँ नि एकदमै वस्तुनिष्ठ छानबिन गरेर बिना पक्षपात छानबिन गरेर त्यसमा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भनेर हामीले तत्काल उठाएको कुरा हो नि यो. यो राजनीतिक कुरा होइन कि फेरि यो राजनीतिबाट अभिप्रेरित कुरै होइन. मैले अघि पनि भने जसले अपराध कर्म गर्छ त्यो राजनीति आवरणमा त्यसले चाहिँ नि उन्मुक्ति पाउनै हुँदैन. जुन चाहिँ दलको सदस्य होस् जति सुखी प्रतिष्ठित व्यक्ति होस् नागरिक होस् यदि त्यस्ता कुराहरूलाई हामीले छुट दिँदै गयौँ भने मुलुक कहाँ पुग्छ. विधिको शासनको जुन लडाईँ हामीले लड्यौँ त्यसको मर्म कहाँ पुग्छ. कानुनी राज्यको अवधारणा कसरी हामीले चाहिँ बहाल राख्न सक्छौँ त्यसलाई चाहिँ त्यसलाई चाहिँ स्थापित गर्न सक्छौँ. सक्दैनौँ नि. त्यसो भएको हुनाले यी कुराहरू गलत थिए. यी कुराहरू 23 गोली चलाउने कुरादेखि लिएर 24 विध्वंसम मचाउने कुरासम्म गलत थिए. त्यो कुरा सम्झाउँदा पनि हामीलाई काली लाग्छ. अहिले त्रासदीपूर्ण घटनाहरू भए त्यो दिन. त्यसो भएको हुनाले यी कुराहरूलाई चाहिँ नि हामीले चाहिँ दोहोरिन नदिने यो बाटोमा मुलुकलाई चाहिँ अग्रसर हुन नदिने दायित्व चाहिँ अहिलेको वर्तमान सरकारको जसलाई चाहिँ नेपाली जनताले लगभग 2/3 बहुमत दिएर विश्वास गरेर अहिले मुलुकको बाटो सुम्पेका छन्. यो सरकारको दायित्व हो. यो पनि सरकारमा हुन्थ्यो भने उसको दायित्व हो. अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ उसको दायित्व हो प्रधानमन्त्रीको दायित्व हो. अहिले त्यो पार्टीको तर्फबाट सरकारमा गएका चाहिँ नेताहरूको दायित्व हो. त्यसमा गम्भीर हुनुपर्छ.
0: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. बाहुन्ती नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे आधनी श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके. उपचार गर्न कहाँ जाने होला.
3: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि.
2: पेट दुखेर उठ्नै सकिरहेको छैन भने उफ. आया ए लु जचाउन जानु पर्छ काका। जान त जानु तर खोइ कहाँ पो जानु। राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
4: ल छ नि काका, 0 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोर्नी नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
6: प्रत्येक बिहिबार शुक्रबार बिहान 7 बेलुकी 7 फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
5: 24 फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 एमबीबीएस सेवा पनि उपलब्ध छ।
6: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
4: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 0295702992 फोन नम्बर 98423 4549।

0: अरुण
1: अरुण
0: 97.6 MHz हरपल तपाईं सँगै।
2: यतिखेर हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र साई हुनुहुन्छ। साईजी, नेपाली रेडियो कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, धेरै धेरै धन्यवाद।
2: अनि यो जेएनडी विद्रोहको एक वर्ष बित्यो, भाद्र 23 गतेको कुरा गर्दैछौ हामी। यो एक वर्षभित्र के के परिवर्तन भयो? जेएनडीले चाहिँ नेपालको राजनीतिमा चाहिँ के के कायापलट गर्यो?
3: अब जेएनडी विद्रोह जुन भयो, यो चाहिँ सुशासनका पक्षमा, भ्रष्टाचारका विरुद्धमा होइन, यो व्यवस्थाका विरुद्धको आन्दोलन थियो। व्यवस्थामा पनि केही सुधारहरू गर्नुपर्छ, व्यवस्थामा सुधार गरिएन भने व्यक्तित्व हुनन् होइन, त्यो भएको हुनाले अब तपाईँको व्यक्तित्वहरू सुरु त आउनन् होइन, तर कस्तो भनेपछि अब व्यवस्थामा सुधार नगरे पनि देशमा सुशासन आउँदैन भन्ने लाइन नै थियो होइन, त्यो हिसाबमा भएको हो। सत्ता परिवर्तन भयो, व्यक्ति परिवर्तन भयो होइन, व्यक्ति परिवर्तन हुनुपर्ने आवश्यकता पनि त्यो परिवर्तन भयो होइन, सत्ता चाहिँ परिवर्तन भयो, त्यसमा चाहिँ विमत छैन। तर अब जुन समय जेएनडीले उठाएको आन्दोलन थियो, त्यसको चाहिँ पूर्ण रूपमा चाहिँ यो सफल भएको मानिँदैन। उहाँहरूले व्यवस्थामा सुधार गर्नु भन्ने कुरा गर्नुभएको थियो, व्यवस्था सुधारको कुरामा यो सरकार लागेकै छैन। अर्को नेको विवेकेस भन्ने थियो, अहिले उहाँहरूको नेतोहरू नै तपाईँको यसमा लागेको देखिन्छ होइन, त्यो भए हुनाले धेरै कुराहरू परिवर्तन गर्नुपर्ने छ, त्यो कुराहरू परिवर्तन हुन आवश्यक छ, त्यो भएको छैन।
2: नेपो बेबीको कुरा गर्नुभयो, नेपो बेबीको कुरा गर्नुभयो, संस्था परिवर्तन भए पनि, राज्य सत्ता परिवर्तन भए पनि, यो संस्था परिवर्तन भएन भन्नुभयो, कहाँ कहाँनिर के के कुरामा परिवर्तन भयो? ठ्याक्कै 1, 2, 3, 4, 5 भन्नु त।
3: अब प्रदेश संरचना खारेज गर्ने, प्रदेश निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने भनेर आन्दोलन थियो होइन,
2: त्यस्तो गरेको थियो,
3: आन्दोलनको मुद्दै त्यही थियो नि, सबैले नारै त्यही लगाएको थियो। अब कुनै पनि ठाउँमा राजनीतिक नियुक्ति नगर्ने भन्ने थियो होइन, संवैधानिक आयोगहरूमा सबै ठाउँमा होइन, अब अहिले राजनीति नियुक्त धनाधन भइराखेका छ। कसरी मेरिटोक्रेसी हुन्छ? त्यो बाहिर भनेको मात्रै हो, सबै स्वयं राष्ट्रपतिको त्यतिखेरको महामन्त्रीलेसम्म पार्टी बाहेक सहयोग गरेको मान्छेले मात्रै अगाडि बढाउने भन्ने अहिले दिनुभएको त मैले सुन्नु भएको छैन,
2: क्षमा माग्नु भएको थियो नि त कमेन्ट
3: होइन, उहाँले पछि मागेर भए त उहाँले बोल्ने कुरा र उहाँले गर्ने काम गरिसक्नुभयो त। अब अहिले तपाईँको झुमा लिम्बूलाईसम्म तपाईँले उपकुलपति बनाउनु भएको, जसले यो देशमा एउटा जाति होइन, यो देशको सबभन्दा बढी जनसङ्ख्या भएको मान्छेहरूलाई यो नेपाली नै होइनन् भनेर आरोप लगाउनु भएको छ, त्यसलाई के मेट्रोक्रेसी भन्छ? अमन प्रसाद अधिकारीकी छोरी चाहिँ कसै मेट्रोक्रेसीमा पऱ्यो?
2: अमनजीको त यहाँ संसद भवन जलाउँदाखेरिको
3: त्यो नेपो देवी केसहरू नै अगाडि गए, अब स्वयं तपाईँको अहिलेका मन्त्री परिषद सदस्य नेपो देवी हो होइन, त्यो भए हुनाले अब त्यो के छ भने व्यक्ति परिवर्तन भए होइन, तर चरित्र परिवर्तन भएको छैन।
2: तर एक वर्षसम्म चाहिँ कम्तीमा पनि भ्रष्टाचार भएन, सुशासन भयो, जनताले तत्काल डेलिभरी पाए, यो कुरामा त जनताहरू त आश्वस्त छन् नि त होइन ज्ञानीजी?
3: कहाँबाट डेलिभरी पायो जनताले? ग्यासमा लाइन लागिरहेको छ नि, अहिले पनि सुरुङमा रहेको त्यो मान्छे जीवितै छन्, उद्धार गर्दै सरकार भन्नाले हो, एक राई गरिरहेको छौँ,
2: सुरुङमा जीवितै छन् होइन, 12 दिनमा चाहिँ फेला पर्नु परे, त्यस पछाडि पनि उद्धार र राहत कार्य राम्रो भएको छैन त्यसो भए रसवामा?
3: त्यो त गएर तपाईँले हेर्नुहोस् न, मैले भन्नु पर्दैन नि, तपाईँले बुझ्ने हो नि, अब सुरुङमा त मान्छे जिउँदैछन् भनेर मैले भन्ने होइन, पहिला
2: तपाईँले अस्ति भन्नुभएको सुरुङमा मान्छे जिउँदैछन्, घरमा मान्छे जिउँदैछन् भन्नुभएको थियो, 12 दिनपछि फेला परे, अहिले पनि रेस्क्यु टिम त खटिएको छ नि त त्यहाँ,
3: त्यतिखेर त रेस्क्यु त रोकिसकेको थियो त, प्रधानमन्त्रीले स्वयं संसदमै तपाईँको मेसिनलाई छैन, सालालाई छैन भनेर रेस्क्यु होइन, त्यस पछाडि तपाईँ हामी सबैले तपाईँको संसदमा बेसरी गराइसकेपछि त्यो फेरि सुरु गरे हुन्थ्यो
2: होइन, प्रधानमन्त्रीजीले भन्नुभएको थियो विश्वमा यस्तो रेस्क्यु गर्ने क्षमता भएको टिमै छैन भन्नुभएको थियो होइन, र मैले हितेन्द्र देव साक्य भनेको नेपाल आन्दोलन क्षेत्रको विज्ञ मान्छे, उहाँले भन्नुभएको छ विश्वमा छैन, नेपालमा छ भन्नुभएको छ क्या उहाँले, फेरि
3: अहिले पनि मान्छे जीवितै छन्, अझै जीवितै छन्, अब अहिले पनि तपाईँको के छ भने हामीले अब त्यो विदेशीको सहयोग कतिखेर लिनु पर्थ्यो, सरकारले काम गरिरहेछ नगरे होइन, पहिलाको सरकार भन्दा राम्रै काम गरिरहेछ होइन, पहिलाको सरकार जस्तो त्यो हेरेर
2: अहिले त ग्यास लगेर सिलिन्डर लगेर कुपिएर हिँडिरहनु
3: भएको, गृहमन्त्रीको त्यो गृहमन्त्रीको काम होइन, त्यो त एउटा आर्मीको
2: गृहमन्त्री राम्रो काम गर्नु भएको छ नि त त्यतिखेर त, अहिले त
3: होइन, त्यो चाहिँ त्यसलाई राम्रो काम भन्न थालियो भने संसारभरिका मान्छेले के भन्छन्, राम्रो भन्छन् त्यसलाई होइन, त्यो छ देखावटी,
2: गृहमन्त्री दौडिरहनु भएको छ नि त सिलिन्डर लगाएर देख्नु
3: भयो, गृहमन्त्रीको काम चाहिँ के हो त हजुर, मलाई भनिदिनुहोस् न, गृहमन्त्रीले तपाईँको बेलैमा आर्मीलाई स्काई भेटर पुऱ्याइदियो भने त्यो स्काई भेटर भर्खर अस्ति गयो होइन 10 दिनपछि होइन अब त्यो आर्मीका टाउकोमा लाउने हेल्लाई छैन अहिले पनि
2: कमजोरी त धेरै भयो नि. चीन र भारतले अनुमति दिन 4 दिन लाग्यो, जलविद्युत आयोजनाको प्राविधिकलाई अनुमति दिन 11 दिन लाग्यो होइन.
3: जलविद्युत
2: खोजी गरेर उनीहरूले देखाएको ठाउँमा गएर चाहिँ रेस्क्यु भइरहेको छ. यो त कमजोरी भयो
3: हो. माननीय गृहमन्त्रीज्यूले गर्ने त्यही हो नि. माननीय गृहमन्त्रीज्यूले गर्ने के हो भने टक्क बसेर जसरी उहाँले त्यो सिंहदा जलाउँदाखेरि होइन जङ्गी आन्दोलनमा कोठाभित्र बसेर जुन प्लान बनाउनु भएको थियो नि
2: होइन,
3: उहाँकै केटाहरूले जला हुन्छ. उहाँ आफै पनि देख्नु भएको छ नि
2: भिडियो.
3: मैले भने होइन, यो राष्ट्रिय मानवाधिकार आयोगले भने है उहाँले जलाएको भनेर है, मैले होइन है, बुझ्नुभयो. राष्ट्रिय मानवाधिकार आयोगको रिपोर्ट हामीले मान्नु पर्यो नि त, निकायो. त्यो भए हुनाले उहाँले त अब भने जसरी उहाँले त्यो प्लान गर्नुभएको थियो आन्दोलनको होइन, त्यो त भिडियोसम्म आएको छ. बाँकी भिडियो पनि नपत्याउने अठ्याक्कै अहिले बसेर उहाँले त्यो मान्छेको उद्धार गर्न जानु हुन्थेन भन्ने होइन, त्यो जानुपर्छ होइन. लाइक उहाँले त्यो जुन तपाईँको त्यो व्यवहार देखाउनु भयो, त्यो जसरी त्यो एउटा सहानुता देखाउनु भयो, त्यो राम्रो कुरा हो. तर उहाँले काठमाडौँको मिटिङै छोडेर उद्धार भइसकेर सुरुङबाट बाहिर निस्केका मान्छेलाई हेलिकप्टरै चढेर अनि फोटो र भिडियो खिच्नका लागि जाने कुराले काठमाडौँमा कति राम्रो थियो. विदेशीहरूलाई जेलैमा सुरुङमा जान दिएको भइदिएको अझै मान्छे विद्युत निस्किन्थे होइन. अब त्यो इन्जिनियरहरूसँग विद्युत क्षेत्रका विज्ञसँग जसले त्यो सुरुङ बनाएको प्राइभेट सेक्टरलाई होइन सुरुकै पहिलो दिन अहिले धेरैभन्दा धेरै मान्छे रहेको छ. मेरै जिल्लाको 5 जना मान्छे जीवित आएको छ त्यहाँबाट सुरुङभित्रबाट होइन, अब धेरै जीवित हुन्थे होइन, अझै पनि छन्. अब त्यतातिर ध्यान पनि छोडेर त्यता जाँदाखेरि के भइदियो भने अब त्यो चाहिँ फेसबुक र सामाजिक सञ्जाल नसुन्ने मान्छे हेर्ने मान्छेले ए यसरी तल बसेर देखेर गाली पनि गर्ला होइन.
2: गाली गर्नेलाई त मैले त आइजिपी साहबसँग मेरो हिजो मात्रै कुरा भएको छ नेपाली बसमा. आइजिपी साहबले के भन्नुभएको छ भने जसले गाली गर्यो स्क्रिनसट मलाई पठाउनु होला, त्यसको चाहिँ
3: उहाँहरूले भन्ने मात्रै हो.
2: आइजिपी साहबले मसँग भन्नुभएको छ क्या नेपाली बसमा एक कार्यक्रममा भन्नुभएको
3: छ क्या गाली गरेर हामीलाई चरित्र हत्या गरेसम्मको तपाईँको मुद्दा लिएर साइबर अहिलेसम्म त भेटिँदैन त्यो त भन्दैन हो.
2: आइजिपी साहबले यही कार्यक्रममा भन्नुभएको छ क्या दानबार जानकारीले मसँग कुरा गरेर
3: अरू कुरा सोधिदिनुहोस् आइजीले त्यो भन्ने कुरा सोधिदिनुहोस् जसले जेसुकै गरौँ जे सुकै गरौँ सत्य बोल्नु भइदिँदैन. त्यो भावना हामीले के छ भने सरकारले काम नगरेर होइन.
2: अनि यसको मतलब सुदङ गुरुङ गएर चाहिँ सुदङ गुरुङ गएर त्यहाँ सिलिन्डर बोक्ने भन्दा पनि कम्तीमा चाहिँ माथि चाहिँ मेकानिजममा काम गर्नु पर्थ्यो भन्ने हो तपाईँहरूको भनाइ.
3: त्यो सिलिन्डर चाहिँ त्यहाँ उहाँको पछाडि बसेको त्यो आर्मीले पनि बोक्न सक्थ्यो, उहाँलाई त्यो भिडियो खिचेको मान्छेले पनि बोक्न सक्छ. तर गृहमन्त्रीको कुर्सीमा बसेर त्यो डिसिजन गर्न त्यो पछाडि उहाँको पछाडि उभिनु भएको आर्मीको जवानले पनि सक्दैन.
2: तर फेरि अनि त्यहाँ गएन भने गएन गृहमन्त्री यहाँ बस्यो भन्ने होला नि त फेरि होइन.
3: त्यस्तै हुँदैन, त्यसो किन हुन्छ. अब चाइनाको गृहमन्त्री त्यसमा त खत्तम भइसक होइन. चाइनाको गृहमन्त्री सिलिन्डर बोल्न पनि आएन होइन, मास बोल्न पनि आएन, यो त खत्तमै रहेछ. इजरायलको गृहमन्त्री झनै खत्तम रहेछ, किनभने गाजामा हतियारको कुरा मान्न गएन. अमेरिकाको गृहमन्त्री साह्रै खत्तम रहेछ, अफगानिस्तानमा युद्ध लड्नै आएन.
2: भारतको गृहमन्त्रीले भारत पनि छोडेको छैन रे, अहिलेसम्म देश पनि छोडेको छैन भन्ने
3: भनेपछि अब त्यो भारतको गृहमन्त्री झनै खत्तम रहेछ. नक्सलविदहरूलाई उगर्नको लागि आफै हतियार बोकेर गएन है.
2: तर उद्धार रातको काम चाहिँ जे भए पनि अलिकति
3: किनभने जानु जाने भन्ने कुरा गलत होइन है. फेरि जानुपर्छ गृहमन्त्रीहरू, उहाँ निरीक्षण गर्न जानुभयो, मजाले निरीक्षण गरेर कहाँ कहाँ आवश्यकता छ के छ त्यसको मेनेजमेन्ट बनाएर डायरी बनाएर होइन निरीक्षण गर्ने त्यो राम्रो कुरा हो. उहाँले त अस्ति त के गर्नुभयो भने काठमाडौँमा मिटिङ गरेर मिटिङ पुरै मिटिङ चलिराखेका छ. सबभन्दा ठुलो निर्णय लिनुपर्ने त उता मान्छे आयो भनेदेखि यताको मिटिङ छोडेर हेलिकप्टरमा गएर अनि त्यहाँ उद्धार गरेर यस्तो गरेर अनि आउनु भयो नि त.
2: मान्छे फेला पर्यो भनिसकेपछि मिटिङै छोडेर भागिहाल्ने हो.
3: उहाँ फेलिसकेपछि जानुभयो सबै पत्रिकाले लेखेकै छ त्यो त आधिकारिक रिपोर्टै थियो.
2: ए भनेपछि मान्छे फेला पर्यो भनेर सूचना आइसके पछाडि उल्टै मान्छेलाई 5-10 मिनट रोकेर गृहमन्त्री नआउन्जेलसम्म यसको नगर्ने होला. त्यसो भयो
3: 5-10 मिनट होइन, करिब करिब 4-5 घन्टा.
2: ए 4-5 घन्टासम्म त्यही राखियो त्यसो भए उद्धार गरेको
3: मान्छे. उहाँ चाहिँ उद्धारमा जानुभयो अनि उद्धारमा गएन अनि मान्छे सरेर आएपछि फेरि मिटिङ.
2: ए भने क्यामेरा र गृहमन्त्री नआउन्जेलसम्म चाहिँ उद्धार नहुने हुन्छ र त्यसो भए त्यसो त हुँदैन नि त मान्नेज्यू.
3: अनि उद्धार गरिसकेपछि जानुभयो उहाँले गरे होइन त्यो 5 घन्टा.
2: अनि अब चाहिँ राहतको काम के भइरहेको छ त्यहाँ चाहिँ होइन, मान्छेले खाना टाइममा पाएको छैन, प्रसुतिहरूको अवस्था के छ, सुत्केरीको अवस्था के छ?
3: अहिले गृहमन्त्रीजीको कुनै आलोचना गर्नुपर्ने काम होइन, होइन तर गृहमन्त्रीले मान्छे नै
2: होइन, तर तपाईँले त भनिहाल्नु भयो नि त, अनि उहाँ उद्धार गरिसकेको मान्छेलाई चाहिँ रोक र म आउँछु अनि फोटो खिच्छु त्यसपछि मात्र उद्धार गर भने जस्तो भए त त्यो त राम्रो भएन नि त मान्नेज्यू।
3: अनि त्यो त अब राम्रो नराम्रो जसरी होस् तर गृहमन्त्रीजीले मलाई के अपिल हो भने त्यो उद्धार गरिसकेको मान्छे उहाँको पछाडि त्यो भिडियोमा लाग्नु पछाडि धेरै आर्मी छन् नि जवान, उहाँले पनि त्यो सिलिन्डर बोक्न सक्नुहुन्थ्यो, उहाँको अगाडि बसेर
2: सिलिन्डर बोक्ने भनेर त त्यहाँ रेस्क्यु गर्ने मान्छे हो नि त, गृहमन्त्रीले सिलिन्डर बोक्नै पर्दैन नि, त्यहाँ त मेकानिजम काम गर्ने हो नि
3: त, अगाडि बसेर उहाँको त्यो भिडियो खिचिरहेको छ नि त उहाँको सचिवालयको टिमले,
2: हो
3: त्यो भिडियो खिच्ने मान्छेले किन भिडियो मात्रै त्यति आएन बुझ्नुभयो, अनि त्यो भिडियो खिच्न त तपाईँ गएको होइन, कोही पत्रकार गए होइन,
2: त्यो त अब रेस्क्युमा कतिपय कुराहरू त त्यो भिडियो खिच्नै पर्दैन नि होइन, त्यो त अब बादमा आउने कुराहरू होला नि होइन, तर
3: उहाँले
2: त के भन्नु भएको भने हामी त रेस्क्युमा गएको थियौँ, टनेलमा छिरेको छौँ, सुरुङमा गएको छौँ भन्नुभएको,
3: सुरुङमा छिरेपछि उहाँले गलत रिपोर्ट ल्याएर प्रधानमन्त्रीले संसदमा मान्छे युज गर्ने भन्ने किन भइरहेको,
2: अनि मान्छे त भेटिन्छन् अझै पनि भेटिन्छन्, यो त राम्रो भएन, त्यो सरकारले राम्रो काम गर्दैन,
3: उहाँले प्रधानमन्त्रीले संसदमै बोल्नुभयो त, अब मान्छेहरूलाई गाह्रो छ अप्ठ्यारो छ, माटो सुकेपछि सबै सुकेपछि मात्रै उद्धार गर्ने भन्नु भएको थिएन,
2: नेपालमा त यो नेपालमा रेस्क्यु नै छैन, विश्वमै छैन भन्नुभएको छ प्रधानमन्त्री नै भन्नुभएको,
3: त्यो त गृहमन्त्रीले ब्रिफिङ गरेको प्रधानमन्त्रीले बोल्नुभएको हो नि त होइन, र के हो भने केटाकेटी आए गुलेली खेलाए मटेङ्गाको सत्यना नगरी देख्छ, तपाईँहरूको जनताको निर्वाचित प्रतिनिधि दिए हामी पनि प्रतिनिधि, तपाईँहरूको हामी सहकर्मी, तपाईँहरूको शुभेच्छक हो, सही निर्णयमा तपाईँले काम गरिदिनु भयो भने निर्णय गर्ने ठाउँमा मैले अघि नै भन्नु त गृहमन्त्रीले गएर त्यसरी मान्छे बोक्नु नराम्रो नहोला, त्यो राम्रो होला,
2: त्यो त ढाडस पनि हुन्छ, स्थानीय जनताले राम्रो हुन्छ, तर 4-5 घण्टा पुऱ्याएर चाहिँ त्यहाँ जाने कुरा चाहिँ राम्रो भयो,
3: होइन अब त्यो चाहिँ कस्तो भने उहाँ नगए पनि त त्यो आर्मीको सिपाही त्यो मान्छेलाई बोक्न सक्थ्यो नि त होइन,
2: सकिहाल्छ त उनीहरूको कामै त्यही त हो कि,
3: उहाँको अगाडि भिडियो खिच्ने मान्छेले पनि त बोक्न सक्थ्यो, आर्मीको त्यो नेपाल आर्मीका जुन जवान छन् त्यो जवानहरूले सक्थ्यो नि त,
2: यो मानवीय संवेदनामा चाहिँ पर्यटन भयो
3: मान्नेज्यू, तपाईँहरू
2: भन्नु न मान्नेज्यू, ल भन्नुहोस् त ठ्याक्कै क्लियर कुरा भन्नुहोस्,
3: क्लियर कुरा के भने कस्तो भने उहाँले त्यहाँ जाँदाखेरि उहाँले जुन सिलिन्डर बोक्ने काम अरूले पनि गर्न सक्थ्यो क्या त्यो, तर उहाँ काठमाडौँमा बसेर जुन डिसिजन गर्नुपर्छ नि, जुन उहाँले सिलिन्डर गरेर ठुला ठुला काम गर्नुपर्छ नि, त्यो काम चाहिँ अरूले गर्न सक्दैन क्या, भने त्यसमा ध्यान दिने, अब सुरुङमा तपाईँले आज जेलैमा हामीले उद्धार गरे अब त धेरै मान्छे जीवित राख्न सक्ने रहेछ नि त, अहिले त थाहा भयो नि त हामीलाई,
2: बाढी पहिरो गएकै दिन मात्रै पनि
3: बाढी पहिरो गएको दिनमा बाढीमा मान्छे बचाएन सरकारले भनेर आरोप लगाउने भनेको त्यो बेकार कुरा हो, बाढीमा कसैले बचाउन सक्दैन,
2: एक दुई दिनमा हेरी हेली चाहिँ राम्रोसँग प्रचालन भएको भए आफ्नै टिमको मान्छेलाई
3: होइन गरेको हो बाढी, तर सुरुङमा त मान्छे जीवितै थिए त, जीवितै थिए त, मैले भने हो त यो कुरा मैले
2: मान्नेछु, मलाई त के भन्नु भएको छ भने कालिका गाउँपालिका उपाध्यक्षले चाहिँ गृहमन्त्रीले टाइममा आफ्नो मान्छेलाई चाहिँ हेलीमा नबगेर कम्तीमा एक बाढी गएको दोस्रो दिन मात्र आइदिएको भए पनि धेरै मान्छे बस्थे भन्नुभएको छ क्या, मेरा
3: हामीले त के गरेका थियौँ जस्तो बाढी गयो बिहान 1 बजे कति भने बिहान कतिले 8:43 होइन दिउँसो 1 बजे 2 बजेभित्र त म गृहमन्त्रीसँगै बसेर होइन भोलिपल्ट गृहमन्त्रीसँग अघिल्लो दिन बिजेपी व्यवस्थापनसँग बसेर यो सुनमा यति दुईजना मान्छे जीवितै छन्, किनभने मान्छे किन जीवित छन् भन्ने कुरा मैले हावातालमा बोलेको थिएन, किनकि हाम्रो जुम्लाका काम गर्ने

विदेशी तनाव, जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल माड्रिडको विजयी शुरूआत। नेपाल खबरमा अब पूरा खबर। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरूङ खोलाको बहाव खुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थुनिएको किमरूङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी विस्तारै बग्न थालेकोले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र निकै विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला साबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ। खोला थुनिएपछि गैराती, किमरूङ खोला, मोदी खोला र कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरीकारले कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए। थुनिएको खोलाबाट पानी 81 बगेको अवस्थामा कास्कीको नयाँ पुल, बिरेठाटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनार बस्तीमा असर पार्न सक्ने अनुमान गरिएको थियो। किमरूङ खोला झिनोमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै यसको प्रभाव कालीगण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। प्रहरी चौकी तल्लो डुंगेश्वरका अनुसार गैराती ठूलो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध छ। डुंगेश्वरबाट कालीकोटका लागि छुटेका 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेका 30 धेरै गाड़ी बाटोमै रोकिएका छन्। सड़क खुलाउन सड़क विभागसँग समन्वय गरिरहेको प्रहरीले जनाएको छ। पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा गाड़ीलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगनी खोला र यस मोड़मा खसेको पहिरो हिजो दिउँसो हटाएपछि सड़क खुलेको थियो, तर गैराती दैलेखको सुक्खा पहिरोले सड़क फेरि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखतपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्ति आएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात त क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकन बारेको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्यांकन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको हो। उत्पादनमूलक, पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशुपक्षी, वित्तीय र आर्थिक गतिविधिको मूल्यांकन भइरहेको छ। त्यस्तै जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सड़क, पुल, दूरसंचार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्यांकन गरिएको छ। दुवै प्रतिवेदनलाई

0: तर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा एमाले गएको वर्ष भदौ 24 गते भएको आगजनी, तोडफोड लगायतलाई नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 घटनाको एक वर्ष पूरा भएको अवसरमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ति मार्फत भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको छ। क्रममा 19 युवाको ज्यान गएको उल्लेख गर्दै मृतक प्रति श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि अन्य समूहले युवालाई ढाल बनाएर संसद भवनमा आक्रमण गरेको एमाले जनाएको छ। भीड़ नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगबाट युवाले ज्यान गुमाएका हुन्। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलको कार्यालय शहीद तथा अग्रजको स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई एमाले नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-2165-96-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड़छ। बोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एग्रोब्रिज निर्माण भइरहेको हो। यो पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुनेछ। आज मधेस प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले देशभर मनसुनी वायुको प्रभाव छ। गैराती पनि देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई 2 निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोरप्स आईआरजीसीसँग जोड़िएका 4 तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाड़ालाई केन्द्रित गरेर क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी 2 क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। अब खेल खबर। यूईएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजय शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एफसी पोर्टोलाई 2 तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजय शुरूआत गरेका हुन्। सिटीको जीतमा 2 एर्लिङ हालानले गरेका हुन्। सिटीले 3 जोड़ेको छ। त्यस्तै रियल मड्रिडको जीतमा किलियन एम्बाप्पे र फेडेरिको भाल भेद्रेले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 फर्काए। अरू खेलमा एइके एथेन्सले लाक्स लिजलाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डटमन्डले भिल्लारियललाई, रियल बेटिसले लिललाई हराएको छ। चारभन्साङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो खसेर थुनिएको कास्कीको किमरूङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाट सहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 इरानी तेल ट्याङ्कमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी शुरूआत।
4: एनबीएल सर्वसुलभ आवास कर्जा। अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
5: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणिचूड को काक,
2: स्वच्छ सुंदर स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीक,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294181, वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। आज भदौ कृष्ण त्रयोदशीका दिन काठमाडौँ भक्तपुर लगायतका ठाउँमा पञ्चदान पर्व मनाइँदैछ। नेवार समुदायको बौद्ध धर्मावलम्बीले मनाउने विभिन्न पर्वहरूमध्ये पञ्चदान पर्व पनि एक प्रमुख हो। यो पर्व हरेक वर्षको भदौ कृष्ण त्रयोदशीमा ललितपुर बाहेक काठमाडौँ भक्तपुर बनेपा थिमी र नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीहरूमा मनाइन्छ। पञ्चदान पर्वकै अवसरमा भक्तपुरमा आज पाँचवटा दीपंकर बुद्ध निकाली नगर परिक्रमा गर्ने र भक्तपुरवासीले दीपंकर बुद्धलाई पूजा गरी दान दिने चलन छ। आज नमबुद्धको पनौतीमा नमरा भगवान र अजा अजी सहित धूमधामका साथ पञ्चदान थापेर जात्रा गरिन्छ। यो दिनमा विशेष गरी नेपालको बौद्ध परम्परा अनुसार बाहावहीमा प्रजित भएका बौद्ध भिक्षु शाक्य वज्राचार्यहरूलाई पाँच प्रकारका वस्तुहरू दान गरिन्छ। पाँच प्रकारको वस्तुमा चामल, धान, गहुँ, जौ लगायत अन्न, गेडागुडी, फलफूल, सक्खर, पानीको शरबत पर्छन्। परम्परागत रूपमा चलिआएको यो परम्परा र संस्कृति अनुसार दान गर्नको लागि विभिन्न बौद्ध देवताहरूको मूर्ति प्रदर्शन गरेर दानशाला बनाइएको हुन्छ। भक्तपुर नगरपालिकाले खोप अस्पतालले बेत्रावतीमा रहेको होल्डिङ सेन्टरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर महेश प्रताप मल्लको नेतृत्वमा 13 सदस्यीय चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली शिविरमा सहभागी भएको थियो। टोलीले बाढ़ीबाट प्रभावित तथा विस्थापित नागरिकको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरी आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरेको जनाएको छ। र यस वर्षको इन्द्रजात्रादेखि हनुमानडोका दरबार क्षेत्रका मन्दिरहरूमा रात्रिकालीन बत्ती बालेर झिलिमिली बनाइने भएको छ। रात्रिकालीन बत्ती बाल्ने क्रम जैसी देवलबाट शुरू गरिएको काठमाडौँ महानगरपालिका हनुमानडोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानडोका दरबार क्षेत्रका 32 मन्दिरमा बत्ती जडान गरिसकिएको छ। नमूनाका रूपमा जैसी देवलमा 5 महिना अघिदेखि नै रात्रिकालीन बत्ती बाल्न शुरू भइसकेको छ। बत्तीको तार भूमिगत बनाउन भने पुरातत्व विभागले स्वीकृत नदिएको हनुमानडोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ। इन्द्र जात्राका लागि बसन्तपुर दरबार क्षेत्रमा रंग रोगन र साजसज्जा शुरू गरिएको छ। यस वर्षको इन्द्र जात्रा आउँदो असोज 9 गते परेको छ।

जीवनका लागि आवश्यक पर्ने खाद्य वस्तुहरू दान गर्ने परम्परा र बेत्रावतीको होल्डिङ सेन्टरमा खोप अस्पतालको निशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: अरुण अरुण
1: 97.6 MHz हर पल तपाईं सँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627312300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर शङ्खुवा सभा।
4: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरु कपडा पनि किन्नु छ।
5: हैन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिराछिस् त।
4: हेर्नुस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
5: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
4: धन्यवाद दादा, म अहिले नै गइहाले।
5: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार किरक टस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स चैनपुर पोखरी बजार शङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 98415600।
4: खलाङ सम्पर्क सञ्जीव कटवाल 98164348।
5: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 98400069782।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। सुरुमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Hab jankari ko lagi samparka number 0975702008, 98421-25969, 98420-52496, 98413-96686 र 98420-76778। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।

0: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो झुसेले
1: झुकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: अब त्यहीँबाट जाने
0: लाखै सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 19 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-5094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054-58302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने भालुमा बासको

जति पकाए नि मान्दिन सनाची के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए,
0: होइन आजै आइपुग्छस् र।
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि। हामी कहाँ आईएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-741।
2: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार। खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 9865-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
4: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
3: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
4: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
3: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुनचाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
4: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
3: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
5: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
3: टेलिफोन नम्बर 0295-70-123,
4: मोबाइल नम्बर 9841-0662-22।
6: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
7: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाले गत वर्ष भदौ 23 गतेदेखि शुरू भएको जेएनजी आन्दोलन र त्यसक्रममा भदौ 24 गते भएका तोड़फोड़ आगजनी र विध्वंसका घटनाको निष्पक्ष तथा तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै भदौ 24 को विध्वंसलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा समेत चित्रण गरेका छन्। उनले अभिव्यक्ति स्वतन्त्रता सुशासन भ्रष्टाचार विरोधी र नयाँ पुस्ताको भविष्यप्रतिको चिन्ताबाट उत्प्रेरित भई युवाहरूले सामाजिक सञ्जाल मार्फत शुरू गरेको आन्दोलनमा राज्यले दमनको बाटो रोजेको र उत्पन्न परिस्थितिको फाइदा उठाउँदै संदिग्ध तत्वहरूले आन्दोलनलाई अपहरण गरेको समेत बताएका छन्। उनले सिंहदरबार संसद भवन राष्ट्रपति भवन सर्वोच्च अदालत राष्ट्रिय अभिलेखालय सरकारी तथा प्रहरी कार्यालय एवं राजनीतिक दलका कार्यालय र निजी सम्पत्तिमा लुटपाट आगजनी र विध्वंसमा चाहिएको विषयमा छानबिन हुनुपर्ने समेत बताएका छन्। प्रचण्डले संसद विघटन गैरदलीय सरकार गठन र निर्वाचनको घोषणा जस्ता कदमले पनि समग्र घटनाको उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको समेत बताएका छन्। उनले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन नथन्क्याई तत्काल कार्यान्वयन गर्न र आयोगले औल्याएका विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न समेत माग गरेका छन्। काठमाडौँ रेड्सले नेपाल भलिबल लीग एनबीएलमा मंगलबार सगरमाथा स्नेयर सर्सलाई पराजित गर्दै दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर हलमा काठमाडौँले सगरमाथालाई 3-1 सेटले पराजित गरेको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अर्थमन्त्री डाक्टर छोडिम वाग्लेले भोटेको सिबारीले निम्त्याएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन आरडीएनए को विवरण यथार्थपरक गराउन निर्देश दिनु भएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्याङ्कन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात द्रुत क्षति अनुमानको छुट्टा छुट्टै प्रारम्भिक मूल्याङ्कन बारेको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्याङ्कन गर्न निर्देश दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति मानवीय क्षतिको द्रुत तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई एकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न अर्थमन्त्री वाग्लेले सरकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना सार्वजनिक शिक्षा स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि मत्स्य पशुपक्षी वित्तीय र आर्थिक गतिविधिको मूल्याङ्कन समेत भइरहेको छ। जलविद्युत आयोजना र प्रसारण लाइन घरायसी हरित ऊर्जाको उपयोग सड़क पुल दूरसंचार वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्रका रूपमा समावेश गरेर मूल्याङ्कन गरिएको छ। त्यस्तै सिराहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर गढ़ हेडक्वार्टर सिराहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका 8 इटाटार स्थित सीमा इलाकाबाट 157 किलो 207 ग्राम गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब 1:35 बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू गाँजा छोडेर फरार भएका थिए। गस्ती टोलीले छाडिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 7 गढ़ हेडक्वार्टर सिराहाका गढ़पति एसपी

मञ्जङ थापाका अनुसार सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल हर तपाई सँगै
2: चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एक पटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टडीका अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621443460।
4: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसे।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह लिएर के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 90.1 किनेरु ल्याएको रेडियो छ, लु सुनु त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
9: लैलै मायालै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन। लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
10: नमस्कार, म लोक गायक कमलिकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

एटी 2.1 द्वारा प्रसारित रेडियो काठमाडौँ पश्चिम महाकाली समका धेरै रेडियोबाट लाइभ सुन्न सक्नुहुन्छ। अनि तपाईँले यतिखेर सुनिरहनु भएको छ भने हामीलाई सामाजिक सञ्जाल फेसबुक लाइभमा, टिकटक लाइभमा, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि हामीलाई सर्च गरेर सुनिरहनु भएको छ भन्ने विश्वास लिएको छु। तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि यो कार्यक्रम इन्द्रनी सुन्न छुटाउनुहुन्न, किनभने जहाँ हामी लोक संगीतका कुरा गर्छौं, संस्कृतिका कुरा गर्छौं, अनि लोक साहित्यका कुरा गर्छौं र कसरी लोकदोहोरी गीत संगीतलाई जीवन्त बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न आयामहरूका बीचमा छलफल पनि चलाउँछौ र इन्द्रणीको विषयलाई अगाडि बढ़ाउँदै आइरहेका छौं। फरक बार फरक परिवेशमा आउँदै गर्दा हामी तपाईँसँग कहिले प्रत्यक्ष कुराकानी गर्छौं, कहिले तपाईँका एसएमएस र सन्देशहरूलाई स्थान दिन्छौं, कहिले तपाईँले आफ्ना मनका कुराहरू चाहिँ इन्द्रणी मार्फत नेपाली गीत संगीतका बारेमा व्यक्त गर्नुहुन्छ, कहिले कलाकारसँगको अन्तरंग कुराकानी सुन्न पाउनुहुन्छ, कहिले तपाईँका रोजाईका भाकाहरू तपाईँले सुन्न पाउनुहुन्छ। यसरी नै यो इन्द्रणीको बसाई चाहिँ यादगारमय रूपमा चाहिँ अगाडि बढ़िरहेको छ र शनिबारदेखि म शुक्रबारसम्म, आइतबारदेखि शुक्रबारसम्म आउँछु। शनिबारको बसाईमा सहकर्मी सरोज लामिछानेको साथमा यो बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ। पक्कै पनि तपाईँ जहाँ जुन अवस्थामा रहनु भएको छ इन्द्रणी सुनिरहनु भएको छ र यतिखेर चाहिँ देशैभरबाट इन्द्रणी आउँदै गर्दा विभिन्न हाम्रा साझेदार रेडियोबाट इन्द्रणीको बसाईलाई अगाडि बढ़ाउनको लागि अथवा दूर दराजमा रहेका साथीहरूमा इन्द्रणी पुर्याउनको लागि हाम्रा साझेदार रेडियोका साथीहरू लागिरहनु भएको छ, यहाँहरूलाई नमन गर्छु। काठमाडौँबाट टेक्निकल सपोर्टमा यतिखेर मलाई साथ दिइरहनु भएको छ ईशाले। अब मिठा मिठा गीतहरू सुनाउँदै यो बसाईलाई अगाडि बढ़ाउने हो र तपाईँको साथको हामीले अपेक्षा गर्दै यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। तपाईँ जीवन बीमाको लागि तपाईँले सम्झनै पर्ने नाम हो, किनभने जीवन हेर्नुहोस् त भवितव्य छ, कुन बेला कहाँ के पर्छ थाहा छैन। यदि तपाईँले आज नै सुरक्षित बीमा गरेर राख्नुभयो अथवा जीवनको बीमा गरेर राख्नुभयो भने तपाईँको परिवारलाई चाहिँ सहज आर्थिक रूपमा केही भए पनि राहत मिल्छ। त्यसैले आज नै सूर्यज्योति लाइफ इन्सुरेन्सलाई सम्झनुहोला भन्दै हामी कार्यक्रम इन्द्रणीमा अब तीज आउँदैछ, धेरै दिन बाँकी छैन होइन, अनि तीजका भाकाहरू पनि एकपछि अर्का आइरहेको अवस्था छ। यही परिवेशमा म सुनाउँदैछु लक्ष्मी विमलको आवाजमा रहेको गीतलाई, त्यसपछि अन्य भाकाहरू लिएर आउँछु। इन्द्रणीलाई सुन्दै रहनुहोला।

देशैभरका रेडियोबाट इन्द्रणी मजाले सुनिरहनु भएको छ। हरितालिका तीज 2083 लक्षित गीतहरू पनि बजारमा छन्। तर विगतको वर्ष बजारमा आएका गीतहरू पनि व्यवसायमा गुन्जिन्छन्, किनभने हामी नेपाली लोककथा दोहोरीकी संगीतलाई माया गर्ने मान्छे, अनि सबै खालका, अनि धेरै वर्ष अगाडि आएका गीतहरू पनि र भर्खरै आएका गीतहरू पनि मिलाएर चाहिँ प्रस्तुत गरिरहेका छौं। रेडियो सुन्दा छुट्टै मजा आउँछ है, मलाई धेरै साथीहरूले भन्नुहुन्छ। रेडियो सुन्दै गर्दा लाइभ भएका कुराहरू आउँछन् होइन, हामी यहाँ जसरी बोलिरहेका छौँ त्यही सुन्न पाउनुहुन्छ, अनि कार्यक्रममा चाहिँ रमाइलो पाउनुहुन्छ, किनभने फरक बार फरक तपाईँले आउँदै गर्दा कहिले तपाईँसँगै कुरा हुन्छ, कहिले तपाईँकै कुराहरूको हामी चाहिँ सम्बोधन गर्छौं।

0: समसामयिक विषयवस्तुका कुराहरू पनि उड्छन् होइन, त्यसैले पनि इन्द्रेणी सुन्दाको मजा चाहिँ छुट्टै छ भनेर मलाई साथीहरूले भन्नुहुन्छ। अब यो गीतसँगै यहाँलाई म स्वागत गर्छु। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रेणीमा हामी यात्रा गरिरहेका छौं र आजको बसाईमा धेरै बोल्ने भन्दा पनि धेरै गीतहरू सुनाउने नै बसाई रहेको छ र विगतका वर्षहरूमा आएका गीतहरूको समीक्षासँगै यो वर्ष आएका गीतहरूको अझ बढ़ी समीक्षा यहाँले गरिरहनु भएको छ, किनभने वर्षै पछि तीज आउँदै गर्दा तीजका बेलामा घन्किने भाकाहरूले चाहिँ कसले कुन गीतले वर्चस्व राख्ने हो भन्ने कुराहरू हुन्छ र पछिल्लो समय केही समय अगाडि विष्णु माझीको घरबार बजारमा आइसकेपछि एक किसिमको छुट्टै तरंग पैदा भयो र विगतका वर्ष र यो वर्ष आएको विष्णु माझीको गीतमा तुलना गर्न पनि साथीले भ्याउनुभयो। कतिले भन्नुभयो विगतका वर्षहरूमा ल्याउने गीतहरू भन्दा अहिले केही खस्किएको, कि कतिले भन्नुभयो होइन विगतको भन्दा अझ उत्कृष्ट छ भन्नुभयो। अब त्यो समीक्षा गर्ने जिम्मा चाहिँ तपाईँलाई छोडेका छौं र तीज भन्ने बित्तिकै नारीहरूको पर्व हो, जहाँ सुख दुःख माइती घरसँगको सम्बन्ध होइन साथी संगीहरूसँग ती बालापनका यादहरू अनि आफ्नो माइतमा अथवा घरमा भएका कुराहरू माइत गएर ती आफ्ना बालापनका सखीहरूसँग मेट्ने होइन अथवा ती कुराहरू गर्ने अनि पुराना दिनहरू सम्झने, यसरी नै यो तीजलाई चाहिँ अलि बढ़ी महत्व दिइन्छ र विशेष गरी अझ वेदनाका कुराहरू, जहाँ दुःखका कुराहरू, सुखका कुराहरू, सुख दुःख के पाइरहियो ती कुराहरू चाहिँ माइती समक्ष व्यक्त गर्ने पर्वको रूपमा पनि हामीले तीजलाई लिन्छौं र तीज भन्ने बित्तिकै नारीहरूसँगै पछिल्लो समय पुरूषहरूले पनि गीतहरू गाउन थाल्नु भएको छ र धेरै गीतहरू गाउने कलाकार मध्ये खुमन अधिकारी पनि पर्नुहुन्छ। अहिले पछिल्लो समय शान्तारानी परियार र खुमन अधिकारीको आवाजमा रहेको पैसा चाहिन्जेलका आफन्ती भन्ने एउटा गीत बजारमा आयो, आएको मात्र दुई दिन भएको छ, छोटो समयमा यो गीतले भ्यूज पनि राम्रै बटुलिरहेको छ। हुन त खुमन अधिकारी नेपाली लोकदोहोरी गीत संगीतका स्थापित गायकका रूपमा हुनुहुन्छ, विगत लामो समयदेखि नेपाली गीत संगीतको विकासका लागि आफ्ना भूमिकाहरू प्रस्तुत गरिरहनु भएको छ र सम्भवतः लाग्छ विष्णु माझीसँग सबैभन्दा धेरै गीत गाउने गायकका रूपमा पनि खुमन अधिकारी हुनुहुन्छ। त्यसैले खुमन अधिकारीसँग पुतलीको भट्टी भाग एकदेखि लिएर खुमन अधिकारीले विष्णु माझीसँग पछिल्लो समयसम्म सहकार्य गर्नुभएको छ र अहिले पछिल्लो समय सायद विष्णु माझीले रेट बढाउनुभयो, आफ्नै तवरले हिँड्नुभयो, उहाँ चल्नुभयो, त्यो कारणले पनि खुमन अधिकारीसँग गीत कम भएका होलान्, तर पछिल्लो समय विष्णु माझीसँगैकै धोका मेट्नको लागि अहिले शान्तारानी परियारसँग यो पैसा चाइन्जेलका आफन्ती बजारमा लिएर आउनु भएको छ र छोटो समयमा निकै चर्चा परिचर्चा बटुरहेको छ। हामी यतिखेर इन्द्रेणीको बसाईमा खुमन अधिकारी युट्युब च्यानल मार्फत आएको पैसा चाइन्जेलका आफन्ती बोलको गीतलाई प्रस्तुत गर्छौं।
1: चाहिँदो रहेछ दुःखमा प्राण धान्नको लागि पनि पैसा नै चाहिँदो रहेछ, आखिर साथीभाइ आफन्ती भनेका त सुखका पो रहेछन्, सायद यही रहेछ जिन्दगी, सुखमा सबै आफ्ना, दुःखमा आफूमा।

देशैभरका विभिन्न रेडियोबाट एकसाथ प्रसारणमा आएको इन्द्रणीको बसाईलाई तपाईँले सुनिरहनु भएको छ। आदरणीय श्रोता, हामी काठमाडौँबाट बोलिरहेका छौं र भर्खर हामीले पैसा चाहिन्जेल आफन्ती बोलको यो गीत चाहिँ हामीले तपाईँलाई सुनायौं, जुन गीतमा खमल अधिकारी र शान्ता रानी परियारको आवाज छ। अनि यो गीतमा केशव न्यौपाने, आकाश खनालको शब्द, खमल अधिकारीको संगीतमा पुनः संयोगले म्युजिकको पाटो सम्हाल्नु भएको छ। अनि सागर बाजुरालीले रेकर्ड गर्नुभएको गीतमा राजेन्द्र बाजुरालीले यो सम्पादन गर्नुभएको छ। स्टुडियो मालाश्रीमा तयार भएको गीतलाई निशान बानियाले निर्देशन गर्नुभएको छ, यो पनि जानकारी गराउँछु। अनि यसमा शेखर घरती मगर अनि पार्वती श्रेष्ठ, कमला भण्डारी, प्रमोद छेत्री, मीना बन्जारेलाई हामीले भिडियोमा देख्न सक्छौं। सर्वत्र बजारमा रहेको यो गीतलाई माया गर्नुहोला, होइन, अनि राम्रो छ, राम्रा गीतलाई सपोर्ट गर्नै पर्छ। अब यो गीतले भन्न खोज्यो अहिलेको यो बाढी, होइन, भोटेपछिको बाढी, त्यसपछिको विपत्तिसँगै आएको यो अवस्था, गीत के गर्ने भन्ने दोधारमा खुमल अधिकारी रहँदा रहँदै अब होइन उठ्नुपर्छ, हामी जे नहुनु भइसक्यो, अब हामीले ती पीड़ामा बसेकाहरूलाई पनि सम्झँदै अब विस्तारै गीत संगीतमा फर्कनु पर्छ भन्ने हिसाबले पनि खुमल अधिकारीले यो गीत ल्याउनु भएको छ। अनि पैसा भन्ने चिजै यस्तै छ, भनिन्छ नि हातले सहज रूपमा दिइन्छ, अनि पैसा चाहिँदा 50 चोटि ओभर दोहोर गर्छ, जब पैसा लान्छ अनि आफूलाई चाहिन्छ त्यसपछि हातलाई होइन हजुर खुट्टालाई दुखा हुन्छ, त्यसपछि न उसले टेलिफोन उठाउँछ न उसले टेलिफोन गर्छ, होइन, अनि त्यही हो पैसा चाहिन्जेल चाहिँ सबै आफन्ती हुन्छन्। जब आफूसँग पैसा हुँदैन नि त्यो बेलामा कसैले पनि फर्केर हेर्दैनन्, हे हजुर यो स्वार्थी दुनियाँमा कसैको भर नपरौं, त्यसैले पैसाले सम्बन्ध बिगार्ने काम चाहिँ गर्दै नगरौं। पैसा दियो कि सम्बन्ध बिग्रियो, जति राम्रो सम्बन्ध छ पैसाले नै बिगार्छ, खुमल अधिकारीले यो गीत मार्फत भन्नु खोज्नु भएको छ। हामीले यो गीत सुनायौं, खुमल अधिकारीलाई शुभकामना छ। केही दिन अगाडि आफ्नो जन्मदिन पनि मनाउनु भयो, जन्मदिनकै अवसर पारेर सेप्टेम्बर 7 उहाँले यो गीतलाई सांगीतिक बजारमा ल्याउनु भयो। आजसम्म आइपुग्दा एकदम यो गीतले चर्चा राम्रो बटुलिएको छ र युट्युबमा भ्युज हेर्दा पनि 1,00,000 भन्दा बढ़ीले चाहिँ यो गीतलाई हेरिसक्नु भएको अवस्था छ। अब खुमल अधिकारीलाई माया गर्ने जतिले खुमल अधिकारी युट्युब च्यानलमा गएर यो गीतलाई शेयर गर्नुहोला, अनि तपाईँले अहिले पछिल्लो समय टिकटक बनाउनुहोला, टिकटकमा पनि यो गीत भाइरल छ, अनि यो गीतको अगाडिपट्टि जुन आवाज भरिएको छ नि त्यो तपाईँकै साथी चन्द्रमणिको हो, होइन, यो पनि म तपाईँलाई भन्छु, होइन, त्यसैले पनि एकचोटि हेर्नुहोला है, मैले साथीहरूलाई आग्रह गरेको छु। अब यो आग्रहसँगै हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा सुमधुर गीत संगीतहरू सुनाइरहेका छौं र यतिखेर चाहिँ अब ढिला नगरिकन फेरि पनि हामी अर्को एउटा गीतलाई राख्दैछौ, यतिखेर भने विष्णु माझीको यो वर्षको घरबार हुने प्रस्तुत गर्दैछौं।

देशै भर्खरै रिवा ठेन्द्रडी सुन्दै गर्दा घरबार बोलको गीतलाई सुनायौं। पक्कै पनि धेरैलाई लाग्छ यति मिठो गीत गाउने गायिका विष्णु माझी, जसले नेपाली लोकदोहोरीमा एउटा इतिहास बनाउनु भएको छ। तर यस्ता राम्रा गीतहरू गाउँदै गर्दा अनि तीज आउँदा पनि दशैं आए जस्तै लाग्छ, फुरुङ्ग हुने जस्तो, तर के गर्ने, यो गीतमा धित मरिन्जेल नाच्नको लागि कति दिदी बहिनीहरूले सपना बुन्नु भएको थियो होला। ती भोटेकोसी रसुवाका बारीमा जति विलिन हुनुभयो उहाँहरूको पनि सपना थियो होला जब विष्णु माझीको गीत आउँछ, अनि तीजमा छमछमी माइतीको आँगनीमा नाचौंला भन्ने थियो होला। तर पापी दैव अनि विपत्ति, के गर्ने, बाजा बजाएर आउँदैन भन्छन्। यदि बाजा बजाएर ढ्याङ्ग्रो ठटाएर विपत्ति आउँछ भनेको भएदेखि सायद धेरै दिदीबहिनीहरू बाँच्ने थियो होलान्, धेरै दाजुभाइहरू बाँच्ने थियो होलान्, अनि दाजुभाइहरूले दिदीबहिनीलाई घरमा बोलाएर नचाउनुहुन्थ्यो होला, अनि दिदीबहिनीहरू पनि घर गएर माइती गएर मजाले नाच्नुहुन्थ्यो होला। त्यो ठाउँको अवस्था हेर्नुहोस् त कहाली लाग्दो छ, अझै पनि भनेको जस्तो भएको छैन, अझ सेवा सुविधाहरू पुर्याउनको लागि सरकार लागिरहेको अवस्था छ। विभिन्न संघ संस्थाहरूले दिन प्रतिदिन राहतको नाममा प्रधानमन्त्रीको दैवी प्रकोप कोषमा पैसाहरू जम्मा गरिरहनु भएको छ। पक्कै पनि त्यो जम्मा गरेको पैसा काम लागिरहेको छ र भोलि विकासका कामदेखि लिएर अन्य धेरै ठाउँहरूमा त्यसले महत्वपूर्ण भूमिका खेल्छ। ती ठाउँहरूको लागि अथवा बाढीग्रस्त क्षेत्रहरूको लागि त्यो प्रयोग हुन्छ भन्ने विश्वास हामीले लिएका छौं। आज स्थानीय पालिकाहरूले पनि प्रधानमन्त्री दैवी प्रकोप कोषमा पैसा जम्मा गर्नुभएको छ, विभिन्न संघ संस्थाले गर्नुभएको छ, व्यक्तिहरूले गर्नुभएको छ, घरदेशमा होस् अथवा परदेशमा सबै ठाउँहरूबाट यतिखेर राहत कोषमा पैसा जम्मा भइरहेको छ, त्यसले कामहरू गरिरहेका छन्। प्रसंग आयो यो घरबार सुनाउँदै गर्दा होइन, अनि दिदी बहिनी नाच्ने कुराहरू आयो, यो गीत हामीले सुनायौं र अब धेरैचोटि सोध्यौं कति छ त अनि नानी घरबार भनेर, आमाले सोध्दै गर्दा छोरीले भन्छन्, खै कसरी भनौ त नि आमा, जुन मैलो भएको छ घाम पनि मधुरो लाग्छ, तिमीले त खुशी देख्छौ, तिमी छोरी कति रुन्छे होइन, यस्तै यस्तै होला जस्तो लाग्छ। र यो गीत सुन्दै गर्दा पनि त्यो अथवा नरसाउने आँखाहरू पनि रसाउँछन् कि, त्यसैले एकपटक विष्णु माझीको गीत सुन्न आग्रह गरे। यो सँगसँगै अब विष्णु माझीलाई कस्ती होलिन् त भनेर सोच्नेहरू पनि धेरै छन्। एउटै फोटो सधैँभरि भिडियोमा आउँछ, एउटै फोटो कभरमा सधैँभरि आउँछ, तर त्यही फोटो मात्रै रहेछ विष्णु माझीको, जुन अर्को हामीले न वास्तविक रूपमा विष्णु माझीलाई देख्न पायौं भन्ने पनि धेरै हुनुहुन्छ। खरिदे भए पनि अब हाम्रो चाहिँ के भन्ने, सौभाग्य भन्ने कि अहोभाग के भन्ने, होइन, हामीले पनि लगभग 17 भनौं भयो होला 15-16 वर्ष अगाडि पछि हामीले देख्न पाएका छैनौं विष्णु माझीलाई, के गर्ने, यही क्षेत्रमा छौं, यात्रा गरेका छौं होइन, तर हामीले बयान गर्ने अथवा हामीले लोकदोहोरी गायिका विष्णु माझी भनेर चर्चा परिचर्चा गर्दै गर्दा पनि हामीले समेत देख्न पाएका छैन, यतिका वर्ष भइसक्यो। अब साथीहरू त अब कहाँबाट देख्ने होला, गाह्रो छ हो, गाह्रो छ, तर सबैको चाहना छ यति मिठो आवाज कि धनी विष्णु माझी बाहिर आउनुपर्छ, देखिनुपर्छ भन्ने सबैको चाहना छ। आदरणीय सुन्दरमणि अधिकारीज्यू, यहाँलाई विनम्रतापूर्वक म अनुरोधसँगै आग्रह गर्न चाहन्छु, अब त विष्णु माझीलाई देखाइदिनुहोस् न टक्क जनतामा। आज होइन, कति खुसी हुने थियो होला नेपाली लोकसंगीतलाई मन पराउनेहरू। अब विष्णु माझीको गीत सुनाए, यसमा शब्द र संगीत उनै सुन्दरमणि अधिकारीको छ, जसले यति राम्रो गीत बनाउनको लागि ती सबै कुराहरू अथवा शब्द लेख्नु भएको छ, लय बनाउनु भएको छ, र त विष्णु माझीले गाउनु भएको छैन होइन। हामीले विष्णु माझी सम्झँदै गर्दा सुन्दरमणि अधिकारीलाई पनि नमन व्यक्त गर्नै पर्छ। तर जनताको गुनासो छ, जनताको सुझाव छ, विष्णु माझीलाई एकपटक देखाइदिनुहोस् न जनता सामु भनेर। अब यो उहाँको कुरा हो, किनभने त्यहाँ व्यक्तिगत जीवन हुन्छ, ती व्यक्तिगत जीवनका कारण पनि आज सबैले खुलेर हरेक कुराहरू बोल्न सकेका छैनन्। हुन त विष्णु माझी जनताकी गायिकाको रूपमा हुनुहुन्छ, सबैले मन पराउनुहुन्छ, सबैले मन पराउँदा मन पराउँदै चाहँदा चाहँदै पनि विष्णु माझी सार्वजनिक नहुँदाखेरिका पीड़ाहरू धेरै श्रोताहरूलाई छ। अब हामीले जति बयान गरे पनि, यहाँबाट चिच्याए पनि, यहाँ बसेर रोए पनि सुन्दरमणि अधिकारी दाईले विष्णु माझी दिदीलाई देखाउने कुरै छैन जस्तो लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं, धेरै बयान गरे कि क्या विशा है, ठिकै छ, अब यो समसामयिक कुराहरू आउँछन् नै। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्राइज बसाईमा छौं र आजको यस कार्यक्रममा हामी तपाईँलाई सुमधुर गीतहरू सुनाइरहेका छौं। अब ढिला नगरिकन अर्को एउटा गीत राख्ने तयारी गर्दैछौ, त्यसपछि आउँछौ नि हजुर, सुन्दै रहनुहोला।

देशै भरका रेडियोबाट एकसाथ प्रसारणमा छ अन्जिता विश्वकर्माको आवाज, विशाल छेत्रीको सृजना, इन्द्रणीको बसाईमा यहाँले सुन्नुभयो। पक्कै पनि हाम्रो समाज चाहिँ हिजोको दिनमा छोरा चाहिन्छ भन्ने समाज, तर छोरा र छोरी सबै बराबरी हुन् अनि छोरा पाउने आशमा धेरै दिदी बहिनीहरू अथवा धेरै चाहिँ सन्तान जन्मिए होइन, अनि आमालाई कति गाह्रो भयो होला, बालाई हस्पिटलसम्म पुर्याइयो त्यो बेलाको हेल्थ फोर्स, त्यहाँ जाँदाखेरि बाबाले चाहिँ नसा काट्दा मारेनन् होइन भन्ने कुराहरू, जसका कारण चाहिँ धेरै बाल बच्चाहरू अथवा धेरै घरमा चाहिँ जन्मिए छोराको आश गर्दा गर्दै भन्ने कुराहरू छ। यो गीत हामीले इन्द्रणीको बसाईमा यहाँलाई सुनायौं, मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्मबाट सुन्नुहुने साथीहरू, कार्यक्रम कस्तो लागिरहेछ सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला चन्द्रमणिलाई। हामी इन्द्रणीको बसाईमा आउँदै गर्दा कति पटक हामीले यहाँलाई जानकारी गराइरहेका छौं कि तपाईसँग केही जिज्ञासाहरू छन् कार्यक्रम सुन्दै गर्दा, यी कुराहरू भइदिए हुन्थ्यो भन्ने लाग्छ भने पनि तपाईँले हामीलाई कमेन्ट मार्फत जनाउन सक्नुहुन्छ। यति धेरै साथीहरूले सुनिरहनु भएको छ, नमस्कार हजुर भन्दै यतिखेर चाहिँ आफ्नै निवास बानेश्वरबाट म शारदा तिमल सिन्हा कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि नमस्कार हजुर भन्दै अपार माया जाजरकोटको मान्छे, अहिले नेपालगंजदेखि टिकटक लाइभमा सुनिरहेको छु हजुरलाई भन्न प्रेम अपारले हामीलाई जानकारी गराउनु भएको छ। कमला सुनारले पनि हेर्दै र सुन्दै रहेको जानकारी प्राप्त भएको छ। सरिता छेत्रीले नलगाडबाट सुन्दैछु दादा भन्नुभएको छ। दिलीप पहरीले माछा पोखरी काठमाडौँबाट हेर्दै हुनुहुन्छ। अनि हाम्रो रञ्जना चापागाईले दर्शन नमस्कार, के छ खबर, सन्चय हुनुहुन्छ, टिकटक लाइभमा तपाईँलाई मोरङबाट हेर्दैछु भन्ने जानकारी रञ्जना चापागाईले गराउनु भएको छ। प्रकाश परियाले नमस्कार भन्नुभएको छ, सुन्दै र हेर्दै गर्दा सबैलाई सम्झना गर्न चाहनु भएको छ। त्यस्तै गरी भक्त गुरूङले पनि सुन्दै र हेर्दै हुनुहुन्छ। गोमा घतानीले गुड मर्निङ दाई, म पनि आए है इन्द्रणी भन्नुभएको छ। रविन तिमल सिन्हाले सुन्दै हुनुहुन्छ, सृजनाले पनि सुन्दै र हेर्दै, इन्दु बस्नेतले पनि सुन्दै र हेर्दै भन्न लेख्नु भएको छ। हाम्रो दामोदर चौधरीले पनि गुड मर्निङ भन्न चाहनु भएको छ। सुमन शाहीले नमस्कार भन्नुभएको छ। नवराज कुंवरले पनि कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अनि करण बाबुले पनि सुन्दै हुनुहुन्छ, यहाँलाई पनि नमन छ। सँगै सविता कार्कीले गुड मर्निङ भन्नुभएको छ अनि यमकला भट्टराईले पनि गुड मर्निङ हजुर म पनि सुन्दैछु भन्नुभएको छ। रामले पनि सुन्दै र हेर्दै गर्दा सबैको सम्झना गर्न चाहनु भएको छ। अनि हाम्रो बास्ता महराले तीज लाग्यो भनेर लेख्नु भएको छ। अनि धुनेबेसीको टप मान्छेले परदेशी भाई मलेसियाबाट आए दाई भन्नुभएको छ, यहाँलाई पनि सम्झना छ, यहाँलाई पनि नमन छ, कार्यक्रम सुनिरहनु भएको छ। नवराज निराशले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु। कविन योन्जनले पनि नमस्कार है दाई मिस गर्न चाहन्छु भन्नुभएको छ। दुर्गा पराजुली पनि इन्द्रणीको बसाईमा जोडिनु भएको छ। अनि कान्छुले पनि गुड मर्निङ भन्दै सुदूरपश्चिमको पाटन घर भई अहिले दुबईबाट सुन्दै भन्नुभएको छ। जगत छेत्रीले पनि मैले सुन्दै आएको छु कार्यक्रम, असाध्यै मनपर्ने कार्यक्रम इन्द्रणी भन्नुभएको छ। मीना तामाङ थिङले पनि गुड मर्निङ भन्नुभएको छ। सागर पुन भरत परियार अनि हाम्रो खड्गले पनि सुन्दै हुनुहुन्छ। हरेन्द्र बिकले नमस्कार भन्नुभएको छ। देवी ज्ञानमाला गायिका आशा लामाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, नमस्कार दाई भन्नुभएको छ। त्यस्तै गरी कविताले पनि नमस्कार भन्नुभएको छ। सुन्दै र हेर्दै लक्ष्मण अयर सृजनादेखि लिएर निशान भुजेलले पनि सुन्दै हुनुहुन्छ अनि हाम्रो सुब्बला उप्रेतीले पनि सुन्दै हुनुहुन्छ। रोमियो घलेले पनि गुड मर्निङ भन्नुभएको छ। जिम्बा कुंवर काजीले पनि सुन्दै हुनुहुन्छ अनि हाम्रो अञ्जनादेखि लिएर धेरैभन्दा धेरैले साथ दिइरहनु भएको छ। पूर्वेली ठिटो दुर्गा पराजुली यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु। लुकदोहोरी गीत सहितको यो कार्यक्रम इन्द्रले सुन्दै गर्दा रमाइलोपनसँगै आफ्नोपनको आभास यहाँले लिइरहनु भएको छ। अब ढिला नगरौं, इन्द्रणीमा यतिखेर म राख्दैछु गीतलाई नै।

देशैभरका रेडियो वातेन्द्रणी सुन्दै गर्दा शान्तिश्री परियार युट्युब च्यानल मार्फत नै बजारमा आएको हामीले गीतलाई सुनायौं, सर्वत्र बजारमा छ र अब गीतहरू सुनाउँदै अगाडि बढ्दै गर्दा बर्बादै पार्योबलको यो गीत त यहाँले सुन्नुभयो, कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रियाहरू चाहिँ दिन नभुल्नु होला। जुन आशा अपेक्षा गरिन्छ होइन, अनि त्यो अपेक्षा गरे अनुसारको चाहिँ गीतहरू नपाउँदाखेरि कहिलेकाहीँ खल्लोपनको महसुस पनि हुन्छ। हामीले गीत सुनायौं, बर्बादै पार्यो, सर्वत्र बजारमा छ र यसमा धेरै कलाकार हुनुहुन्छ, एकदम धेरै कलाकारहरू जोडिनु भएको छ यो गीतमा। त्यहाँमाथि पनि शान्तिश्री परियारको यो आवाज यसमा छ। स्वरबद्ध गर्ने कलाकारमा अर्जुन सापकोटा हुनुहुन्छ, सन्तोष सापकोटाको शब्दमा अर्जुन सापकोटाको संगीत छ, अनि सर्वत्र बजारमा छ र यसमा भिडियोमा प्रकाश सपोतलाई, अञ्जली अधिकारी, अर्जुन सापकोटा, शान्तिश्री परियार र हरि अधिकारीलाई देख्न सक्छौ। यो पनि जानकारी यहाँलाई गराउँदै अब चाहिँ भने इन्द्रणीको बसाईबाट विदा माग्नै पर्ने समयमा छु। यति धेरै साथीहरूले हेरिरहनु भएको छ, यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु साथ दिइरहनु भएको छ। बोगटी सरकारले पनि नमस्कार भन्नुभएको छ, शंकर कार्कीले पनि हामीलाई सुन्दै र हेर्दै हुनुहुन्छ, देवी राय कार्कीले पनि सुन्दै हुनुहुन्छ, इन्द्र शर्मा पूर्वेली केटोदेखि लिएर जेनु पनि जेनु बान्तवाले पनि सुन्दै र हेर्दै हुनुहुन्छ, दुर्गा पराजुलीले यति धेरै साथ दिइरहनु भएको छ, शकिला हरिशरणम साथ दिइरहनु भएको छ, अनि बसन्त देखि लिएर त्यसपछि चाहिँ हाम्रो साथीहरू विनिता नेपाली सुन्दै हुनुहुन्छ, राम कार्की, राधे राधे भन्नुभएको छ, भरत बुढा छेत्रीले पनि सुन्दै हुनुहुन्छ, सबैलाई नमन छ जति साथीले हेर्नु भएको छ, कविनलाई पनि सम्झना। अब जाँदा जाँदै सञ्जु नेपानीको आवाजमा रहेको एकदम राम्रो गीत छ, विगतका वर्षहरूमा आएको गीत हो, राम्रो छ। सञ्जु नेपानीको गीत यहाँलाई छोड्दै इन्द्रणीको व्यवसायलाई साथ दिने सबैलाई धन्यवाद व्यक्त गर्दै सूर्यज्योति लाइफ इन्सुरेन्सलाई विशेष आभार छ यो व्यवसायलाई साथ दिएकोमा भन्दै सबैलाई फेरि पनि नमन व्यक्त गर्दै आजको लागि विदा हुन्छु। परिवर्तन सम्भव छ।

0: तपाईँको 30 दिनको दुधको पैसा
1: गएको महिना त 32 को थियो होइन मामु
2: के खुवाउनुहुन्छ उसलाई

0: अरुण
1: अरुण
0: 97.6 MHz
1: हर पल
0: तपाईं सँगै
2: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
3: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम सुस्मिता नाछिरिङ सालपासिलिछो 3 चौकी डाँडा भोजपुर हालोक कुवेत विश्वजित जिनी धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा हाल कतार
2: जीवन थाबेन सभा पोखरी गाउँपालिका 4 सङ्खुवा सभा हाल मलेसिया
3: सपना शासङ्खर माझी नगरपालिका 4 देवढुङ्गा सङ्खुवा सभा
2: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा हाल मलेसिया
3: शुक्ररात याखा चैनपुर नगरपालिका 10 खरान सङ्खुवा सभा
2: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
3: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा सङ्खुवा सभा हाल कतार
2: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
3: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक सङ्खुवा सभा
2: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे सङ्खुवा सभा
3: शरद याखा धर्मदेवी नगरपालिका 6 सङ्खुवा सभा हाल काठमाडौँ
2: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ सङ्खुवा सभा हाल काठमाडौँ
3: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे सङ्खुवा सभा
2: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ सङ्खुवा सभा हाल कतार
3: मिडिया प्रेमी निमु शेर्पा 5 रोपल नगरपालिका 8 चिङखुरुङ सङ्खुवा सभा
2: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 सङ्खुवा सभा हाल युएई
3: सुरज राई तुम्सा ओवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: किशोर कोइ राई केपिलासकरी गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
3: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा सङ्खुवा सभा हाल हङकङ
2: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
3: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा सङ्खुवा सभा हाल कुबेत
2: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
3: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
2: प्रणीत याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी सङ्खुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
2: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा हाल युके
3: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक सङ्खुवा सभा
2: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ सङ्खुवा सभा
3: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार। कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोतामानलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाझै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम

रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेको छु। लेक बिर्सीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। अनि त्यसै गरेर तपाईँले हामीलाई हाम्रो मोबाइल एप्लिकेशनहरूबाट पनि रेडियो सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो नेपाली पात्रो अलएफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट हामीलाई सुनिरहनु भएको छ भने सजिलैसँग रेडियोको फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रममा चाहिँ तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौ। त्यसर्थ आज तपाईँले आफ्ना मेसेजहरू पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज चाहिँ तपाईँले जोडिनुपर्छ हाम्रो पेजमा। हाम्रो पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 MHz भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं। सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ। तपाईँका त्यो मेसेजहरूलाई वाचन गर्छु अनि तपाईँको रोजाएका गीत संगीतहरू तपाईँकै लागि सुनाउँछु। यो कार्यक्रमलाई भने मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ, सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामी सँगै नै हुनुहुन्छ, मैले यही अपेक्षा लिएकी छु भन्दै अब म ढिला गर्दिन तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। आजको लागि पहिलो मेसेजको रूपमा हामीलाई मेसेज पठाउनु भएको छ। ओके, पहिलो मेसेजको रूपमा ओके ल निशान योङहाङले सबैमा मिठो सम्झना भनेर मेसेज पठाउनु भएको छ, तपाईँलाई विशेष धन्यवाद भन्न चाहन्छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ, केही प्राविधिक समस्याहरू पनि रहेका छन् यो समय होइन, त्यो भएको चाहिँ तपाईँको मेसेज वाचन गर्नको लागि केही समस्या भइरहेको छ। पक्कै पनि कोसिस गर्छु तपाईँका मेसेजहरूलाई चाहिँ मैले सकेसम्म सबै मेसेजहरूलाई सिरियल्ली वाचन गर्न सकु। हजुर, शिशिर सन्सलेको मेसेज प्राप्त भएको छैन, उहाँले चाहिँ मेसेज गर्नुभएको छ तर कम्प्लिटली छैन, उहाँको ए अक्षर मात्रै आएको छ। अर्को साथी हुनुहुन्छ अस्मी सोताङ, अस्मीजीले लेख्नु भएको छ, हेलो हाई सेवा सिस्टर विथ मी अस्मी सोताङ खानबारीबाट हो। फ्रेन्ड्स मिस गर्नु पर्दा हजुरलाई मिठो माया सम्झना अनि छोरी इच्छा लिम्बु, त्यसै गरेर मुटु सानो सचिका किराती प्यारी सलिम शेर्पा क्युटी दिल्सा राई, अनि त्यसै गरेर लेख्नु भएको छ उहाँले क्युटी मुना घिसिङ अनि प्यारी सल्युञ्जन मायालु सुनिता कुलुङ, त्यसै गरेर सम्बिनी सर छेत्री प्यारी सुमिता लिम्बु खिमियाखा राज विरही काइला लिम्बु विजय शिशिर सञ्चले दादा माधव ढुङ्गेल अनि कृष्ण तामाङ, त्यसै गरेर मित्र सुरज राई तुम्सा सुस्मिता नाछिरिङ सरन आले मगर आशिष नयन बस्नेत मीडिया प्रेमिनी मुशेर्पा सन्तोष काफले भरून चञ्चली राई लव स्टार सन्तोष छेत्री त्यसै गरेर आकाश राई नाना भूमिका राई नाना सुनसुनिता राई बहिनी रिमा थामी सपना तामाङ मोक्तान सुजन थापा जीवन थाबिन फुची यमकला कुलुङ दादाहरू जनक रजाली मगर ठुलदाई श्रीराम दाहाल सागर गिरी अनि शङ्खुवा सभाली राई तोमथा भन्नुभएको छ कमला वनिम लिम्बु ढकाल धर्मराज अनि पूर्ण तामाङ सन्देश कुलुङ घाई रविरमान सुनवार सानुमाया शेर्पा अनमोल छेत्री दिल दुखिरिया समीर शङ्कर लगायत सबैको लागि भन्दै धेरै साथीहरूको नाम लेख्नु भएको छ। अर्को मित्र रेनी सान्सन हुनुहुन्छ, नमस्ते रमा चामिङ सिस्टर, म रेनिसा राई शहीद भूमिबाट सुन्दैछु अनि कमेन्ट पनि गर्दैछु। आज मलाई उदित नारायण झाको आकाश र चाँदनीको भन्ने गीत बजाइदिनु सही भन्नुभएको छ। बज्ने मिठो गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा चामलिङ राई धमसेन जिना जनम राई विपिन रुमधाली राई रिमा थामी अनि दिल्सा राई अजय राई नियासा निमा र अञ्जना अनि हजुरको लागि पनि सुनाउँदै विदा भई है त बाई बाई भन्नुभएको छ। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथीहरू हुनुहुन्छ सपना तामाङ मोक्तान, उहाँले हेलो गुड मर्निङ रमा सिस, मि सपना सुन्दैछु फ्रम शङ्खुवा सभाको पाँच खदनबाट हो, मजाले प्रोग्राम सुनिरहेको छु भन्नुभएको छ। मिस्यु हजुरलाई अनि प्यारी माया सुमिता लिम्बुकी मियाखालाई मिठो माया सम्झना भन्न चाहे।
त्यसै गरेर नाना युनिसा तामाङ, भाइ रोमन मोक्तान तामाङ, प्यारी दिलसा राई, सुनिता कुलुङ, सुनिता राई, भावना मगर, जुनिता चामलिङ राई, तीर्थ राई, मीडिया प्रेमी निमो शेर्पा, निमा शेर्पा, सुरज राई तुम्सा, राजविनी हेकाइना, अश्मी सोताङ, सुनिम शेर्पा अनि रञ्जना बाहिङ राई, सानु कमला, सानुमाया शेर्पा, कृष्ण तामाङ, रजिना घतानी, सुशीला विश्वकर्मा, रिमा थामी, चन्द्रमाया तामाङ लगायत नाम छुटेको सबैमा मिठो माया सम्झना अनि अब बस्ने संस्थाना आउँदै विदा हुन्छु भन्नुभएको छ। ओके सपनाजी, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। निस्मा दुमजन तामाङ हुनुहुन्छ, निस्माजीले पनि सबैलाई सम्झना गर्नुभएको छ, सो तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को मित्र हुनुहुन्छ तीर्थ राई, तीर्थजीले नमस्ते रमानाना खानबारी छ तल्लो पाङ्ठाबाट, तीर्थ राई हो कार्यक्रम सुन्दैछु है भन्नुभएको छ। बज्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्सा, अनि पूजा लकान्द्री, मीडिया प्रेमी निमो शेर्पा, सानुमाया शेर्पा, मीडिया प्रेमी राई, अनिसा, रञ्जना बाहिङ राई, रमिला राई, सिम्पल सरिना, दिलदुखिरिया, गंगारिया छेत्री, त्यसै गरेर कल्पना साम्पाङ, अनि त्यसै गरेर सपना तामाङ मोक्तान, भूमिका राई, सोनिम शेर्पा, योगिनी मिहाङ लिम्बू, रंजित राई, घाइला बिरमान सुनवार, राई सफल आयो, सराज घले मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु है भन्दै बाई बाई भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, यो बसाईमा तपाईँको रोजाईका गीत संगीतहरू पनि तपाईँकै लागि सुनाउँछु मैले। अहिले भने ढिला नगरिकन कार्यक्रममा पहिलो सांगीतिक सिरिज स्वरूप साथीले रोजाईमा पार्नुभएको यो मिठो गीत राख्न चाहन्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। उदित नारायण झा र पूर्णिमा श्रेष्ठको आवाजमा रहेको यो गीत मैले कार्यक्रममा तपाईँको निम्ति प्रस्तुत गरे। साथीले रोजाईमा पार्नु भएको थियो कार्यक्रम रिक्वेस्ट टाइमको बसाई हो, तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँको रोजाएका समधुर गीत संगीतहरू मैले तपाईँलाई नै सुनाइरहेकी छु। अबको 12 बजेसम्म तपाईँसँग रहनेछु। धेरै साथीहरूले आफ्नो सम्झना सन्देशहरू पठाइरहनु भएको छ। विशेष गरी कति साथीहरू त नयाँ पनि हुनुहुन्छ होला, जसले आज पहिलो पटक कार्यक्रम सुन्दै हुनुहुन्छ, अर्थात भर्खरै मात्र रेडियो ट्युन अन गरेर सुनिरहनु भएको पनि हुन सक्छ। अनि कार्यक्रममा कसरी आफ्ना मेसेजहरू पठाउने थाहा छैन भने तपाईँले हामीलाई मेसेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेजमा जोडिनुपर्छ। पेजको नाम रहेको छ नेपालीबाट रेडियो अरूण 97.6 MHz भनेर सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ आउने साथीहरू जोडिनुहोस्, लाइक गर्नुहोस्, फलो गर्नुहोस्। र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टेटस पोस्ट गरेका छौं, सोही स्टेटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउनुहोला भन्दै अब बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई तीर्थ राईले लेख्नु भएको छ, नमस्ते रमा नाना, म खानबारी छतल लोपाङठाबाट तीर्थ राई हो, कार्यक्रम सुन्दैछु भन्दै बस्ने गीत डेडिकेट गर्नुपर्दा सर सुरज राई तुम्सा पूजा लकान्द्री

0: मीडिया प्रेमी शेर्पा सानुमाय शेर्पा मीडिया प्रेमी राई अनिता रंजना बाहिंग राई रमिला राई सिम्पल सरिना दिल दुखी रिया गंगा रिया छेत्री कल्पना साम्पाङ सपना तामाङ मोक्तान भूमिका राई सोनिम शेर्पा त्यसै गरेर योगेनी मिहाङ लिम्बू अनि रंजित राई घाइला बिरमान सुनवार राई सफल आयोस राज घले मगर लगायत नाम छुटेको सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्दै बाई बाई भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को मित्र हुनुहुन्छ धर्मराजी धर्मराजीले नमस्ते शुभ दिन र मा सिस्टर म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तिश्री परिवारको बर्बादै पार्यो बलको गीत बजाइदिनुहोस् है भन्नुभएको रहेछ। सबै सबैमा शुभ दिनको कामना अनि मिठो सम्झना गर्दै अब बस्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को साथी हुनुहुन्छ लिम्बु उमङ्ग कुरुङबाङ उहाँले अविरल सम्झना सबैमा फ्रम छतर तेह्रथुम भनेर लेख्नुहुन्छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ प्रेम भण्डारी प्रेमजीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। राजकीर सागी मगरले नमस्ते म संखुवा सभाको खानबारीबाट सुन्दैछु भन्नुहुन्छ। भोजपुरी उषाले अनि हेलो नाना सेवारो फ्रम भोजपुर जस्ट फर यू एण्ड डेडिकेट गर्नुपर्दा सत्यकला इचारा सोना साम्पाङ राई अनि त्यसै गरेर प्रमिसा पुमा सरिना बान्तबराई लगायत सबैको लागि भन्नुभएको छ। सन्ध्या लिम्बुले पनि मिस यू अल भन्नुभएको छ। समीर याम बाजेमीले मिस यू अल भन्नुहुन्छ। अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज पठाउनु भएको छ किराती अर्पण कुलुङले हेलो रमा नाना सेवा सेवा के अनि के छ हजुरको खबर भन्नुभयो। खबर एकदमै ठिक छ। आज केही दिनको अन्तराल पछि आए है घर माङ्तेवा हालधरानबाट हो किराती अर्पण कुलुङ हो अनि संगरोजीको सुप ले गरिदिनु न ल भन्नुभएको छ। तेजेन्द्रको तिम्रै काख शीतल आमा भन्ने संघ हो भन्नुभएको छ। अनि साथीहरू मुटुराई सुदीक्षा कुलुङ छोरी अम्बिका कुलुङ अलिसा लिम्बु राई सन्देश कुलुङ रिमा थामी त्यसै गरेर नाना रमा कुलुङ भन्नुभएको छ। त्यसै गरेर अनि दाई राजेश कुलुङ मिडिया प्रेमी राई अनिसा अनि त्यसै गरेर माधव ढुङ्गेल गगन तेह्रथुमे अस्मी सोताङ हरपल रोशनी त्यसै गरेर सम्झना रुम्बाङसा आदित्य राई दिलो रुम्बाङसा सरोज छेत्री मनको साथी जीवन कार्की जीवन फाविन पूर्वेली आकाश राई मनको मारी कान्छी कुलुङ रमिला कुलुङ एण्ड अल माई फ्रेन्ड्सको लागि भन्दै सुटिन्छु। नमस्ते बाई बाई भन्नुहुन्छ। थ्याङ्क यू सो मच तपाईँलाई। सुजन कार्कीले गुड मर्निङ नमस्ते सिस्टर इट्स मी सुजन कार्की फ्रम धरान अपकमिङ सङ डेडिकेट टु सिमला जिम्सी राई प्रतिमा स्पर्शी हर्पल रोशनी सरला राई अनि मिसिङ रेवत राई निराज कला देलु प्रतीक्षा बुढा थोकी इन्ट अल माइ फ्रेन्ड्सको लागि भनेर लेख्नु भएको छ। ओके तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरेर अर्को मित्र हुनुहुन्छ यति बेला सीता तामाङले पनि सुनिरहनु भएको छ। हेलो सिस्टर गुड मर्निङ अनि के छ खबर मिस सीता तामाङ भनेर लेख्नु भएको छ। हाम्रो खबर एकदमै ठिक छ सीताजी मेसेजको लागि धेरै धेरै धन्यवाद छ। अर्को साथी सविन अधिकारी हुनुहुन्छ हेलो हजुर नमस्ते नमस्कार म पाँच कपनको मान्छे मोरङबाट प्रोग्राम सुन्दैछु सबैजनालाई मिस यू भन्दै सुटिए भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका गीत संगीतहरू तपाईँको निम्ति मैले प्रस्तुत गरिरहेकी छु। अब पनि कार्यक्रममा तपाईँको लागि साथीले रोजाईमा पार्नु भएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। यो गीतलाई भने साथीले रोजाईमा पार्नु भएको छ त्यसर्थ तपाईँको लागि रहन्छ यो गीत। यो गीत पश्चात म बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नको निम्ति फर्केर आउनेछु। अहिले भने यो समुद्र गीत सुन्दै रहनुहोस्।
1: नमस्कार वासाङ्गरी ठालखोबर युट्युब च्यानल हेर्के सुनके बैठला।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हेतेरी तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल। हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
2: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
3: मनोकामना सुनचाँदी पसल,
4: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862 13 67 44, 9915 38 77 75।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance. एक्स्ट्रा क्लासेस इन कम्प्लिकेटेड सब्जेक्ट। थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 9841-25-999, 9842-52-496, 9841-93-686 र 9842-76-778। संखुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संखुवा सभा।
6: चाहना हेर न, गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है।
7: त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
8: के को खास खास सुसु चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो।
7: ए, बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
8: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
9: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862 93 87 25 र 9917 64 57 29।
9: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
10: हातमा के पो बोकेर लाग्यो हो गुटुङ डुङ,
11: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
10: औ लु, समस्याको समाधान भनेकै म हो,
12: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
10: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
11: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
12: लु अब त्यहीबाट जाने,
10: लाखे सल्लाह दिएर के पाक्क बोलेको, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 19 होङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054 58 302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

इसल राइट वेलकम ब्याक आफ्टर सर कमर्सियल ब्रेक लेख बिस्तीको धन रेडियो अरुण 97.6 MHz को रेडियो तरंग संगे अनलाइन में www.radioarun.com.np लगइन गरेर तपाईले संसारै भरबाट हामीलाई केही साथ सुन्दै हुनुहुन्छ र यो बसाईमा तपाईले पठाउनु भएका तपाईका सम्झना सन्देशहरूलाई हामीले वाचन गरिरहेका छौं। तपाई जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ, मैले यही अपेक्षा लिएकी छु। र विशेष गरी यो कार्यक्रममा भने हामी तपाईले पठाउनु भएका तपाईका सम्झना सन्देशहरूलाई वाचन गरिरहेका छौं अनि तपाईकै रोजाइका सुमधुर गीत संगीतहरू तपाईलाई सुनाइरहेकी छु। मैले म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ फुङसा लिम्बुले, हाई सेवारो सभा पोखरीबाट हो क्या श्रेया लिम्बु, म पनि प्रोग्राम सुन्दैछु ल, अल फ्रेन्ड्सलाई मिस यु, ओके बाई बाई भनेर लेख्नु भएको छ। त्यसै गरेर मिलन घायल मोटो हुनुहुन्छ, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टू अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। त्यसै गरेर सौगा तामाङले पनि हेलो हाई नौ श्री सेवारो, आई एम सौगा तामाङ फ्रम ताप्लेजुङ, बुनुजुना तामाङलाई Have a good day भन्नुभएको छ, मिस यु भन्दै बिदा हुन्छु, बाई बाई भन्नुहुन्छ, थ्याङ्क यू सो मच तपाईँलाई। अनि अर्को साथी अनिता नखोक हुनुहुन्छ, अनिताजीले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। यशोदा गदाल रामदामले गुड मर्निङ, म धरानबाट यशोदा गदाल रामदाम हो, मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर सिम्पल सरिनाले हेलो हाई नौ से के छ खबर, म मोरङको कानी पोखरीबाट सरिना गुरुङ हो, आज मलाई राजेश पाल राईको दर्शन नमस्ते भन्ने गीत बजाइदिनुहोस् न ल भन्नुभएको रहेछ। बेस्ट शरण आले मगर अनि रामलाल सुमन वीरेन्द्र ओके वीरेन्द्र लामा अनि वीरेन्द्र लामा वीरेन्द्र सुदीप बान्तवा राज घली मगर राई पिके त्यसै गरेर संगीत सुब्बा सुरज राई तुम्छा पूर्वेली आकाश राई राजगृही काइला मातृका बस्नेत तीर्थ राई हरपल रोशनी लगायत धेरै भन्दा पनि धेरै साथीहरूको नाम उहाँले लेखी पठाउनु भएको छ। धेरै धेरै धन्यवाद सरिनाजी मेसेजको निम्ति तपाईँलाई। अर्को साथी हुनुहुन्छ रोमन मोक्तान तामाङ, रोमनजीले हेलो नाना नमस्ते फाफुल्ला, म भोजपुरी जेनजी भोजपुर नगरपालिका 2 खेलाउँछ घर भई हालसा समुद्र पारी प्रोग्राम मजाले सुन्दैछु। अब बस्ने गीत सुनाउनु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा धेरै सम्झना अनि साथीहरू मन्त्री याखा राई, आकाश राई, सुरज राई तुम्सा, राजविणी काइला, एक्सन विराज राई, वरूण चञ्चले राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मुक्तान, भाउजू कल्पना तामाङ, भूमिका राई, सानो कमला, फुच्ची यमकला कुलुङ, सरस्वता पोखरेल, राईनी राजकला, सिम्पल सरिना, त्यसै गरेर रञ्जना बाहिङ राई एन्ड अल माई फ्रेन्ड्सलाई भन्दै बिदा हुन्छु, ओके बाई बाई भनेर लेख्नु भयो। थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको निम्ति। त्यसै गरेर अर्को साथी हुनुहुन्छ मेनुका लिम्बु तामाङ, मेनुकाजीले गुड मर्निङ सेवारो नाना, म पनि सुन्दैछु है प्रोग्राम इटहरीबाट हो, सबैजनालाई सम्झना माया छ है भन्दै गएर बाई बाई भन्नुभएको छ। सृजना तामाङले हेलो सिस गुड मर्निङ सेवारो है, मे सृजना तामाङ भोजपुरबाट हो, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्सलाई एन्ड जस्ट फर यू, ओके बाई बाई भन्नुभएको छ, तपाईँलाई पनि विशेष धन्यवाद छ। त्यसै गरेर मेनुका गोङमा तामाङ हुनुहुन्छ, मेनुकाजीले हाई गुड मर्निङ नमस्ते सिस्टर के छ खबर, मे मेनुका गोङमा तामाङ मिस यु अल भनेर लेख्नु भएको छ। त्यसै गरेर प्रकाश निरौलाले पनि मिस यु अल एन्ड हेभ अ नाइस डे भन्नुहुन्छ, थ्याङ्क यू सो मच प्रकाशजीलाई मेसेजको लागि। विनिता दाहाल सुवेदीले हेलो सिस के छ खबर, विनिता दाहाल धनगुडाबाट हो, आज मलाई मिल्छ भने मायाको मुखैमा चिनी भन्ने लोकसङ सुनाइदिनुहोस् ल भन्नुभएको छ। अनि साथीहरू खुसबी सुवेदी त्यसै गरेर लोचना सुवेदी लुकेश सुवेदी त्यसै गरी सुषमा दाहाल विमला दाहाल अनि झुमा दाहाल त्यसै गरेर कुमार दाहाल स्मारिका याखा तुलसा खड्का अनि जानुका चापागाई भण्डारी भूमिका भण्डारी दुर्गा कटवाल डम्बरी ढुङ्गाना विष्णु खनाल अनि सुस्के अके शुक्रराज र साइली निर्दोष हरपल रोशनी लगायत सम्पूर्णको लागि भन्नुभएको छ। दुखी कल्पना राईले पनि मिस यु अल भन्दै सबैलाई सम्झना गर्नुभएको छ, तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। त्यसै गरेर अर्को साथी हुनुहुन्छ सन्तोष काफले, सन्तोष दिदी हेलो क्युटी दिदी नमस्ते, म सन्तोष काफले प्रभासदेखि हो, साथीहरू मिस गर्नुपर्दा भन्दै साथीहरूको नाम लेख्नु भएको छ। पुष्पाञ्जली राई, अश्मी सोताङ, कोपिला स्याङतान, राजगृही काइला अनि कल्पना तामाङ, अञ्जली श्रेष्ठ, साइली सोनिया कुलुङ राई, अनिता एल्सना कुलुङ राई, लिम्बु विजय, हिमा राई, सरोज छेत्री, चन्द्रकला तामाङ, वरूण चञ्चली राई, रबिन कुलुङ त्यसै गरेर शिशिर चञ्चले अनि चञ्चली कुलुङ शर्मिला, सरोज श्रेष्ठ, सृजना गुरूङ, थिना गुरूङ, कृष्ण तामाङ लगायत सम्पूर्ण
गर्नको लागि भन्नुभएको छ। अर्को मित्र रामलाल सुमन हुनुहुन्छ, हेलो गुड मर्निङ हजुर, मलेसियाको पेनाङबाट रामलाल सुमन हो। अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झिनु पर्दा अवसर दाहाल जमिन्दर बाउको इमान्दार छोरो पवित्र राई, राई अनिता, कुर्बान हवारी सर, मिडिया प्रेमी निर्मला वनिम, मनिषा कार्की, कविता गतानी, घायल अभिमान सुनवार, मनिषा छेत्री, बुद्ध बज्जाचार्य, सिम्पल सरिना, मिडिया प्रेमी सुनवार सम्झना, अनि खुशी संस्कृति लामा, निरुता चामलिङलाई, टीकाराम सुनवार, सरस्वती खत्री, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, मुना परियार, अन्जिता मल्ल ठकुरी छेत्री लगायत सम्पूर्णको लागि भन्ने धेरै साथीहरूको नाम लेखि पठाउनु भएको छ। तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। मेसेजको लागि कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँको सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेको छु। अब पनि तपाईँको लागि अर्को एउटा मिठो गीत राख्न चाहन्छु। साथीले नै रोजाइमा पार्नुभएको गीत रहेको छ, राजेश पायल राईको आवाज सुनेको गीत हो दर्शन नमस्ते। बलको गीत तपाईँको निम्ति राख्छु, सुन्दै रहनुहोस्।

हजुर, यो निकै नै मिठो गीत पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। दर्शन नमस्ते बोलको गीत थियो राजेशपाल राईको आवाज रहेको गीतलाई साथीले रोजाइमा पार्नुभयो। तसर्थ तपाईँको निम्ति यो गीत मैले राखिसकेकी छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँकै सम्झना सन्देशहरू मैले वाचन गरिरहेकी छु। अब पनि समयले पनि नेटवर्क काट्नै लागिसकेको छ, तसर्थ ढिला नगरिकन बाँकी रहेका साथीहरूको सम्झना सन्देशहरू पनि लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ बसन्त श्रेष्ठले, मिस यु अल माइ फ्रेन्ड्स भन्नुभएको छ। निशान योङहाङ हुनुहुन्छ, निशानजीले सबैमा मिठो सम्झना छ है भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ दिलसा राई, दिलसाजीले हेलो सेवा, म दिलसा राई ग्रीन सिटी लामबाट हो। डियर मित्राले कान्छी फुलमाया राई, मुटु एलिसा लिम्बू, त्यसै गरेर नाना जुनिता तामिङ राई, प्यारी अस्मी सोताङ, माया सरु छेत्री, दादा सिसमैन बस्नेत, दादा जीवन भाविन, दादा कृष्ण तामाङ, प्यारीहरू अनुसा माङथाङ, युनिसा तामाङ, रिठी सुमिता लिम्बू थिमियाखा, सपना तामाङ मोक्तान, रिनिसा राई, शान्ति बिजी, सुशीर चञ्चले, मिस्कल सेवाली कान्छा, ढकाल धर्मराज, लिम्बू विजय, राजद्रेही काइला, हिमाल चामलिङ राई, वरूण चञ्चले राई, हिमा राई, नाना दुखी कल्पना राई, नाना प्रज्ञा गुरूङ, मधु राई, निराज खला, खुसी यमकला कुलुङ, रोनिसा राई, रिमा थामी, समीक्षा जोशी, एन्ड मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नुहुन्छ। ओके, थ्याङ्क यू सो मच मेसेजको लागि तपाईँलाई। अनि अर्को साथी हुनुहुन्छ अञ्जना शङ्कर कोइराला, उहाँले मिस यू अल भन्दै बाई बाई भन्नुभएको छ। मनकुमारी कान्छी कुलुङले गुड मर्निङ शङ्खुवा सभाबाट, मनकुमारी कान्छी कुलुङ हो, मिस यू सुमिता लिमुखिम याखा, अतित अञ्जन राई, अञ्जीव बान्तव राई, अनि जेनी लिम्बू, जीवन भावेन, जनफ्र जारी मगर, घाइला बिरमान सनवार, मीडिया प्रेमी निमु शेर्पा, त्यसै गरेर सम्झना रुङबाङसा, विक्रम शङ्कर, सपना शङ्कर, अनि त्यसै गरेर सागर पुमा राई, रत्नबहादुर थापा, गगनतिर थुमे, मनको साथी जीवन कार्की, रोनिसा राई, पवित्र राई, एन्टमा प्रेसको लागि भनेर लेख्नुहुन्छ। अर्को साथी शुक्रराज र साइली निर्दोषले हेलो हजुर नमस्कार एन्ड साङ्गीतिक अभिवादन, म पाँच तरहिलियाङ साथ गर्दै हाल फिदिनसा डब्लूबाट कार्यक्रम सुन्दैछु। शुक्रराज र साइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइहरूलाई समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन्: जीवन सहयात्री कमला र साइली, प्रेम कलाचार्य, डिगेन्द्र सम्भाम्पे, अरूणा सम्भाम्पे, गोपाल भाइ चटपटे, मनिषा शेर्पा, गगन तेरथुमे, सुमी लिम्बू, सञ्चमाया केरूङ, तारा शङ्कर, विनिता दाहाल सुवेदी, मनमाया तिमसिना लगायत धेरै भन्दा पनि धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अर्को मित्र रोनिसा राई हुनुहुन्छ, हाई क्युट सिस, गुड मर्निङ एन्ड सेवा फ्रम भोसरबाट, मी रोनिसा राई हो, फ्रेन्ड्सहरू मिस गर्नुपर्दा जस्ट फर यु, एन्ड डियर अनुसा भिक्षिक, ममिता राई, हस्बेन्ड सौरभ राई, छोरी सेरिना राई, त्यसै गरेर बुनु यशोदा राई, अनि त्यसै गरेर ममिता राई, एल्सना कुलुङ राई, मनकुमारी कान्छी कुलुङ, ईश्वरी मिवाहाङ राई, चामलिङ निर्मला, त्यसै गरेर अनिता नखोक, सुनिम शेर्पा, अनि सम्झना हंगाम लिम्बू, सुनिता कुलुङ, त्यसै गरेर दिलसा राई, सुनिता राई, एन्ड राई अनिता लगायत सबैको लागि भन्नुभएको छ। त्यसै गरेर सत्यकलाई सराले गुड मर्निङ नमस्कार, म पनि प्रोग्राम सुन्दैछु भोसुरबाट हो। अवश्य जर्नी भदै राई, इसारा सिम्पल जेठा, मलेसिया टू केटीएम भनेर लेख्नु भएको छ। त्यसै गरेर मिस्यू रूपेश रायमाझी छेत्री, प्यारी रिमा थामी, निरुता चामलिङ राई, सरनाली मगर, योगिनी मिहाङ लिम्बू, अमित खप्तरी मगर, मुना बस्नेत, मीडिया प्रेमी राई अनिसा, त्यसै गरेर रञ्जना बाहिङ राई, अनि त्यसै गरेर सबिन कुमार भुजेल, एलिना राई, भावना मगर, भोसरी उषा लगायत सबैको लागि भन्नुहुन्छ। दिल रुम्बाङ सजलले लेख्नु भएको छ, हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना, के छ खबर, माम खानुभयो भन्नुभयो, माम भइसक्यो। अनि तपाईँ अरूकोतिर मौसम कस्तो छ? यता हाम्रोतिर त मजाले घाम लागिरहेको छैन, मौसम त धुम्म छ नि भन्नुभयो, यता चाहिँ मजाले घाम लागेछ है दिनुजी हुनुहुन्छ भोसुरबाट भन्नुभएको छ। म पनि लाइभ मार्फत मजाले प्रोग्राम सुन्दैछु, कार्य सफलताको शुभकामना, प्यारी भदैनी सम्झिना रुम्बाङसा, एण्ड प्यारो हस्बेन्ड उज्जवल राई, एण्ड शङ्खुवा सभातिर हुनुहुने लेख्नु भएको छ। मेरो बाबा, दाई, भाउजू, भदै भदैनी, दिदी, भेना, छोरा छोरी सबैजनालाई मिठो माया सम्झना, लभ यु, टेक केयर, बाई बाई भन्नुभएको छ। थ्याङ्क यू सो मच। सिमला जिम्सी राईले हेलो गुड मर्निङ मिस सिमला राई फ्रम धरान, अपकमिङ सङ जस्ट फर यु, एण्ड सुजन कार्की, सरला राई, सुस्मिता राई, दाई अरुण नदी खत्री, मगरनी क्वीन लगायत सम्पूर्णलाई भनेर लेख्नु भएको छ। अर्को साथी सरु छेत्री हुनुहुन्छ, हेलो हाई दर्शन, इट्स मी सरसुबा पोखरेल फ्रम बुटवल, मिस यु आशिष नाइन बस्नेत, अनि जगत मगर, सम्धी ढकाल धर्मराज, प्यारी एलिसा लिम्बू, मायलो दिलसा राई, जीवन फाविन, सम्दिनी अस्मिसो ताङ,
सुमिता लिम्बुखिम लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ। किशोर कोइर राईले पनि सबैलाई सम्झिनु भयो। अनिता भण्डारीले पनि सुनिरहनु भएको छ। क्रेडिएबल करण कुलुङले मिसी वाल भन्नु भएको छ। सानी फेसबुक आइडी भएको साथीले सबैलाई सम्झिनु भयो। नवीन देवानले पनि सुन्दै हुनुहुन्छ। पूर्वेली सन्देश पाँच खबनबाट हो क्या भन्नु भएको छ, धन्यवाद छ। अनि रञ्जना बाहिनीले पनि सुनिरहनु भएको छ। मुना परियारले पनि सबैलाई सम्झिनु भयो। तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्दै अब पनि कार्यक्रमबाट मैले पनि विदा माग्नुपर्छ। समयले नेटवर्क काटिनै सकेको छ। सोही तीन दिनसम्म सुनेर साथ दिने तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि कार्यक्रमलाई प्रायोजन गर्नुहुने मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको बसाईबाट छुटिएर जाँदै गर्दा साथीको रोजाईमा परेको यो सुमधुर गीत तपाईँकै निम्ति छोड्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार। तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी को 113 जन्म जयन्ती कर्णाली र काठमाडौँ खेल्दै नेपाल खबरमा अब पूरा खबर। भदौ 10 गते भुटेकोशीमा बाढ़ी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ। हिम पहिरो झरेको ठाउँमा भदौ 5 गतेदेखि 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको बढ़ेको पाइएको छ। तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन। अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था बर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20 शताब्दीको मध्यदेखि भदौ 5-10 को अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढ़ेको देखिन्छ। उहाँका अनुसार 5,200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो। यद्यपि भदौ 5-10 गतेसम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन। नेकपा एमालेले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षतिस सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 हिस्सा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ। अघिल्लो वर्ष भदौ 24 भएको घटनाको एक वर्ष पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल हो। भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको वहाँको दावी छ। एमाले त्यस क्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। भीड़ नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ। एमाले भदौ 24 राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राजनैतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ। साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड़, आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ। साथै वहाँले सिंहदरबार, संसद भवन, राष्ट्रपति भवन, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति, आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ। उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा वहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्य सहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष एकमा तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुष 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।

पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाण्डौ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको वहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्र संघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्र संघ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्व विभाजन र आणविक तनावको जोखिम गरीबी तथा असमानता बढ़दो जलवायु संकट कृत्रिम बुद्धिमत्ताबाट सिर्जित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औन्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू। द्वन्द्व जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाण्डौ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

अरू 97.6 MHz हर पल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै अहिले बिहानको 5:30 बज्यो। अब सुन्नुहुनेछ नेपाली खबर।

0: आज विक्रम सम्वत 2083 साल भदौ 25 गते बिहीबार, भदौ कृष्ण चतुर्दशी 10 सेप्टेम्बर सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।

0: पनि सरकारले आफूहरूलाई वास्ता नगरेको गुनासो गरेका छन्। बैतेश्वर गाउँपालिका आठका राजेश खड्काले आन्दोलनमा ज्यान गुमाएका आफ्नी छोरी 28 वर्षीय स्वस्थानी खड्कालाई हालसम्म सहित घोषणा नगरेको गुनासो गर्नुभयो। गत भदौ 24 गते पोखराको एक निजी कम्पनीमा जागिरी रहेकी उहाँको निधन घरमा आगो लाग्दा भएको थियो। सरकारले व्यवस्था गरे पनि छोरीको सम्झनामा आफ्नै लगानीमा गाउँमा करिब 500 मिटर गोरेटो बाटो निर्माण गरेको खड्काले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा दोलखा शान्त रहे पनि काठमाडौँमा भएको प्रदर्शनमा भने दोलखाका दुई युवाले ज्यान गुमाएका थिए। सैलुङ गाउँपालिका 4 मागा पौवाका अभिषेक चौलागाई र बेगु गाउँपालिका 3 महेश बुढाथोकीको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। महेश बुढाथोकीका ठूला बुबा नारायण बहादुर बुढाथोकीका अनुसार 22 वर्षकै उमेरमा परिवारको सहारा बनेका महेशको मृत्यु भएपछि क्यान्सरबाट पीड़ित आमाको उपचारमा समस्या भएको छ। सरकारले उपलब्ध गराएको 10 लाख रूपियाँ समेत आमाको डायलाइसिस र उपचारमा खर्च भइसकेको उहाँले बताउनुभयो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइसे, कमजोर होलास है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्य दोप पिटर जर्ज अब्राहम जुनियर एन्टिगुआ एण्ड बारबुडा र आइज्याक ग्लासी रायन कुक टापु तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगातिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाएका हुन्। उनीहरूले अल्पविकसित मुलुक र समूहका अध्यक्ष एम्बासेडर ओदासो सुरेश बारबोसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दरिलो समर्थन जनाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिएका छन्। विश्वका 134 राष्ट्रिय सम्पूर्ण विकासोन्मुख देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान समेत गरेका छन्। त्यसै गरी विकसित देशहरूसँग पनि हामी संवादमा नै छौं। उनले भने नेपालले कुनै अंकमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौं, जति सक्नुहुन्छ त्यति सहयोग गरौं भनेको मात्र हो उनले भनेका छन्। आफै जलवायु जोखिममा रहेका साना टापु राष्ट्रहरूले द्रुत प्रतिकार्यको महत्व बुझेको पत्रमा उल्लेख छ। संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रमको लिमिटिङ ओभरसुट प्रतिवेदनले विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म पुग्दा साना र अल्प विकसित देशमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। कोषको 50% बजेट जोखिमयुक्त देशका लागि तोकिएकाले नेपाल यसको हकदार रहेको उनीहरूको भनाइ छ। यसै गरी कोस्टारिका र इक्वेडोर सहित ल्याटिन अमेरिका क्यारिबियन समूहका प्रतिनिधिहरूले 7 सेप्टेम्बरमा पत्र लेख्दै 26 अगस्तको विपद प्रति ऐक्यबद्धता जनाएका छन्। नेपालका अर्थमन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले 31 अगस्तमा कोषको परिषदलाई पठाएको औपचारिक अनुरोधलाई यो समूहले पूर्ण समर्थन गरेको छ। नेपालले अपनत्व लिएको जलवायु नीति कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कोषबाट प्रतिबद्धता भएको रकम आवश्यकताको तुलनामा 1% भन्दा कम छ। नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न कम्तीमा 121.14 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमध्ये 12.32 बिलियन डलर आन्तरिक स्रोतबाट र बाँकी 108.83 बिलियन डलर बाह्य स्रोतबाट जुटाउनु पर्नेछ।

0: मन्त्रालय तथ्याङ्कले आवश्यकता र अन्तर्राष्ट्रिय जलवायु वित्तबीच ठूलो खाडल देखाउँछ। जलवायु वित्त विज्ञ तथा प्राकृतिक रिसोर्स सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित छेत्रीका अनुसार नेपालले मागे जति रकम अन्तर्राष्ट्रिय निकायबाट कहिल्यै पाउँदैन। उनी भन्छन् हामीले आफ्नै स्रोत साधनबाट के गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ। उत्सर्जनकर्ता देशहरू उत्तरदायी भएर जलवायु वित्त प्रवाह गर्नुपर्छ तर उनीहरूकै मात्र मुख ताकेर पुग्दैन। वार्षिक $5 बिलियनका दरले रकम आए पनि नेपालको खर्च गर्ने क्षमता बढ़ाउनुपर्ने र बजेट व्यवस्थापनमा आन्तरिक कसरत चाहिने उनको भनाई छ। गैर सरकारी संस्था र बैंक मार्फत पाउने बजेट फरक फरक निकायमा दर्ता हुने भएकाले अर्थ मन्त्रालय र ओडीसीडीको तथ्याङ्कमा भिन्नता आउने समेत उनी बताउँछन्। मन्त्रालय स्रोतका अनुसार नेपाल सम्मानका अन्य मुलुकको तुलनामा नेपालको जलवायु वित्तमा पहुँच कमजोर भने छैन। अल्प विकसित देशहरूमा आएको सहयोग, निजी संस्था तथा बैंकहरूले प्राप्त गर्ने ग्रीन बण्ड समेत हिसाब गर्दा रकम धेरै देखिन्छ। विकसित देशहरूको तथ्याङ्क हेर्दा सहयोग बढ़ी देखिए पनि वास्तवमा वास्तविक सहयोग भने थोरै छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालले निर्धारण गरेको राष्ट्रिय अनुकूलन योजना पूरा गर्न सन् 2050 $47.4 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमा $1.5 बिलियन आन्तरिक र $45.9 बिलियन बाह्य स्रोतबाट प्राप्त गर्नुपर्ने हुन्छ। त्यसै गरी नेपालको राष्ट्रिय निर्धारित लक्ष्य एनडीसी सन् 2025 2035 पूरा गर्न $73.74 बिलियन आवश्यक पर्छ। 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षकमा हानि नोक्सानी कोषबाट राहत दिलाउन दवाब, मागे जति बजेट कहिल्यै पाउँदैन नेपाल लगायतका उपशीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक, नागरिक दैनिक खबर लेख्छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले वृद्धिको तापक्रम बढ़ाउन यस अघिका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बन भित्र रहेका विभिन्न प्रकारका कण मध्ये बढ़ी प्रकाश सोच्ने सुटको हिस्सा औद्योगिक युग शुरू भए यता उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। नेचर न्यू साइन्समा मंगलबार प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा सन् 1750 16% रहेकोमा 2019 आइपुग्दा बढ़ेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ़दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाईको रूपमा गणना गरिँदै आएको छ, तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोच्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप 4 र सुट रहेको देखाएको छ। 4 तुलनात्मक रूपमा कम प्रकाश सोच्ने कण हो भने सुटले बढ़ी प्रकाश सोच्ने भएकाले वायुमण्डललाई बढ़ी तताउने क्षमता राख्छ। वैज्ञानिकहरूको अनुसार 4 वायुमण्डललाई कम तताउने र सुट बढ़ी तताउने प्रकारको कालो कण हो। सन् 1750 2019 कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमूनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए। बाढ़ीलाई जलवायुजन्य विपद घोषणा गर्न माग, उपशीर्षकमा यससँगै खबर छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सृजित जलवायु अन्यायको परिणामका रूपमा हेरिएको छ। सांसदका धारणा, वैज्ञानिक विश्लेषण र शीर्ष नेताहरूको मन्तव्यका आधारमा यो विपत्तिलाई सिंगो हिन्दुकुश हिमालय क्षेत्रको संकटका रूपमा चित्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले यो विपत्तिलाई जलवायु न्यायका लागि प्रमुख एजेण्डा बनाउनुपर्ने बताएका छन्। लामी छानेले प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा पृथ्वीको तापक्रम वृद्धिमा कुनै हिस्सा नभएका निर्दोष नेपालीले जलवायु परिवर्तनका असरको मूल्य बाढ़ीबाट चुकाउनु परेको बताए। बाढ़ी पहिरो र विपदलाई राष्ट्रिय महत्वको जलवायुजन्य आपतकाल घोषणा गर्नुपर्ने, विपदका कारण क्षति र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने, बाढ़ीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन र भौतिक क्षतिको राष्ट्रिय अभिलेख तयार पार्नुपर्ने प्रस्ताव लामी छानेले अघि सारेका छन्।
0: जयन्ती दिवसको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाले असहयोग गरेरै कानून निर्माणमा अवरोध भइरहेको बताइन् भारतीय राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानून निर्माण रोकिएका छन् त? के कानून मन्त्रीले भने जस्तै कुन कुन कानून बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानून रोकिएर फिर्ता आए? कानून निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 2082 फागुन 21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण भएका छन् जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानून मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताएकी छन्। यो 4.5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिंगै नम्बर त छ तपाईँहरूसँग भनेर भनिरहनु भएको छ। उनले भनेकी छन् किनभने सरकार चलाउँदै गर्दा संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँहरूलाई थाहा छ हाम्रो देशमा 2 सभा छन्। कानून बन्नका लागि दुवै सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि मात्रै कानून बन्छ उनले भनेकी छन्। उनले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको संकेत गरेकी छन्। त्यस्तै नेकपाकी सांसद रेणु सन्तले यसै विषयमा कानून मन्त्रीले झूट बोलेको बताएकी छन्। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो त्यसको स्पष्ट जानकारी दिनुपर्छ। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ। राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ जुन सही छैन उनले भनेकी छन्। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भने अनुसारका कानून बन्न सक्ने उनको भनाइ छ। उनले भनेकी छन् सरकारका अप्ठ्याराहरू पनि तपाईँहरू हेरिरहनु भएको होला। एक दिन पक्कै आउँछ जहाँ तपाईँ ले छान्नुभएका नेताहरू त्यस सबै ठाउँमा पुग्नुहुनेछ। सविता गौतमको भनाइ थियो। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै प्रश्न उठेको छ। राष्ट्रिय सभा सांसद रेणु सन्तले असहयोग गरेको देखाउन चुनौती दिएकी छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीकी सांसद चन्दले कानून मन्त्री गौतमसँग कतिवटा विधेयक रोकियो भन्ने जानकारी समेत माग गरेकी छन्। उनले भनिन् केही दिनभित्र नआएमा अन्य विधेयक 2 महिनाभित्र फिर्ता नभएमा प्रतिनिधि सभाले सोझै प्रस्ताव अगाडि बढ़ाए राष्ट्रपतिबाट प्रमाणीकरणका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ। उनका अनुसार प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयकहरूको सन्दर्भमा प्रतिनिधि सभाले आफ्नो प्रक्रिया पूरा गरिसकेपछि राष्ट्रिय सभामा पठाउन सक्ने व्यवस्था रहेको छ। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै अहिले प्रश्न समेत उठिरहेको छ। राष्ट्रिय सभाले विधेयक रोकेको छ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ।
1: 6 महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। देशमा झण्डै 2/3 बहुमत प्राप्त बलियो सरकार छ तर शक्तिशाली सरकारकै मन्त्री भन्दैछन् मलाई कसैले टेरेन, केही काम गर्न सकिन हजुर। आम उपभोक्ता एक थान खाना पकाउने एलपी ग्यास सिलिण्डरका लागि दिनभर लाइनमा बस्दा समेत रित्तै फर्किरहेका बेला तालुकदार मन्त्री भने सिंहदरबारमा आफ्नो निरीहता प्रकट गरिरहेकी छिन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै अरूलाई दोष लगाएर उम्किने प्रयास गर्नुभएको हो। सरकारी कर्मचारी र ग्यास उद्योगीकै कारण समस्या आएको उहाँले ठोकुवा गर्नुभयो। उद्योगी र कर्मचारीले टेरेनन्, केही गर्न सकिन मन्त्री यादव उपशीर्षकमा खबर छ। उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगी र कर्मचारीले नटेर्दा आफू निरीह बन्नु परेको बताउनु भएको छ। संसदीय समिति बैठकमा उहाँले उद्योगीलाई कडाई नगरेसम्म समस्या समाधान नहुने बताउनुभयो। 10 पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो। कानूनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नु परेको उहाँको भनाई छ। यता उद्योगी व्यवसायीहरूले भने सरकारकै नालायकीले समस्या आएको बताएका छन्। सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन्। बरू सरकारकै कारण समस्या आएको उनीहरूको भनाई छ। यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताए। ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उनको भनाई छ। समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो। शुरूमै हामीले दिएको सुझाव मानेको भए अहिले समयमै समस्या आउँदैन थियो। नाम उल्लेख गर्न नगर्न आग्रह गर्दै एक उद्योगले भने यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो। हामीले त्यसो नगरौं भनेका थियौं, सरकारले सुनेन, सरकारकै नालायकीले अहिले समस्या आयो। जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह। सिलिण्डर कहाँ हराए, खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि, विद्यार्थीको प्रदर्शन लगायत यससँग जोड़िएका खबर हुने छ महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री, शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।